0: जनप्रकाश आधारभूत विद्यालयमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टीकापुर चार बगमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8सम्म विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू:
1: नर्सरी केजी र 1सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
0: अनुभवी शिक्षकद्वारा पठन पाठन गराइने,
1: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने,
0: सुरक्षित भवन, पर्खाल, खानेपानी र पुस्तकालयको व्यवस्था भएको,
1: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याबको व्यवस्था भएको, तातो र चिसो खानेपानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
0: र टाई बेल्ट र आईडीको पनि व्यवस्था भएको।
1: जनप्रकाश आधारभूत विद्यालय टीकापुर चार बागमारा,
0: प्रधान अध्यापक रघुनाथ उपाध्याय, सम्पर्क नम्बर 98584-33773।
2: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
3: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टीकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कर्ण पछाडि, फोन नम्बर 98648-36213।
4: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफै बाटी सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन गो बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 26 गते शनिबार, मे 9 तारीक सन 2026, नेपाल सम्मत 1146, ज्येष्ठ क्रिस्त सप्तमी तिथि, कानून दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावना, खडेरी सहन सक्ने धानको बिउ लगाउन विज्ञको सुझाव, गहुँको उत्पादन 2.5% बढ़्यो।
1: सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको पुनः तथ्याङ्क संकलन गर्दै, मध्यपूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ़दै,
0: पर्यटनको सम्भावनाका लागि ऐन संशोधन भए पनि सामुदायिक वनले अभ्यास गर्न सकेनन्, त्रिशुलीमा पाइने असला माछा संरक्षणका लागि अनुदान सहायता स्वीकृत, रायोको सागमा अत्यधिक विषादी जैविक विषादी मात्रै प्रयोग गर्न विज्ञको आग्रह,
1: अमेरिकी र इरानी सेनाबीच हर्मुज नाह क्षेत्रमा पुनः तनाव, आफ्नो जहाजमाथि भएको विस्फोटबारे दक्षिण कोरियाले अनुसन्धान गर्ने, रूसमा तेल र ग्यासबाट हुने राजस्वमा कमी,
0: बेल्जियममा हुने ईयू T20 लीगमा नेपालका 9 खेलाड़ी छनौट, अभ्यास खेलमा नेपाल ए द्वारा अमेरिका तीन विकेटले पराजित, बागमती गोल्ड कपको उपाधिका लागि आज चितलाङ र बागमती भिड्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावनाको प्रसंग।
1: यस वर्ष धान बाली लगाउने बेलादेखि नै देशभर खडेरीको आकलन गरिएको छ। पोहोर वर्खाको डेढ़ महिना तराईमा खडेरी लागे पनि देशभर मनसून सिजनमा भने सरदर पानी परेको थियो, तर यसपटक भने प्री मनसूनमा हरेक दिन जसो पानी पर्दा धेरै गर्मी बढ़न नपाए पनि वर्खाको शुरूआतबाटै गर्मी झेल्नुपर्ने र खडेरी खेप्नुपर्ने देखिएको छ। मौसम विभागले 18 जेठ देखि 14 असोजसम्मका 4 महिना देशका अधिकांश स्थानमा कम पानी पर्ने सम्भावना, अधिकतम न्यूनतम तापक्रम समेत सरदर भन्दा बढ़ी रहने प्रक्षेपण गरेको छ। विभागका मौसमविद सुदर्शन हुमागाईले कर्णाली, बागमती र कोशीका उत्तरी भूभाग बाहेक देशका अधिकांश क्षेत्रमा कम पानी पर्ने सम्भावना रहेको बताउनुभयो।
3: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरे, बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ र जति गाढा रंग भयो त्यसले चाहिँ सम्भावना बढी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भागमा सरदर भन्दा कम वर्षा आकलन गरेका हौ। सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढी हुन्छ भन्ने चाहिँ आकलन छ।
1: यसैबीच कर्णालीका दक्षिण भूभाग, लुम्बिनीका अधिकांश भूभाग, मधेसका पूर्वी भूभाग र कोशीका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको विभागले जनाएको छ। यसबाहेक सुदूरपश्चिमका अधिकांश भूभाग, मधेसका पश्चिम र कोशीको मध्य भूभागमा पनि सरदर भन्दा कम पानी पर्ने सम्भावना रहेको छ। बागमती गण्डकी क्षेत्रमा पनि सरदर भन्दा केही कम पानी पर्ने देखिएको छ। नेपालमा जेठ अन्तिम साता मनसून भित्रिने पनि विभागले जनाएको छ। यता नेपाल कृषि अनुसन्धान परिषदले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात लगाउन विज्ञहरूले सुझाव दिएका छन्। नार्कले कृषि मौसमको सल्लाह बुलेटिन जारी गर्दै सुक्खा तथा हिले छौवा धान खेती प्रविधि अपनाउन समेत भनेको छ।
0: भक्तपुरको मध्यपुर ठिमीबाट ल्याइएको रायोको सागमा अत्यधिक विषादी भेटिएपछि त्यसलाई नष्ट गर्न निर्देशन दिइएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा खतरनाक स्तरमा पुगेको पाइएको हो। प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमुल सिन्हाका अनुसार उक्त सागमा अर्गानोफोस्फेट समूहको विषादी 55.72% पाइएको छ। सरकारले तय गरेको मापदण्ड अनुसार 45% भन्दा बढ़ी विषादी भएको तरकारी वा फलफूल खानका लागि अयोग्य मानिन्छ। त्यसैले उक्त रायोको साग तत्काल नष्ट गर्न निर्देशन दिइएको उहाँले सीआईएनसँग बताउनुभयो।
4: हाम्रो अब आरिपिआर टेस्ट हुन्छ कि कालीमाटीमा, त्यसमा चाहिँ अब हामीले बजारमा आएको गाईको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो, त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
0: यस घटनाले बजारमा पाइने तरकारीको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। उपभोक्तालाई तरकारी राम्रोसँग पखालेर रा मात्रै प्रयोग गर्न र सम्भव भएसम्म सुरक्षित स्रोतबाट किनमेल गर्न विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका विषादी विज्ञ मनोज पोखरेलले किसानहरूलाई रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न समेत अनुरोध गर्नुभयो।
5: जैविक विषादीहरू चाहिँ रासायनिक विषादीको तुलनामा धेरै हिसाबले मानव स्वास्थ्य वातावरणको लागि सुरक्षित छन्। त्यस्ता विषादीहरू चाहिँ को प्रमोशन गर्ने, त्यस्तो विषादीहरू प्रयोग गर्न लगाउने, र अर्को कुरा रासायनिक विषादी प्रयोग गरिसकेपछि पर्खनु पर्ने समय अवधि छ, प्रत्येक विषादीलाई चाहिँ तोकिएको छ, त्यो तोकिएको समयको पालना गर्न लगाउने, र विषादीलाई विष हो भन्ने व्यवहार चाहिँ किसानहरूले पनि चिन्नु पर्यो, उहाँहरू आफू पनि सुरक्षित भएर प्रयोग गर्ने र उत्पादनलाई सुरक्षित बनाउनको लागि पर्खनु पर्ने समय अवधि पर्खेर र सिफारिस मात्रामा मात्र विषादीको प्रयोग गर्ने, विषादी छनौट गर्दाखेरि प्राविधिकहरूको चाहिँ सल्लाहहरू लिने, त्यो चाहिँ अत्यन्त जरूरी हुन्छ।
1: सरकारले मध्य त्रिशुली नदी बेसिनमा पाइने लोप उन्मुख रैथानी माछा संरक्षणका लागि अन्तर्राष्ट्रिय अनुदान सहायता स्वीकार गरेको छ। वैशाख 22 गते बसेको मन्त्रीपरिषद बैठकले असला, कत्ले र शहर जातका माछा संरक्षणका लागि प्रस्तावित कार्यक्रम स्वीकृत गरेको हो। यी माछा प्रजाति चिसो पानीमा पाइने रैथानी प्रजाति हुन् जसको संख्या पछिल्लो समय घट्दो अवस्थामा छ। अनुदान विश्व वातावरण सुविधा अन्तर्गतको विश्व जैविक विविधता संरक्षण कोषबाट प्राप्त हुने भएको छ। कुल 1.45 मिलियन अमेरिकी डलर प्रस्तावित रकममध्ये प्रस्तावित खर्च कटाएर करिब 1.27 मिलियन डलर नेपाल सरकारले खर्च गर्नेछ। उक्त रकम संघीय संस्कृति कोष मार्फत परिचालन हुने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले संचालन गर्ने मध्य त्रिशुली नदी बेसिनमा चिसो पानीमा पाइने लोकमुख प्रजातिका माछाको संरक्षण र माछा मार्ने समुदायको दिगो जीविकोपार्जनका लागि परियोजना अन्तर्गत यो कार्यक्रम कार्यान्वयन हुनेछ। यस कार्यक्रमले रैथानी माछा प्रजातिको पुनर्संरचना, रैथानी माछा प्रजातिको संरक्षण र पुनर्स्थापनासँगै स्थानीय माछा मार्ने समुदायको आय आर्जन सुधार गर्न सहयोग पुग्ने लक्ष्य पनि मन्त्रालयले लिएको छ।
0: यस वर्ष गहुँको उत्पादन 2.5% बढ़ेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 6,85,000 हेक्टर क्षेत्रफलमा 21,07,000 मेट्रिक टन गहुँको उत्पादन भएको छ। गत आर्थिक वर्षमा भने 6,83,000 हेक्टर क्षेत्रफलमा 20,56,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष गहुँको उत्पादकत्व समेत बढ़ेको छ। गत वर्ष प्रति हेक्टर 3.01% गहुँको उत्पादकत्व रहेकोमा यस वर्ष बढ़ेर प्रति हेक्टर 3.07% पुगेको मन्त्रालयले जनाएको छ। गहुँ हिउँदे बाली भएकाले हिउँदमा वर्षा नभए उत्पादन घट्छ, वर्षा भए उत्पादन बढ़छ। उन्नत जातको गहुँको बिउको प्रयोगले पनि गहुँ उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ। यसैबीच बाजुराका किसानलाई भने हिउँदे बाली गहुँ भित्र्याउन समस्या भएको छ। वैशाखको पहिलो सातादेखि लगातार भारी वर्षासँगै कहिले असिना पानी परेकाले यहाँका किसानलाई हिउँदे बाली गहुँ भित्र्याउन समस्या भएको हो।
1: प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह किप्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ। सरकारले पछिल्लो समयमा काठमाडौँ होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीको विवरण संकलन गर्ने गरेको छ भने त्यसपछि क्रमशः यो प्रक्रियालाई अन्य जिल्लामा पनि विस्तार गर्ने योजना अघि सारेको छ। होल्डिङ सेन्टर बाहिर रहेका व्यक्तिका लागि सरकारले चारै सार्वजनिक सूचना जारी गरी तोकिएको समयभित्र आवश्यक कागजात सहित उपस्थित हुन आग्रह गर्ने पनि तयारी गरेको छ। लगत संकलन कार्यलाई व्यवस्थित बनाउन सरकारले आवेदनलाई 3 श्रेणीमा वर्गीकरण गरेको छ। राष्ट्रिय परिचय पत्र भएका नागरिक तथा भएका र कुनै पनि परिचय पत्र नभएका व्यक्तिलाई छुट्टा छुट्टै समूहमा राखेर समेत लगत संकलन गरिने बताइएको छ। यता सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा हिजो न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासको सुनाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना, वन ऐन संशोधन र अवसर।
6: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ विस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
1: मध्य पूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ़दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: 24-33।
11: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क 091-561-022 र 98-68-43-53-62। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: 85 जनाले सगरमाथा आरोहण गर्दैछन्। सगरमाथा आरोहणका लागि 464 जनाले अनुमति लिएको सेभेन समिटबाट आरोहण गर्ने 85 जना रहेको सेभेन समिट ट्रेक्सका संचालक मिङमा शेर्पाले बताउनु भएको छ। उहाँका अनुसार सगरमाथा आरोहण गर्नलाई विदेशी विभिन्न देशबाट आएका नागरिकहरू रहेका छन्। यसबाहेक अन्य देशबाट पनि नागरिकहरू रहेको सगरमाथा आरोहणमा संख्या बढ़ेको सेभेन समिटले जनाएको छ। यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न 1072 आरोहीले अनुमति लिएको पनि बताइएको छ। पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि सन् 2026 मार्च 1 मे 8 79 देशका 1072 आरोहीले अनुमति प्राप्त गरेका छन्।
0: गोर्खापत्र दैनिकमा उपकूलपतिका लागि एकीकृत कार्यविधि स्वीकृत एकीकृत कार्यविधि शीर्षकमा ईश्वर चन्द्र झाले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ। सरकारले विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 व्यवस्था बमोजिम आठवटा विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि सरकारले नयाँ कार्यविधि बनाएर उपकुलपति छनौट प्रक्रिया अगाडि बढ़ाएको खबरमा उल्लेख रहेको छ। यस्तै भित्री पृष्ठमा सेवा प्रवाहका लागि दुई स्थानीय तह छनौट शीर्षकमा सिन्धुलीबाट खबर पठाउनु भएको छ। सिन्धुलीमा जग्गा प्रशासन सम्बन्धी सेवा प्रभारका लागि दुईवटा स्थानीय तह छनौट भएको खबरमा उल्लेख रहेको छ। जिल्लाका नौवटा स्थानीय तह मध्ये सातवटाले उक्त सेवा प्रभारका लागि भूमि व्यवस्था तथा अभिलेख विभागमा आशय पत्र पेश गरेकोमा पहिलो चरणमा दुधौली नगरपालिका र मरेन गाउँपालिका छनौटमा परेका हुन्। यस्तै मन्त्रालय गाभेकोमा आपत्ति शीर्षकमा अर्को खबर छापिएको छ भनेदेखि डेंगू र स्क्रब टाइफसका संक्रमित बढ़े शीर्षकमा चितवनबाट खबर प्रकाशित छ। चितवनमा डेंगू र स्क्रब टाइफसका संक्रमितको बिरामीको संख्या 1000 नागेको छ। स्वास्थ्य कार्यालय चितवनका भेक्ट कन्ट्रोलर राम केसीले चालू आर्थिक वर्षको साउनेता जिल्लामा दुई रोगबाट संक्रमित हुनेको संख्या 1027 पुगेको जानकारी दिनुभएको हो। जिल्लाभर हालसम्म डेंगू संक्रमितको संख्या 258 पुगेको छ, जसमध्ये चितवनका स्थानीय तहका 206 जना र अन्य जिल्लाबाट उपचारका लागि आएका 52 जना रहेका छन्। डेंगूका लागि हालसम्म 10123 जनाको परीक्षण गरिएको कार्यालयले जनाएको छ। बिहे भोज खाएपछि बिरामी शीर्षकमा खबर छापिएको छ। यो पनि चितवनकै खबर हो। चितवनमा विवाह भोज खाँदा 30 जना बिरामी परेको खबरमा उल्लेख रहेको छ। यसै गरी मनोहरीमा दूध उत्पादन बढ़ेको खबर पनि रहेको छ भने फरार प्रतिवादी पक्राउ रहेको खबर छ। यो हेटौडाको समाचार हो। कर्तव्य ज्यान मुद्दापछि फरार रहेका दुईजना प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
10: म नवीन चन्द। शिक्षक सेवा आयोग अन्तर्गतको प्रावि तहको विज्ञापन दरबन्दी मिलान भएपछि खुल्छ कोही खुल्दैन भन्छन्।
12: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ शिक्षक सेवा आयोगका सूचना अधिकारी शिव प्रसाद रेग्मी।
13: शिक्षक सेवा आयोगले 82 साल श्रावण 1 गते नै शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका प्रकाशन गरिसकेको छ। विज्ञापन गर्नुभन्दा अगाडि त्यो मार्ग पद उपलब्ध हुनुपर्छ। जबसम्म हामीलाई मार्ग पद उपलब्ध हुँदैन तबसम्म शिक्षक सेवा आयोगले यो विज्ञापन सम्बन्धी काम गर्न सक्दैन। त्यसमाथि अहिले मौजुद वर्तमान अवस्थामा शिक्षक सेवा आयोगमा आयोगका पदाधिकारीहरू पनि नरहेको अवस्था हुँदा यो वर्ष प्राथमिक तहको विज्ञापन हुने सम्भावना न्यून रहेको बेहोरा म सबैमा व्यक्त गर्न चाहन्छु।
14: रामेछाप जिल्लाबाट आफ्नो बच्चाले इच्छाएको आमाको नामबाट चाहिँ आफ्नो जन्मदाता पनि बनाउन मिल्छ कि मिल्दैन।
12: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ रामेछाप जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राम बहादुर केसी।
15: त्यो आमाको नामबाट जन्मदर्ता गर्ने कुरामा चाहिँ ओडाले गर्ने हो होइन, स्थानीय पालिकाले ओडाले गरिसकेपछि हामीले यहाँ नागरिकता गर्नमा हामीले हुँदैन, उहाँ जन्मदर्ता भएर आइसकेपछि।
12: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरोकारवाला निकायबाट जवाब लिनेछौं।
0: साझा खबरमा अब विदेशको खबर। अमेरिका र इरानी सेनाबीच हर्मुज क्षेत्रमा पुनः तनाव बढ़ेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम जारी रहेको बताइरहँदा कसले आक्रमण गर्यो भन्ने विषयमा आरोप प्रत्यारोप शुरू भएको

0: वा फर्दर जानकारी गराएको हो। त्यस्तै सो लीगमा नेपालका 9 खेलाड़ीहरू पनि अनुबन्धित भएका छन्। नेपालको राष्ट्रिय ए टोलीले लगातार दोस्रो अभ्यास खेलमा शानदार जीत निकालेको छ। मुल्पानी क्रिकेट मैदानमा नेपाल ए टोलीले आईसीसी विश्वकप लीग 2 प्रतिस्पर्धा गर्न आएको अमेरिकाको सिनियर टोलीलाई 3 पाखा लगाएको हो। नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई 45 रनले हराएको थियो। अभ्यास खेलमा शुक्रबार पछि पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 262 रन बनाएको थियो। र चितलाङ एफसी र बागमती युवा क्लबले आज 8 बागमती गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। उनीहरूले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने भएका हुन्।
1: वन ऐन पूर्ण कार्यान्वयनमा सामाजिक वनको अभ्यास, चुनौती र अवसर, कुराकानी, कार्टुन लगायतका सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्रतिलिपि अधिकार संरक्षण गरौं,
3: सर्जकको सम्मान शब्दले होइन व्यवहारले गरौं,
2: सृजनालाई बचाऊ, सर्जकलाई सम्मान गरौं,
3: अर्काको सृजना वा रचनालाई चोरी नगरौं,
2: प्रतिलिपि अधिकार उल्लंघन नगरौं,
3: बौद्धिक सम्पत्तिको रक्षा गरौं,
2: सृजनाको संरक्षण गरौं।
3: सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढ़ी, कैलाली।
4: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
5: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखे भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू शुरूआत गर्नुभएको छ।
7: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेको छ?
6: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिनो चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन, फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नुभएको छ।
7: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो गरिराखेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
6: जानेहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन। अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो।
7: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यापर्यटनको राम्रो सम्भावना हुने, साँच्चै कि सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न?
6: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ त्यसको प्रतिफल कसले लिन्छ, होइन, त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन, सानो लगानीमा धेरैजनालाई सानोतिनो रोजगार दिनुभएको छ त्यहाँ। चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन, कम्तीमा नि त्यही सामुदायिक वनका 4-5 जनाले रोजगार

0: पाएका हुन्छन्, एक दुईजनाले रोजगारी पाएका हुन्छन्, त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ।
1: सामुदायिक वनले अथवा फेको फण्डले सहयोग गरेर साँच्चीकै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
0: उदाहरण छन् उदाहरणकै रूपमा छन्, त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
1: त्यहाँ के छ त्यस्तो उदाहरणीय बताउनलाई? आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
0: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त। काहीँ कुनै सामुदायिक वनले अब सानोतिनो अब त्यो भित्र जाँदाखेरि धेरै कुराहरू, त्यहाँ मैले भने नि अघि रमणीय कुरा भन्दा नि मिनी त्यो अब वन्यजन्तु उद्धारै गर्दा वन्यजन्तु हेर्न पनि पायो, सानो पिकनिक स्पोटहरू तयार गरेको छ, त्यहाँ जाँदाखेरि पिकनिक खान पनि पायो, वातावरण हिसाबले रमाउन नि पायो, कुनै जंगली जनावरको उहाँहरूलाई डर पनि छैन, कुनै गाइड लिएर जानु पनि पर्दैन, त्यो हिसाबले पनि यसै राम्रो छ भन्छौँ हामीले त्यो गरिरहेको कामलाई।
2: सामुदायिक वन उपभोक्ता महासंघ फेको फनका महासचिव पार्वता गौतमसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावना, खडेरी सहन सक्ने धानको बिउ लगाउन विज्ञको सुझाव, गहुँको उत्पादन 2.5% बढ़्यो।
2: सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको पुनः तथ्याङ्क संकलन गर्दै मध्यपूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ़दै
3: पर्यापर्यटनको सम्भावनाका लागि ऐन संशोधन भए पनि सामुदायिक वनले अभ्यास गर्न सकेनन्, त्रिशुलीमा पाइने असला माछा संरक्षणका लागि अनुदान सहायता स्वीकृत, रायको सागमा अत्यधिक विषादी जैविक विषादी मात्रै प्रयोग गर्न विज्ञको आग्रह।
2: अमेरिकी र इरानी सेनाबीच हर्मुज क्षेत्रमा पुनः तनाव, आफ्नो जहाजमाथि भएको विस्फोटबारे दक्षिण कोरियाले अनुसन्धान गर्ने, रूसमा तेल र ग्यासबाट हुने राजस्वमा कमी
3: र बेल्जियममा हुने EU T20 लीगमा नेपालका 9 खेलाड़ी छनौट, अभ्यास खेलमा नेपाल ए द्वारा अमेरिका 3 विकेटले पराजित, बागमती गोल्ड कपको उपाधिका लागि आज चितलाङ र बागमती भिड्ने। अब अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा रविनले प्रकाशित गर्नु लेख्नु बनाउनु भएको कार्टुन लिएका छौं। गजब छब्बा शीर्षकमा माथि राजनीतिक नियुक्ति खारेज लेखिएको छ, एउटा कार्यालय देखाइएको छ, त्यहाँ सबै कुर्सीहरू खाली छन्। राजनीतिक नियुक्ति खारेज भएको प्रसंगलाई अध्यादेश मार्फत राजनीतिक नियुक्ति खारेज भएको प्रसंगलाई लिएको छ। यहाँ सबै कुर्सीहरू यत्रतत्र छन् र सबै खाली छन् र बाहिर कोही व्यक्तिहरूले कसैलाई बोलाइरहेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, अफिसमा कोही हुनुहुन्छ?
2: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 MHz।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सरकारको भन्सार कडाईमा कैलालीका व्यापारीको समर्थन, टीकापुरका व्यापारी खुशी। कैलालीको टीकापुर बजनीको थापापुरमा हातले गुडिया र जनावरका आकृति बनाएर 90 बढ़ी महिला स्वरोजगार, मासिक 10 देखि 20 हजारसम्मको आमदानी गर्दै। पहाड़ र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङसहित हल्का वर्षाको सम्भावना। र यस वर्ष खडेरी जोखिम सम्भावना भएकाले सुक्खा जातको धान रोप्न किसानलाई कृषि मन्त्रालयको सुझाव। खोज खबर अब विस्तारमा। सरकारले भन्सारमा कडाई गरेपछि नेपाली व्यापारी खुशी भएका छन्। उनीहरूले 100 रूपियाँ भन्दा माथिको सामान आयातमा भन्सार कार्यालयले कडाई गरेपछि भन्सारमा हुने दुरूपयोग रोकिएको र व्यापारीलाई राहत भएको प्रतिक्रिया दिएका छन्। थप खबर ईश्वर साउदबाट।
1: सरकारले 100 रूपियाँको सामानमा पनि भन्सार कर लगाउने नियमको कैलालीको टीकापुरका व्यापारीहरूले समर्थन गरेका छन्। उनीहरूले सरकारले गरेको यो निर्णयको स्वागत गर्दै यसले सरकारको कर प्रणालीमा सुधार हुनुका साथै स्थानीय व्यापारीलाई पनि फाइदा पुग्ने बताएका छन्। टीकापुरका व्यापारी दिपेन्द्र कठायत।
2: अहिले जुन सरकारले यो भन्सार कडाई गर्ने जुन नियम ल्याएको छ यसले एकदम कर प्रणालीमा पनि सुधार गर्ने र स्थानीय व्यापारलाई पनि अझ राम्रो बनाउनलाई चाहिँ मदत गरेको छ। स्थानीय बजार, स्थानीय नागरिकहरूले, युवाहरूले रोजगारी पाउनुका साथै यहाँको स्थानीय सामानहरूको बजारीकरण हुने र यहाँको सामानहरू चाहिँ उचित मूल्य पाउने हुँदा अहिले जुन सरकारले लिएको निर्णय छ यो निर्णय अति नै समय सान्दर्भिक निर्णय छ, समय सापेक्ष निर्णय छ।
1: दिपेन्द्र कठायत जस्तै टीकापुरकै अर्का व्यापारी पुष्पराज देवगढा पनि सरकारको निर्णयले सीमा क्षेत्रका व्यापारीहरूलाई राहतको महसुस भएको बताउनुहुन्छ।
3: अहिले यो सरकारले 100 रूपियाँ भन्दा बढ़ीमा भन्सार शुल्क लगाएर जुन कडाई गरिएको छ त्यसले गर्दा चाहिँ हामी स्पेशल टीकापुरका व्यापारीहरू अर्थात यो बोर्डर छिमेकका व्यापारीहरूलाई अलि राहतको महसुस पनि भइरहेको छ र कसैले भन्सार गरेर नै ल्याउँछ भने त सरकारलाई राजस्व पनि बढ़िरहने कुरा रह्यो र आफ्नो देशको लागि 2 पैसा हामीले आफ्नै देशमा नै कर तिरेर देशको लागि राम्रो हुने भयो।
1: सीमा क्षेत्रमा कडाई नहुँदा यसअघि यस क्षेत्रबाट भारतको तेकुनिया जाने खकरौला नाकामा मानिसहरूको ठूलो भीड़भाड़ हुने गरेको थियो। अहिले त्यो भीड़भाड़ हटेको छ। यसले गर्दा यहाँका बजारहरूमा व्यापार हुन थालेको र नेपाली रूपियाँ भारत जानबाट पनि जोगिएको बताउनुहुन्छ अर्का व्यापारी सुनिता चौधरी।
4: सरकारले एकदम ठिक गरेको छ किनकि हाम्रो यता नेपालमा व्यापार व्यवसाय पनि बढ़नुका साथसाथै जनताहरू इण्डियातिर नगइकन नेपालमै सब थोक किनमेल गरेपछि हाम्रो राष्ट्रको ढुकुटी बढ्नेछ। अहिले व्यापार व्यवसायहरू पनि धेरै चहलपहल भएको छ।
1: व्यापारी मीनबहादुर ठनाल पनि नेपाल सरकारले नेपाल भारत सिमानामा लगाउनु पर्ने सही नियम अहिले लागू गरेको बताउनुहुन्छ।
5: मेरो विषयमा नियम अनुसार चल्नु भएको हो सरकार। जो वास्तविक नियम छ, नियम नेपाल भारतको जो बोर्डरमा हुनुपर्ने पढाई हो त्यही अनुसार हुनुपर्ने नियम लागू गरेको हो सरकारले। अहिले नियम अनुसार चलाएको छ सरकारले, त्यसको लागि हामी यो नराम्रो मान्दैन, राम्रै कुरा हो।
1: टीकापुर उद्योग वाणिज्य संघले पनि भन्सारमा कडाई गर्नुपर्ने भन्दै पटक पटक खकरौला नाकामा गएर भन्सार कार्यालय र त्यहाँ स्थित बीओपी कार्यालयलाई आग्रह गर्दा पनि कडाई हुन सकेको थिएन। अहिलेको सरकारले त्यसलाई कडाई गरेकोमा त्यो काम स्वागत योग्य भएको टीकापुर उद्योग वाणिज्य संघको ठहर छ। टीकापुर उद्योग वाणिज्य संघ यस विषयमा पहिले पनि सकारात्मक रहेको र आगामी दिनमा पनि सकारात्मक हुने भन्दै यसलाई सरकारले निरन्तरता दिनुपर्ने बताउनुहुन्छ टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल सिन्हा।
6: सरकारले 100 रूपियाँ भन्दा माथिको सामग्रीमा अनिवार्य भन्सार गर्ने नियमको टीकापुर उद्योग वाणिज्य संघ सदैव स्वागत गर्दछ। टीकापुर उद्योग वाणिज्य संघले विगतका वर्षहरूमा पनि जस्तो सरकारको त्यो नीति नहुँदा पनि हामी भन्सार कार्यालय गएर बीओपी कार्यालय गएर कम्तीमा सामान चाहिँ ल्याउनुहोस्, सामान ल्याउँदा चाहिँ अनिवार्य भन्सार चाहिँ गरिदिनुहोस् भनेर हामीले पटक पटक उहाँहरूलाई आग्रह गरे अवस्था पनि हो। यसलाई हामीले एकदम सकारात्मक रूपमा लिएका छौँ र यसलाई दीर्घकालीन रूपमा यो लागू हुनुपर्छ। यसले राज्यको राजस्वमा पनि वृद्धि हुन्छ र व्यवसायीले पनि व्यवसाय गरी खाने वातावरण चाहिँ सिर्जना हुन्छ। यसलाई हामी स्वागत योग्य रूपमा लिएका छौँ।
1: सरकारले गरेका सकारात्मक निर्णयमा नागरिकको हातेमालो हुनु राम्रो कुरा हो। यसले देशको भविष्य निर्माणमा सघाउ पुर्याउँछ।
0: नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। हाल मधेश, बागमती र गण्डकी प्रदेश लगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराईका भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। मधेस गण्डकी कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ। नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेश स्तरीय भेला गर्ने भएको छ। विशेष महाधिवेशनपछि कांग्रेसले आज र भोलि प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो। भेलालाई कांग्रेस सभापति गगन कुमार थापा सहितका केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुरी फिल्म।
7: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गीस होस्टेल परिवार, टीकापुर, कैलाली।
8: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
0: टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन, सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा, टीकापुर, कैलाली।
11: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही वैशाख 26 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब माकी खबर। बैतनीमा पढ्दा सामुदायिक विद्यालयका एक प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा चारजना पक्राउ परेका छन्। शिवनाथ गाउँपालिका चारको पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि कालो मुसुदल र सार्वजनिक रूपमा बेज्जत गराएको भन्दै प्रहरीले महिलासहित चारजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा 38 वर्षीय तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महता र शकुन्तला महता रहेको प्रहरीले जनाएको छ। सरकारले विदेश स्थित 15 जना नेपाली अवैतनिक राजदूतलाई पदमुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले राष्ट्रपति समक्ष आगामी वैशाख 28 गते सोमबार अपरान्ह 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो। साथै संघीय संसदका सदस्यको उपस्थितिका लागि आह्वान गर्ने समेत निर्णय भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने निर्णय भएको हो। त्यसै गरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धिको 1946 नम्बर 81 पनि अनुमोदनका लागि संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। मन्त्री पोखरेलले लिपुलेखमा देखिएको सीमा विवादबारे भारतसँग संवाद हुने बताउनु भएको छ। परराष्ट्र मन्त्रालयले भारतलाई कूटनैतिक नोट पठाइसकेकाले द्विपक्षीय संवादबाट निकास निकाल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति खुला प्रतिस्पर्धाबाट गरिने प्रतिस्पर्धाका आधारमा नियुक्त हुने जानकारी दिनुभयो। मन्त्री पोखरेलले विद्यालयमा भर्ना शुल्क लिने नलिने कुन शुल्क लिने भन्ने शिक्षा नियमावलीमा उल्लेख भएकाले स्थानीय तहले नियमन गरेर कार्यवाही गर्ने बताउनुभयो। कैलालीको टिकापुर र भजनीको थापापुरमा गुडिया जनावरका आकृति बनाएर 90 बढ़ी महिला स्वरोजगार भएका छन्। महिलाहरूले साँझ बिहान घरको काम गरेर दिउँसोको समयमा हातले गुडिया विभिन्न जनावरका आकृति बनाएर मासिक 10,000 देखि 20,000 सम्म कमाउन थालेका छन्। कैलालीको भजनी छ थापापुरका जनक चौधरीले ह्यान्डीक्राफ्ट उद्योग सञ्चालन गर्नुभएको छ। एक वर्ष काठमाडौँमा काम गर्नुभएका जनकले टिकापुर थापापुरमा उद्योग खोल्नु भएको छ। जनक र उहाँका मामा मिलेर सञ्चालन गरेको उद्योगका लागि सामग्री बनाउन आवश्यक कच्चा पदार्थ विदेशबाट काठमाडौँ हुँदै निर्यात गर्ने गरिएको छ। धागो ऊन सियो म्याट लगायतका केही सामग्री भने स्वदेशमै खरिद गरिन्छ।
12: म काठमाडौँमा एक वर्ष काम गरे ह्यान्डीक्राफ्टको, त्यसपछि आएर यहाँ खोले। यो कच्चा पदार्थ त विदेशबाट काठमाडौँबाट यहाँ आउँछ, सप्लाई हुन्छ। ऊन चाहिँ हामीले किलोको हिसाबले लिने गर्छौँ। अरू सामान उता काठमाडौँमा एउटा छन् मेरो मामा, उनले दिन्छन्। यसमा धागो चाहिन्छ, सियो निडल बस यति नै, अनि म्याट।
0: ह्यान्डीक्राफ्ट उद्योगमा हात्ती, भेडा, एन्जल परी, स्टप परी, कुकुर लगायतका आकृति बनाइन्छन्। यी सामग्री झोला, बस, कारका अघि झुण्ड्याउन प्रयोग हुने गरेका छन्। यी सामग्री बनाउन सिलाई र सरसफाई कार्यमा टिकापुरमा मात्रै 60 र थापापुरमा 30 जना महिला काम गरिरहेका छन्। अझै कामदार महिलाको अभाव भएको जनकको भनाइ छ। उद्योगमा करिब 20 लाख लगानी गरिएको छ।
12: कामदार सिलाईमा चाहिँ अहिले 40-50 जना छन्। अनि प्रेसिङमा साबुन पानीले गर्छन् यो बडी बनाउने, त्यसमा 12 जना छन्, महिलाहरू नै हुन्छन्। अझै 70-80 जनालाई दिने विचार छ। लगानी त धेरै छ, लगभग 15-20 लाख जति हुन्छ। यो ऊन छ 60 रुपियाँ किलोमा आउँछ। मलाई त राम्रो लागेको छ, खुसी लागेको छ। घरमै बसे बसे त्यहाँ थापापुर पनि छ, त्यहाँ 30 जना छन्। यहाँ त टोटल गरेर 10 जना छ। पहिला बढी थियो, घट्दै जान्छ यो अब खेतीबारीको टाइममा।
0: विभिन्न आकर्षक खालका ह्यान्डीक्राफ्ट देशका विभिन्न शहर सहित विदेश निर्यात हुने गरेको बताइन्छ। गत वर्ष असोजदेखि शुरू भएको व्यवसायमा कतिपय महिलाहरूले दिनभरि उद्योगमै बसेर काम गर्छन् भने कतिपयले घरमा लगेर समेत सामग्री निर्माण गर्ने गरेका छन्। महिलाले काम अनुसार आमदानी लिने गरेका छन्। फुर्सदको समयलाई सदुपयोग गर्दै काम गर्न मिल्ने र आमदानी पनि हुने गरेकाले सहज भएको गोलौरीकी राममती चौधरीले बताउनुभयो। उहाँ घरको काम भ्याएर आउनुहुन्छ र महिनामा 15,000 सम्म कमाउनुहुन्छ।
13: मैले एक वर्ष पुगे लागेल, ठिकै लाग्छ, नजिक पनि छ, आफ्नो घरको काम भ्याएर यहाँ पनि काम गर्ने टाइम निकालेर आइहाल्छ। महिनामा अब 30 आएपछि बनाउन सकेपछि भइहाल्छ कमाइ, 10-15 हजार घर चलेछ अहिले त।
0: अधिकांश महिलाहरू ज्यालादारी गर्नुभन्दा उद्योगभित्रै बसेर काम गर्न पाउँदा खुसी छन्। राधा चौधरीले पनि घरको काम भ्याएर बच्चालाई विद्यालय छोडेर आउनुहुन्छ, महिनामा 10,000 सम्म कमाउनुहुन्छ।
14: जेठमा एक वर्ष पुग्छ, ठिकै लागेछ, राम्रो काम छ। सुरु सुरुमा 2-4 दिन बनाउन नजाने पछि गाह्रो हुन्छ, पछि बनाउन आएपछि राम्रो लाग्छ। महिनामा 10,000 भन्दा माथि ठिकै छ, घाममा काम गर्नुभन्दा राम्रो छ। घरमा काम भ्याएर बच्चाहरूलाई स्कुल पुर्याएर आउँछु।
0: प्रतिमा चौधरीलाई पनि आफ्नै गाउँठाउँमा काम गर्न पाउँदा खुसी लागेको छ। काठमाडौँमा समेत काम गर्नुभएकी प्रतिमालाई आज भोलि घरमै बसेर काम गर्न सहज भएको छ।
15: पहिले फेरमै यही काम गर्नु काठमाडौँ जाके, अब यहाँ खुलेको त यही काम गर्छु, खुसी भएको।
0: महिलाहरू घर खर्च चलेको र आफूलाई अप्ठ्यारो परेका बेला आर्थिक समस्या समेत टर्ने गरेकाले खुसी भएका छन्। यसरी स्थानीय महिलालाई रोजगारीका अवसर सिर्जना गर्ने गरी उद्योग सञ्चालन हुनु सकारात्मक हो। महिलाहरू आय आर्जनमा जोडिएमा उनीहरूको जीवन समृद्ध बन्ने भएकाले महिलाले सिप सिक्नु र आय आर्जनका कार्यमा लाग्नुपर्छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मनसून ऋतुमा कम वर्षा हुने सम्भावनाका कारण किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले कम पानीमा राम्रो उत्पादन दिने सुक्खा एकदेखि सुक्खा छ जातका धानहरू प्रयोग गर्न सिफारिश गरेको छ। मन्त्रालयले आकाशीय पानी संकलन, पोखरी निर्माण र जलवायु मैत्री संरक्षित कृषि प्रविधि अपनाउन किसानलाई सुझाव दिएको छ। यस वर्ष मनसून ऋतुमा देशका अधिकांश स्थानमा सर्दभन्दा कम वर्षा हुने सम्भावना देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विशेष सतर्कता अपनाउन र उपयुक्त प्रविधि अपनाउन किसानलाई आग्रह गरेको छ। मन्त्रालयले जलवायु परिवर्तनका कारण वर्षाको प्रकृतिमा आएको फेरबदल र सम्भावित खडेरीको जोखिमलाई मध्यनजर गर्दै धान खेतीका लागि आवश्यक रणनीति तय गर्न किसानहरूलाई आग्रह गरेको हो। मन्त्रालयका अनुसार यस वर्ष नियमित वर्षाको अभाव हुन सक्ने प्रक्षेपण गरिएकाले कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहने क्षमता भएका धानका जात लगाउनु पर्नेछ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
17: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
16: भर्ना कार्यक्रम
17: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट। नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
16: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
17: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
16: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
17: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
16: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
17: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
16: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
17: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
16: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
17: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
16: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
17: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
16: बाल मैत्री शैक्षिक वातावरण भएको,
17: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
16: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
17: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली।
16: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
18: बिटल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उनका संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली। फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।

0: कब्बू का पिए रही था, कब्बू पेंसिल रही था, कब्बू झोले फटाका आज था, का कना हो बाबा फिर होस्ट बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से नानम था,
0: कहाँ से लनबो, वो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक में से, वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी, ना कबू लड़का कहाँ पी रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कहिए आनल झोला दस का टस बाटिन, ये बुढ़ो ढंग कबू पसल छान कर झोला नहीं आना से कठुई।
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में, रख गई झोला उद्योग, झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए, पुरान बिगड़ा झोला है मरम्मत करा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रतगैया, संपर्क मोबाइल नंबर 98484-22373।
3: सब पाने रहे पाउँछ
4: त्यहाँ त नलका मोटर ढक तराजू घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजू, डिजिटल तराजू तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04।
10: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर, पश्चिम एसियाको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनुपर्ने सुझाव सहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेलले पश्चिम एसियाली संकट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर मन्त्रालय उच्च स्तरीय कार्यदलको प्रतिवेदनमा सरकारलाई सुझाव सहित बहुआयामिक प्रभावहरू न्यूनीकरण तथा व्यवस्थापन गर्न चाल्नुपर्ने आगामी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत तथा कार्ययोजना ल्याउन आग्रह गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पश्चिम एसिया क्षेत्रको वर्तमान अवस्थाको ऐतिहासिक र अध्ययन गरी विद्यमान द्वन्दबाट नेपालको आर्थिक, सामाजिक क्षेत्र, कृषि, उद्योग, पर्यटन, व्यापार, लगानी, वैदेशिक, रोजगारी, विप्रेषण, वैदेशिक मुद्रा संचित, भुक्तानी सन्तुलन तथा ऊर्जा, इन्धन, खाद्यान्न, औषधि आपूर्ति लगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पर्ने अवस्था समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। सामुदायिक वन संरक्षणमा उपभोक्ताको सक्रियता महत्वपूर्ण हुन्छ। आजको जनआवाजमा हामीले सामुदायिक वन संरक्षण बारे तपाईँ के भन्नुहुन्छ भनी बगरेया सामुदायिक वनका उपभोक्तालाई सोधेका छौं।
11: मेरो नाम शिवराज बुढामगर, मेरो घर चाहिँ कर्मीघाडा डलोपुरघाट, यो जंगल एरिया जति पनि छ यो चाहिँ नगरपालिका मार्फतको हो, हामी उपभोक्ता भनेको चाहिँ संरक्षक, त्यही भएर यो बगरेया वन संरक्षक समिति राखेको छ के अरे, यसको अवस्था चाहिँ बिस्तारै दयनीय भएर गइरहेछ। भित्र जति पहिला समूहहरू थिए तीहरू कटानी हुँदै जति पनि टिकापुरका अन्त्येष्टि आउँछन् ती सबै यही जंगलले नै हेरिरहेको छ अहिलेसम्म। त्यसले गर्दाखेरि अब बोट बिरुवाहरू चाहिँ कम हुँदै गएका छन्, लगाउने कार्यक्रमहरू चाहिँ कमै भइराखेका छन् र अब बिस्तारै अब पहिला भन्दा त्यस्तो किसिमको छैन भनौँ बोट बिरुवाहरू, जस्तै अब सिसम भए अरू बोट बिरुवाहरू चाहिँ फेरि लगाउँदै गरेको भए हुन्थ्यो। यहाँ त बढी यस्ता बोट बिरुवा त छन् तर भिलोर, जामुन यस्ता किसिमका चाहिँ र कुरी झारहरू बढी जस्तो झारै छ, यसमा झारले गर्दाखेरि अब हेर्दाखेरि जङ्गल देखिन्छ, त्यतिको छैन।
12: मेरो नाम खडान जयसी, टिकापुर नगरपालिका वार्ड नम्बर 5 दक्षिण साईपुर, र म यो भगरेया वन संरक्षण समितिको सदस्य। सामुदायिक वनको अवस्था भन्दाखेरि अब ठिकै छ भनौँ, अब ठिकै छ, सबैको उपभोक्ताहरूको चित्त बुझाउन त सक्दैन, कसैले पनि सक्दैन, र अब ठिकै छ। लगभग अब उपभोक्ताले पनि के गरिदिन्छन् भने अनि घाँस काट्दा तल रुखका माथि नकाटेर तल काट्ने, एउटा त्यो गलत छ, हामी उपभोक्तामा नबुझेर भोलि हामीलाई चाहिने हो, यो हाम्रो वन हो, हामीले बचाउनु पर्छ, यदि चाहिँ वातावरणमा राम्रो हामीलाई घाँस दाउरा पाउँछ भन्ने त्यो चाहिँ बुझाइ छैन, अब सबैले बुझा छैनन्, र वन हामीलाई नभई नहुने प्राकृतिक वन चाहिँ बचाउनु पर्छ भन्ने मेरो मान्यता हो।
13: नमस्कार, मेरो नाम कुम्भकला मगर, टिकापुर पाँच कर्मीडाँडामा बस्छु, उपभोक्ता। सामुदायिक वन अहिले अब राम्रै छ भनौँ, तारबारको आवश्यक छ, वन्य जन्तुहरू जस्तै बाघहरू भयो, निलगाई यताउता तिनीहरूले सताछ, बाहिरबाट रेखदेख गरिदिएको भए तारबारको लागि दिएको भए अलि राम्रो हुन्थ्यो, बाल्ने दाउराहरू घाँसहरूको लागि सजिलो छ, तर वन्य जन्तुले गर्दा डर तरासले आजकल मान्छे जान सकिएको छैन भित्र जंगलतिर, वन पालेहरू होइन चौकीदारहरू अलि राम्रो एउटा दुइटा राखिदिएको भए रेखदेख गर्नको लागि, अनि सरकारले वन्य जन्तुहरूलाई बाघहरूलाई आरक्षतिर लगिदिएको भए रेखदेख गरिदिएको भए हाम्रो गाउँले यहाँ बासिन्दा उपभोक्ताहरूलाई सजिलो हुन्थ्यो। घरमै आएर बाख्राहरू कुकुरहरू खाइरहेछ, अब मानुषले क्षति त बना छैन, बाख्राहरू कुकुरहरू यताउता खाइरहेछ, डर तरास छ वनमा जान।
14: मेरो नाम धर्मराज जैसी, टिकापुर नगरपालिका वार्ड नम्बर 5 दक्षिण साइदपुरको बडघर र यस भग्रैया सामुदायिक वनको वन संरक्षण समितिको सदस्य। वन जंगल बचाउनु नै एउटा ठूलो भूमिका रहेछ, तर चाहिँ यहाँ अलि उपभोक्ताबाट पनि अलि लापरवाही भएको र यहाँ जनावरहरूले पनि सताउँछन्, चितलहरू भए अनि अजिङ्गर पनि छन् यो ठाउँमा, बाघले पनि नोक्सान गरेको छ। संरक्षण गर्नको लागि तारबाड यहाँको उपभोक्ता समितिले पनि अलिकता कडाईको साथ नियम लगाएर अनि यसलाई संरक्षण गर्नुपर्छ भन्ने मेरो मान्यता।
15: मेरो नाम रामकृष्ण थारू, सामुदायिक वनको सदस्य। यहाँबाट त हुन त सबै चिज अब मिलिरहेको छ, घाँस दाउरा मानौं, अब केही काठ, अब केही टकट पलङको लागि पनि मिलिरहेको छ हाम्रो यो भग्रिया सामुदायिक जंगलबाट, ठिक ठिकै छ। तर यहाँ यो बाघले गर्दा यो कुकुर खाइदिने, यो बाख्रा खाइदिने र यो छारा गाई गोरु टारबार नभएको हिसाबले पनि यो भग्रिया वन सामुदायिक जंगल यो धेरै क्षति भइरहेको छ, अब पशु पक्षीको हिसाबले पनि र यो मानवीय हिसाबले पनि यहाँ धेरै नोक्सान भइरहेको छ। अब रोकथामको लागि त टारबार भइदिएको भए झनै राम्रो हुने थियो।
10: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सरकारको भन्सार कडाईमा कैलालीका व्यापारीको समर्थन, टिकापुरका व्यापारी खुशी। कैलालीको टिकापुर बजनीको थापापुरमा हातले गुडिया र जनावरका आकृति बनाएर 90 बढ़ी महिला स्वरोजगार, मासिक 10-20 हजारसम्म आमदानी गर्दै। पहाड़ र हिमालमा मध्यम वर्षा हिमपात, तराईमा चट्याङ सहित हल्का वर्षाको सम्भावना। यस वर्ष खडेरी जोखिम सम्भावना भएकाले सुक्खा जातका धान रोप्न किसानलाई कृषि मन्त्रालयको सुझाव। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु, नमस्कार।
16: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
17: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड्ग स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
16: खड्ग स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
17: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
16: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
17: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
16: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
17: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
16: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
17: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
16: बच्चाहरूको लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
17: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको,
16: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड्ग स्मृति माध्यमिक विद्यालय, टिकापुर 1, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 9848432350 र 9814551934।
18: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करकलाक सक्कु जाने सहयोग करी।
19: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
20: कर्णाली मावि टीकापुरमा भर्ना खुलेको सूचना।
21: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
22: कर्णाली मावि टीकापुरका विशेषताहरू।
20: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने।
21: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको।
20: कक्षा नर्सरीमा भर्ना हुन आउने बाल बालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको।
21: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय।
20: योग्य दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा स्वच्छ शान्त बालमैत्री वातावरणमा पठन पाठन गराइने।
21: कक्षा कोठा खेल मैदान स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको।
20: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने।
21: कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था भएको।
20: अंग्रेजी गणित विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको।
21: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको।
20: शिक्षण गर्दा प्रोजेक्टर स्मार्ट बोर्ड सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको।
21: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको।
20: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको।
21: सेनेटरी प्याडको व्यवस्था भएको।
20: विद्यालयको आफ्नै स्कुल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
21: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म। कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
22: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
20: कर्णाली मावि टीकापुर कैलाली। थप जानकारीका लागि फोन नम्बर 091-561-411 र 98-584-24-167।
23: आमा, राति छ, कता जान लाग्नु भयो नि?
24: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
23: ए, पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
24: किन नि सानो लट्ठी र टर्च लाइट?
23: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
24: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
23: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
25: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
26: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
27: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
28: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल वैशाख महिनाको 26 गते शनिबार, तदनुसार मे 9 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि उनीहरूको मनमा धेरै कुरा खेल्न सक्छन्। काममा धैर्य राखेर अघि बढ्नुहोला, अरूको कुरा धेरै मनमा नराख्नु उपयुक्त हुनेछ। वृष राशि उनीहरूको साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ, रोकेका काम फेरि अघि बढ्न सक्छन्, आर्थिक पक्षमा सामान्य सुधार देखिनेछ। मिथुन राशि उनीहरूको काममा नयाँ जिम्मेवारी आउन सक्छ, बोल्ने शैलीले अरूको मन जित्न सकिनेछ, सानो अवसरले ठूलो फाइदा दिन सक्छ। कर्कट राशि उनीहरूको मन हलुका र सकारात्मक रहनेछ, परिवारसँग रमाइलो समय बित्नेछ, धार्मिक वा आध्यात्मिक काममा रुचि बढ्न सक्छ। सिंह राशि उनीहरूको आज खर्च बढ्न सक्ने सम्भावना छ, काममा धैर्य र संयम आवश्यक हुनेछ, अरूलाई विश्वास गर्दा सोचेर गर्नु राम्रो हुनेछ। कन्या राशि उनीहरूको सहकार्यबाट राम्रो परिणाम आउनेछ, नयाँ व्यक्तिसँग चिन्जान हुन सक्छ, काममा सन्तुलन राख्दा सफलता मिल्नेछ। तुला राशि उनीहरूको काममा व्यस्तता बढ्न सक्छ, स्वास्थ्यमा सानो कमजोरी महसुस हुन सक्छ, समयमै काम पूरा गर्दा प्रशंसा मिल्नेछ। वृश्चिक राशि उनीहरूको भाग्यले साथ दिने संकेत छ, मन लागेको काममा प्रगति हुनेछ, प्रेम सम्बन्धमा मिठास बढ्नेछ। धनुराशि उनीहरूको घर परिवारको विषयमा ध्यान जान सक्छ, पुरानो सम्झनाले मन भावुक बन्न सक्छ, काममा परिवारको सहयोग मिल्नेछ। मकर राशि उनीहरूको कुराकानीबाट राम्रो अवसर प्राप्त हुन सक्छ, छोटो यात्रा लाभदायक बन्नेछ, नयाँ कुरा सिक्ने मौका मिल्न सक्छ। कुम्भराशि उनीहरूको आर्थिक पक्षमा सुधार आउने संकेत छ, मेहनतको फल प्राप्त हुन सक्छ, आफ्नो क्षमताले अरूलाई प्रभावित पार्न सकिनेछ। अन्त्यमा मीन राशि उनीहरूको चन्द्रमाको प्रभावले आत्मविश्वास बढ्नेछ, मनमा उत्साह जाग्नेछ, कामको राम्रो प्रगति देखिनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि स्टुडियोको फोन नम्बर 091-5162255 मा फोन गरी टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुदेश कार्यक्रम।

0: स्वदेश गानपछि अब सुनौ आज सामुदायिक रेडियो टिकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 37मा साझा नेपाल, 8-10मा जीवन सन्देश, 9 बजे थारूवासम्म समाचार, 11 बजे कार्यक्रम लोक चौतारी, 12 बजे मध्याह खबर, 5 बजे थारूवासम्म समाचार, 6 बजे खोज खबर, 37मा साझा खबर, 8-10मा हाम्रो कृषि, 9-5मा कार्यक्रम मृदुलय, 9:55 बजे खबर संक्षेपसँगै 10 बजे हाम्रो आजको प्रसारण पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: रमा, के तिमीलाई थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि?
6: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
5: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
6: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
5: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
6: अनि सेवा प्रदायक निकाय, तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मद्दत पनि गर्नुपर्छ नि।
5: सोरै आन सत्य भन्यो।
7: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैनन्, उहाँहरूसँग फरक क्षमता हुन्छ।
8: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: गणेश बाबा इंग्लिश बोर्डिङ स्कुलमा भर्ना खुल्यो।
10: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
10: 4 GPA ल्याउन सफल भएको,
9: एसईईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
10: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
9: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
10: साथै खेल मैदानको सुविधा भएको गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर 1 कैलाली, प्रधान अध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 98846463 र 97429300377।
11: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
12: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
11: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
12: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
11: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
12: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
13: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684479, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
14: खुसीको खबर, खुसीको खबर।
15: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा यही वैशाख 26 गते चौथो शनिबारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज, थाइराइड तथा मुटुरोग विशेषज्ञ डाक्टर विकास रिजाल, एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण, उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ। समस्याहरू: नयाँ पुरानो सबै किसिमको डायबिटिज, थाइराइड र मुटु रोगको समस्या, जोर्नी कम्बर टाउको दुखाईको समस्या, बाल रोगको समस्या, ग्यास्ट्रिक रोग, कलेजो, मृगौला रोग, नसा दुख्नु, सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नु पर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं। स्थान: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर कैलाली। समय र मिति: यही वैशाख 26 गते चौथो शनिबार दिन बिहान 10 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98685740777, 091-560-228 र 98-099-29-315।

0: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं।
0: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
1: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
0: जहाँ पाइन्छ
1: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
0: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
1: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
0: सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण, मन्टेसरीमा एसीको व्यवस्था भएको।
1: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
0: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
1: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
0: सम्पर्क नम्बर 98484-33677।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 98484-27359 र 98-48-72-59। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।
6: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
8: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
9: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको संवाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
0: मल्लिका विद्यापीठका संकल्पहरू:
1: नेपाली, संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
0: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
1: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
0: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
1: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
0: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
1: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
0: कुनै पनि पढाइ शुल्क नलाग्ने,
1: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको संवाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
0: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-33320।
1: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको 2रो, 3रो र 4थो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही वैशाख 26 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
4: हाम्रा विशेषताहरू:
3: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: शान्त र अनुशासित शैक्षिक वातावरण भएको,
4: आधुनिक शिक्षण विधिको व्यवस्था भएको,
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने,
1: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको,
4: कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि।
3: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
1: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर, कैलाली। प्रधानाध्यापक भरत कुमार तिरुवा। सम्पर्क फोन नम्बर 0915-60-059 र 98485-17267।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूलमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूल का विशेषताहरू।
1: चार जीपीए ल्याउन सफल भएको।
4: एसई मा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल।
1: डिजिटल प्रविधि द्वारा अध्ययन गराउने।
4: आफ्नै पूर्वाधारको व्यवस्था भएको।
1: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इंग्लिश बोर्डिंग स्कूल टिकापुर एक कैलाली प्रधान अध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 9848463301 र 9742309377।
8: बाबु ए बाबु काल मनिष मेडिकल में जाइस तो
9: मई नहीं जाइ वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
8: उहे मारे तो तुहिन वहाँ पठाई तो यहाँ हेल ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फैल अस्ते बा जैबे तो समाधान हुई जाए
9: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तू मैं अब भी जाए
10: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाढ़ खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुईल घाव खटीरा ओ यौन दुर्बलता उपचार होती रहल बा संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9860476417।

0: टीकापुर नगरपालिकाको अनाधिकृत रूपमा रहेको संरचना हटाउने सम्बन्धी जरूरी सूचना। नेपाल सरकार गृह मन्त्रालयको परिपत्र तथा जिल्ला प्रशासन कार्यालय कैलालीको अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई दिएको कार्यान्वयनको जिम्मेवारी अनुसार नगरपालिकाको बजार क्षेत्रमा व्यवसायहरूले आफू खुशी आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर सार्वजनिक जग्गा बाटो नालामा पर्ने गरी संरचना निर्माण गरी व्यापारिक रूपमा समेत अन्य व्यवसायहरूलाई पनि असर पर्ने गरी काम भइरहेकाले उक्त किसिमको संरचना हटाउन 2082 चैत 25 गते 15 दिने सूचना सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौ। सूचना अतेर गरी अतिक्रमित संरचना नहटाए प्रचलित कानून अनुसार नगरपालिकाले संरचना हटाउनु पर्ने भएको हुँदा यसबाट पर्न जाने असरबाट बस्न समयमै स्थान खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। नगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा बाटोको छेउछाउमा अतिक्रमण गरी घर संरचना बनाएको भए तुरन्त खाली गर्न अनुरोध गरिन्छ। साथै टीकापुर नगरपालिकाले 2082 साउन 1 गतेदेखि प्लास्टिक प्रदूषण मुक्त शहर घोषणा गरेकाले यो अभियानलाई सार्थक बनाउनका लागि तोकिएको मापदण्ड विपरीतका प्लास्टिकको कारोबार नगरिदिनु हुन व्यवसायहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: जनप्रकाश आधारभूत विद्यालयमा भर्ना खुल्यो।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टीकापुर चार बगमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8 विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू:
2: नर्सरी केजी र 1 अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: अनुभवी शिक्षकद्वारा पठन पाठन गराइने,
2: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने,
1: सुरक्षित भवन पर्खाल खाने पानी र पुस्तकालयको व्यवस्था भएको,
2: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याबको व्यवस्था भएको, तातो र चिसो खाने पानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
1: र टाइबेल्ट र आईडीको पनि व्यवस्था भएको।
2: जनप्रकाश आधारभूत विद्यालय टीकापुर चार बागमारा,
1: प्रधान अध्यापक रघुनाथ उपाध्याय, सम्पर्क नम्बर 98584-33-733।
3: हावाहुरी चलेको बेला सुरक्षित घर वा पक्की भवन भित्र बस्नु होला।
4: आगो लागेपछि नियन्त्रण गर्नुभन्दा आगो लाग्नै नदिनु उत्तम हो। आफ्नो घर र समाजमा सचेत फैलाउनु होला।
3: घरका झ्याल ढोका र भेन्टिलेसनहरू राम्रोसँग बन्द गर्नु होला।
4: खाना पकाउने ग्यास चुलो मट्टी तेल प्रयोग गर्दा सावधानी अपनाउनु होला। आगो बालेर नछोड्नु होला।
3: कच्ची घर कमजोर छाना रुख विद्युतका पोल वा तारहरू नजिक नबस्नु होला।
4: विद्युत सट हुन नदिन गुणस्तरीय तारको प्रयोग गर्नुहोला र ओभरलोड हुन नदिनु होला।
3: हावाहुरी चल्दा सवारी साधन रोक्नु होला र सुरक्षित स्थानमा जानु होला।
4: जोडले हावा चलेको बेला घर बाहिर आगो बल्ने वा फोहर जलाउने काम नगर्नु होला, जसले गर्दा आग लागि फैलन सक्छ।
3: घर वा समुदायमा पानी बालुवा र बाल्टिन तयारी अवस्थामा राख्नु होला।
4: आग लागि भइहालेमा धुवाबाट बस्न निहुरिएर वा भुइँको सहारा लिएर सुरक्षित ठाउँमा निस्कनु होला। जानकी गाउँपालिका वडा नम्बर 7 जनहितमा जारी सन्देश।
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
6: जेठ 2 गते पहिलो शनिबार
5: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
7: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: डाक्टर
6: आउने दिन जेठ 2 गते पहिलो शनिबार
5: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर 9868800008 र 9825637772।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेष सदस्य संचालक समिति सल्लाहकार समिति लगायतका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार जानकी छ जगतपुर कैलाली।
7: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: आरएमई स्कूल टिकापुर कैलाली, सम्पर्क नम्बर 091561250 र 091560712।
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: रोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा,
4: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
2: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091560488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97628435, उपेन्द्र शाह 98212427 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98557853022 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष टेकेन्द्र बहादुर धामी, व्यवस्थापक धनबहादुर बुढा मगर, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम,
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
0: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू,
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
0: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
1: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
0: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको सुनिश्चितता भएको,
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
0: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
0: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
1: विद्यालयको खेल मैदान
6: उद्यानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
7: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
6: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
7: बाल मैत्री शैक्षिक वातावरण भएको,
6: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
7: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
6: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली,
7: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
9: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
10: नमस्कार, सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरूद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईंलाई स्वागत छ। म अचला
11: र म उपेन्द्र। कार्यक्रम लहर जीवन सन्देशको यो दोस्रो भाग। आज हामी सर्पको डसाईबाट बच्नका लागि आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्व किन छ यसै विषयमा संवाद गर्दैछौ।
10: सर्पको डसाईबाट बच्न आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने बारेमा हामीलाई सर्पदंश विज्ञ डाक्टर जामुन प्रसाद सिंहले जानकारी दिनुहुनेछ।
12: हाम्रो घरको वरिपरि अलिकति सकिन्छ भने अलिक चिप्लै बनाऊ, चिप्लोमा सर्पहरू त्यति जाँदैन, उक्लिँदैन, हिँड्न पनि सर्पलाई चिप्लोमा गाह्रो हुन्छ, होइन, उनीहरू जान पनि खोज्दैन। उज्यालो भयो भने झन सर्पहरू भाग्छ उज्यालोबाट, त्यही भएर हामीले राति एउटा बत्ती बाल्ने गर्छौँ। प्रायः जसो त्यस्तो ठाउँहरू छ भने बत्ती बालेर राख्यो भने सर्पहरू अलिकति लाइटबाट उज्यालोबाट टाढै भाग्न सक्छ।
11: आफ्नो घर वरिपरि सरसफाई नगर्दा वा गर्न नसक्दा हामीलाई कसरी सर्पदंशको जोखिम हुन्छ यसै विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको दोस्रो भाग पनि हामी सुन्छौं।
13: सही प्रश्न गर्नुभयो तपाईँले, किनभने नि काका हेर्नुहोस् त घर वरिपरि कति ठुल्ठूला घाँसहरू उम्रिएका छन्, झाडी हेर्नु त कति झाङ्गिएका छन्, त्यसमाथि यो फोहोर मैलाहरू पनि व्यवस्थापन गर्नुभएको छैन, अनि त सर्प आइहाल्छन् नि।
14: हो त, अनि यस्तो भएपछि त सर्पहरूलाई लुकेर बस्न सजिलो पनि हुने भयो, हो किन भन्नु त?
15: त्यो त हो है, सर्प लुकेर बसेको छ भनेर थाहा भएन र नजिकै गयो भने त डस्ने नै भयो नि है।
10: चलन चल्तीको बोलीमा सर्पको टोकाई भनेर धेरै प्रयोग भए तापनि सर्पको टोकाईलाई सर्पदंश भन्ने गरिन्छ। चलन चल्तीको बोलीमा सर्पको टोकाई भनिए पनि हामी कार्यक्रम जीवन सन्देशमा यसलाई सर्पको डसाई र सर्पदंश भनी सम्बोधन गर्छौं।
11: सर्पका धेरैजसो प्रजातिहरू मानिसलाई हानि नगर्ने खालका नै हुन्छन्। थुप्रै सर्पका प्रजातिमा बिल्कुलै विष हुँदैन। तिनले या त आहारालाई आफ्नो शरीरले बेरेर श्वास अवरोध गरेर मार्दछन् वा आहारालाई जमिनमा थिचेर मार्दछन् वा जिउँदै निलिदिन्छन्। केही सर्पका प्रजातिले मुखमा भएको विशेष खाले ग्रन्थीबाट रस निकाल्छन् र यसले आहारालाई लठ्याउने, मार्ने र पाचन गर्नमा मद्दत पुर्याउँदछ।
10: सर्पहरू न्यानो र सुक्खा ठाउँमा बस्न मन पराउँछन्। वर्षायामको समयमा आफ्नो वासस्थानमा पानी पस्नी हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्। मुसा, लोखर्के, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्।
11: वर्षायाम अर्थात सर्प बाहिर निस्कने मौसममा आफ्नो घर वरिपरि सरसफाई गर्दा सर्पदंशबाट बच्न सकिन्छ। आफ्नो घर वरिपरि भएका अग्ला घाँस काटेर फोहोर मैला व्यवस्थापन गरेर सर्पको डसाईबाट बच्न सकिन्छ। याद राख्नुहोस्, सर्पहरू यस्तै अग्ला घाँस, फोहोर मैला भएका ठाउँ तथा आहाराको खोजीमा अन्न भण्डारण गरिएका स्थानहरूमा लुकेर बसेका हुन सक्छन्।
10: आफ्नो घर वरिपरिको सरसफाईको महत्वका विषयमा सहभागी श्रोताहरूको प्रतिक्रिया सुनौ। हामीले विभिन्न जिल्लाका केही श्रोता सहभागीलाई मनसुन वा वर्षायाममा आफ्नो घर वरिपरि कति पटक सरसफाई गर्नुहुन्छ र किन भनेर सोधेका छौं।
16: म सबिन सिंह चौधरी, घर कपिलवस्तु। लगभग वर्षा सुरु हुने बेलामा चाहिँ सर्पहरू निस्किन्छन् भन्ने तराईमा बस्दाखेरिकै अलि ज्ञानले हो। बर्खा अगाडि चाहिँ अलिअलि झाड उम्रेछन् भने घर वरिपरि चाहिँ जम्मै काटछाट गरिन्छ। बेला मौकामा अलि झाडी देखियो भने त्यो चाहिँ सफा चाहिँ गरिन्छ। लगभग भनौँ न गन्ने नै हो भने महिनाको एकचोटि चाहिँ सरसफाई चाहिँ गरिन्छ।
17: मेरो नाम सुरेश गुप्ता, घरदाङ उपमहानगरपालिका वार्ड नम्बर 1। बर्सातको समयमा सर्प बढी निस्किने भएको हुनाले झार जंगलहरू काट्ने, सफा गर्ने अनि आफ्नो घर वरिपरि जुन माटोहरू हुन्छ त्यो माटोहरूलाई समाउने अनि प्वालहरू हुन्छ त्यो प्वालहरू टाल्ने, त्यस्तो गर्दाखेरि तपाईँलाई अलिकति धेरै राम्रो हुन्छ अनि सर्प दंशबाट पनि बच्न सक्नुहुन्छ।
18: हेलो, मेरो नाम श्रेया गुप्ता हो अनि म दाङमा बस्ने हो, तर अहिले चाहिँ करेन्टली काठमाडौँमा बसिरहेको छु। अनि पछि सर्पहरू आउने बेलामा चाहिँ अब दुलोहरू नहोस् सर्प बस्ने भनेर त्यो धेरै ध्यान राखिरहन्छौँ हामीले। त्यही दुलो छ भने पनि टालिदिन्छौँ हामीले अनि सर्प बस्नु पाउँदैन त्यसरी। अनि कहिलेकाहीँ त साँच छानामुनि पनि लुकेर बसिरहेको हुन्छ, त्यही सुत्ने बेलातिर हामी त्यो पनि चेक गर्छौँ कि छानामुनि छ कि छैन भनेर।
19: दिग्विजय मिश्र, कपिलवस्तु। अब यो पानी परेको बेलामा अलि झाडीहरू पनि धेरै हुन्छ, घरको वरिपरि घाँसहरू उम्रिन्छ, त्यसैले त्यति बेला अलि बढी सरसफाई गर्नुपर्छ। सामान्य रूपमा अब 15 दिनमा पनि सरसफाई गरिन्छ, 15 दिन एक महिनामा। त्यसले गर्दा चाहिँ नि सर्पहरू त्यहाँ बस्न नपाओस्, झाडी भएपछि सर्पहरू त्यहाँ बस्छन्, त्यसैले झाडी सफा गरिराख्यो भने सर्पहरू त्यहाँ बस्न पाउँदैन। अब कहिले कहीँ त्यो खोला र अथवा बाघ बगैँचाको छेउछाउबाट सर्पहरू आउँछन्, तर झाडी भएन भने सर अर्कोतिर गइहाल्छ, झाडी भयो भने त्यहाँ बस्छन्, त्यसैले हामी प्राय जसो सरसफाई गर्छौं।
20: मेरो नाम सुनिल कुमार सिंह, मेरो घर महतरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वार्ड नम्बर 5 हो। घर वरिपरि सरसफाई गर्ने भनेको चाहिँ अब सर्पको लागि मात्र होइन कि अन्य स्वास्थ्यको हिसाबले पनि सरसफाई गर्नुपर्छ होइन। प्रायः चाहिँ म आफ्नो घरको वरिपरि सरसफाई गर्नेको यसो बिहान र बेलुका हो होइन। अलिकता फोहोर देखिया छन् भने दिउँसोतिर पनि सरसफाई गरिन्छ होइन। र सर्पहरू चाहिँ अब सर्पबाट जोगिनलाई चाहिँ अब तपाईँको प्रायः त्यो घरको छेउछाउमा साना सानो खाल्डाखुल्डीहरू छ भने त्यो खाल्डाखुल्डीहरू चाहिँ त्यो पुर्ने होइन। अनि यो झाडीहरू छ भने साना साना चाहिँ त्यो भुट्यान टाइपका रुखहरू छ भने त्यो जुन भुट्यानहरू त्यो जुन रुखमा चाहिँ सर्पहरूको बास सुरक्षित मानेर उनीहरूले बसिरहेको हुन्छ, त्यस्ता रुखहरू पनि साना साना रुखहरू पनि काट्ने सरसफाई गर्ने होइन।
21: हेलो, मेरो नाम सुदामा गुप्ता, म दाङ देउखुरीमा बस्छु। सर्प निक्लिने समयमा हामीहरू धेरै किनभने घरमा बालबच्चाहरू हुन्छ त्यसै कारणले हामी बढी ध्यान दिन्छौँ। अरू बेला त्यति ध्यान नदिए पनि यो सर्प निस्किने समयमा हामी धेरै ध्यान दिन्छौँ किनभने अब धानहरू ल्याएर राखिएको हुन्छ, बोराहरू हुन्छ। सर्पहरू लुक्ने ठाउँ भनेको अलिकता अल्टर ठाउँमा गएर रुक्छ उनीहरू, कोप्चोमा अनि त्यस्तो जहाँ प्वाल जस्तो हुन्छ त्यहाँ गएर लुक्ने भएको हुनाले हामीहरू सरसफाई गर्दाखेरि हप्तामा एकचोटि सामानहरू यताबाट उता सारेर अनि त्यो सर्प बस्ने जस्तो ठाउँ नहोस् भनेर त्यस कुरामा हामी बढी ध्यान दिन्छौँ।
11: हामीले भर्खरै सुन्यौं आफ्नो घर वरिपरिको सरसफाईको महत्वको बारेमा हाम्रा श्रोता सहभागीको विचार। उहाँहरू मध्ये केहीले महिनामा कम्तीमा एकपल्ट र केहीले 15 दिनमा घर वरिपरि सरसफाई गर्ने गरेको बताउनु भएको छ। त्यस्तै घर वरिपरिको फोहोर व्यवस्थापन गर्ने गरेको, घरका प्वालहरू तथा जमिनका दुलोहरू थुन्ने गरेको कुरा पनि बताउनुभयो।
10: वर्षायाममै हाम्रो घर वरपर घाँसहरू पलाएर झाडी बन्न सक्छ। मकै, धान, कोदो लगायतका अन्न बालीहरूले पनि घर वरपर झाडीको रूप लिएका हुन्छन्। सर्पहरू अग्लो घाँस, फोहोरको थुप्रो, कसिङ्गर र दाउराका खात आदिमा लुकेर बसेका हुन सक्छन्।
11: अर्को कुरा, हामीले खाद्यान्न भण्डारण गरेका ठाउँहरूमा मुसा, लोखर्के आदि लुकेर बसेका हुन सक्छन्। त्यस्ता ठाउँहरूमा आहारा सजिलै पाइन सक्ने भएकोले सर्पहरू पनि अन्न भण्डारमा आकर्षित हुन्छन्। हामीले अन्न वा खाद्यान्न भण्डारण गर्दा मुसा, लोखर्के तथा चराहरूले सजिलै नभेट्ने गरी भण्डारण गर्नुपर्छ।
10: सर्पको डसाईबाट बस्न आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने विषयमा मध्य प्रदेश जनकपुर प्रादेशिक अस्पतालमा सेवारत डाक्टर जामन प्रसाद सिंहसँग कुराकानी गरेका छौं।
2: नेपालमा विषालु सर्पहरू छन् र सर्पहरू आफैमा एउटा प्राकृतिक जीवहरू हुन् र त्यसपछिबाट यसको जैविक विविधतामा यसको आफ्नो स्थान छ, तर यसले गर्दा खास गरी भित्री मधेस, तराई र केही पहाड़ी क्षेत्रमा समेत र अहिले अलि उच्च पहाड़ी क्षेत्रमा समेत सर्पदंशको घटनाहरूले हामी कहाँ केही त्यस्तो तथ्य तथ्याङ्क छ यसका डसाई अथवा यसका क्षतिको बारेमा?
12: सर्पदंशको बारेमा हाम्रो देशमा अत्यन्त धेरै पीड़ित देश नै हो, अरू देशहरूको तुलनामा पनि हामी ट्रपिकल रिजन भन्नाले गर्मी क्षेत्रमा पर्छौं र घना बस्ती हाम्रो लगभग देशको आधा जनताहरू मध्य पहाड़ीदेखि लिएर तराईसम्मको सबै हेर्ने हो भने घना बस्ती र देशको लगभग दुई तिहाई जनता चाहिँ हामी ट्रपिकल रिजन पहाड़ी एरिया भए पनि गर्मी क्षेत्र नै छ र हामी त्यो क्षेत्र

0: जोगिने उपाय हो भने यसलाई कसरी व्याख्या गरिदिनुहुन्छ?
1: हामीले प्रिभेन्सन भन्छौँ, 80% मृत्यु अस्पताल जानुभन्दा अगाडि हुन्छ भने अब हामीलाई अस्पतालको रोल 20% झर्या छ, अब यसलाई हामीले प्रिभेन्टिभमै गयौँ भने सर्पले टोक्दैन टोकोस् त्यो बाटो गयौँ भने यसले मृत्यु कम हुने भयो। अनि त्यसको प्रिभेन्टिभ उपायहरूमध्ये सबैभन्दा प्रभावकारी उपाय भनेको आफ्नो घरको वरिपरि, अब धेरै हामी कहाँ चाहिँ गाउँघरतिर दाउरा बाल्ने अनि गाईको गोबरहरू सुकाएर गुइठाहरू बनाएको हुन्छ, गुइठा घर हुन्छ। प्रायः जसो हेर्नुभयो भने घरको बनावट, हाम्रो समाजको बनावट हेर्नुभयो भने भान्सासँगै टाँसिएको घरमा चाहिँ गुइठा घर अथवा जर्ना घर हाम्रो मधेसमा भन्छ, दाउरा राख्ने घर हुँदो रहेछ। अनि त्यो घरमा भुसहरू हुन्छ, गहुँको भुस, धानको परालहरूबाट पनि बनेको केही भुसहरू हुन्छ, प्राय गहुँको भुस र रहर खेती सकिएपछि त्यसलाई पनि दाउराको रूपमा बाल्छन्। अनि त्यसको जराहरू अनि बोटहरू त्यहाँ सुकाएर राखेको हुन्छ, अनि तिनीहरू नै सर्पको बास स्थान हो त्यो। अनि फेरि राति ल्याउन जाने, आज खाना पकाउनु छ भने त आजै दिउँसै निकाल्नु पर्यो नि, दिउँसा त उज्यालो हुन्छ, हेर्न सकिन्छ। अनि त्यति बेला रातिको लागि दाउरा निकाल्ने अनि आफ्नो भान्साघरमा राख्ने हो भने त्यहाँ छिर्नु परेन। सकेसम्म यस्ता घरहरू अलिकति पर बनाए हुन्छ, हाम्रो भान्सामा बच्चा बच्चीहरू पहुँच हुने ठाउँभन्दा अलिकति पर यदि त्यस्ता दाउराहरूको घर बनायो, गुइठाहरू घर बनायो भने सर्प हाम्रो नजिकमा आउन सक्दैन। अनि अर्को कुरा चाहिँ सरसफाई कम्तीमा हाम्रो घरको वरिपरि अलिकति सकिन्छ भने अलिक चिप्लै बनाऊ, चिप्लोमा सर्पहरू त्यति जाँदैन, उक्लिँदैन, हिँड्न पनि सर्पलाई चिप्लोमा गाह्रो हुन्छ, होइन, उनीहरू जान पनि खोज्दैन। उज्यालो भयो भने झन सर्पहरू भाग्छ उज्यालोबाट, त्यही भएर हामीले राति एउटा बत्ती बाल्ने गर्छौँ। प्रायः जसो त्यस्तो ठाउँहरू छ भने बत्ती बालेर राख्नु, सर्पहरू अलिकति लाइटबाट उज्यालोबाट टाढै भाग्न सक्छ। र दोस्रो अर्को कुरा के छ भने सरसफाईको त महत्वपूर्ण नै छ, जन्जाल लगाएर राख्नुभन्दा त्यो सफा सुग्घर छ भने खाटमुनि सबै सामानहरू राख्ने अनि हेर्दैन हेर्ने, खाटमुनि के छ भनेर हामी कहिले नै हेर्ने, सारा सामान खाटमुनि राखेपछि त्यहाँ के छ भनेर हेर्न सकिँदैन, सफा पनि गर्न सकिँदैन, कति दिनदेखि कहिलेदेखि सर्प आयो थाहा पनि हुँदैन। अनि हामी राति सुते बेलामा, राति ओर्लिने बेलामा खुट्टै पर्छ, होइन, त्यसमा भन्यो। अनि अर्को ढोकाहरू अब पुरानो हुँदै जाँदाखेरि कुनै कुनै ठाउँमा पाल छुट्छ के, अनि त्यो ढोकाको पालबाट पुरै ढोका लाग्दैन, ढोका लागे पनि तल चाहिँ अलिकति पाल हुन्छ, उग्रिने हुन्छ, अनि त्यहाँबाट सर्पहरू छिरिरहन्छ। अनि अर्को माथि छत त छनै छ, छाना प्राय जसो फुसको छाना हुन्छ, हाम्रो गाउँतिर खपडाको घर हुन्छ, एस्बेस्टस अथवा आजकल जुन यूपीभीएस भन्छौ तिनीहरूले बनाएको घरहरू छ भने त्यो माथिबाट आउनेलाई टाल दिनुपर्छ। टाल दियो भने के हुन्छ भने माटोले टालिदिए पनि हुन्छ, सर्पले आफै पाल बनाउँदैन, मुसाले पाल बनाउँछ र त्यो मुसाको पालबाट सर्प छिर्ने हो। त्यही भएर माटोले नै टाल्ने हो हामीले, त्यो घरको पर्खाल र खपडाको मुनि जुन ग्याप हुन्छ त्यो ग्यापमा गिलो माटो लगेर सबै टालिदिने हो भने त्यहाँबाट सर्प आउँदैन। अनि हामीले मुसा त हैरान खेलाएकै छ हरेक ठाउँमा, अनि मुसाले दिनु पाल पार्छ, अनि हामीले हप्ताको एकचोटि यसो घर कुराकुना हेर्ने, अन्त लठी लिएर हामी गाउँतिर मलाई अझै पनि याद छ बुवाहरूले गर्नुहुन्थ्यो, लठी लिएर यसरी हान्नुहुन्थ्यो अनि हानेर कहाँ पाल परेछ अनि त्यहाँ माटोहरू पुर्दिनुहुन्थ्यो, अनि त्यो पनि गर्दा हुन्छ। त्यसपछि सुत्दाखेरि हामीले झुल लगाएर सुत्ने, झुल लगाएर सुत्यो भने त्यसको दोहोरो फाइदा छ नि, कालाजरबाट पनि बच्न सकिन्छ, मलेरियाबाट पनि बच्न सकिन्छ र सर्पदंशबाट पनि झुलले बचाउँदो रहेछ, किनभने राति आइ नै हालेछ घरमा, कसैबाट छिरि नै हालेछ भने हामी सुतेको बेडमा चाहिँ जाँदैन। प्रायः बच्चाहरूमा राति प्रायः जसो करेन्टले राति टोक्छ, होइन, किनभने उनीहरू घरभित्र बास स्थानभित्र लुकेर बसेका हुन्छ, छानामाथि हुन्छ, अनि राति माथिबाट कहिले काहीँ खस्छ अथवा तलबाट खाटबाट पनि चढ्छन्। अनि त्यस्तो बेलामा हामीले मच्छर जाली भन्छौँ, झुल भन्छौँ, त्यो मच्छर झुल चाहिँ लगायौँ भने त्यो सर्पले पाल पार्दै भयो भने उसले बाटो क्लियर छ भने मात्रै जान्छ, उसले बाटोमा सानो अवरोध पनि भेटायो भने मोडिहाल्छ, अर्कोतिर लागिहाल्छ। अनि राति उठ्दाखेरि पनि हामीले बत्ती टर्च लाइट भन्छौँ नि, त्यो टर्च लाइट चाहिँ आफू सुत्ने बेडमा राख्नुपर्छ र राति उठेर दिसा पिसाब जान लाग्यो भने पहिला टर्च लाइट बाल्ने, बालिसकेपछि थपडी बजाउने, यसरी जोडले थपडी बजाएपछि अलिकति आवाज आयो भने तिनीहरू सतर्क हुन्छ, अलिक जान्छ। र हामीले टर्च बालेर तल खुट्टा राख्यौँ भने सर्पले लखेटेर टोक्ने नै होइन नि, सर्पको पुच्छरमा अथवा सर्पको जिउमा हाम्रो खुट्टा पर्यो अथवा कुनै काठ वस्तुहरू छ अनि त्यो कुनै कपडैहरू छ त्यसमा सर्प छ र हामीले त्यो कपडा तान्यौँ, मेरो खुट्टामा लागेको त्यो कपडा तानियो भने सर्पलाई के लाग्छ भने मलाई मार्न आयो भन्ने लाग्छ, त्यसपछि सर्पले टोक्ने हो। नत्र भने त्यो खाटै मुनिको सर्प पनि हामी ओर्लियौँ भने त्यो भाग्ने खोज्छ, हामीले लखेट्दैन, हामीबाट भाग्ने खोज्छ, जब उसको जिउमा के स्पर्श हुन्छ अनि मात्र सर्पले चाहिँ हामीले टोक्यो कि भन्ने चाहिँ उसलाई लाग्दो रहेछ, मलाई मार्छ पिट्छ भन्ने लाग्दो रहेछ अनि त्यसपछि उसले हामीलाई टोक्दो रहेछ। त्यही भएर यी बचाइबाट बच्न सक्यो भने धेरै राम्रो हुन्छ। अर्को एउटा प्रक के छ भने हाम्रो तराईतिर गमबुट एउटा जुत्ता हुन्छ, त्यो जुत्ता चाहिँ लगाउने बानी गर्नुपर्छ, राति बाहिर पिसाब गर्ने टोयलेट टाढासम्म त्यहाँ जानुपर्ने भयो भने त्यो बुट लगाइहाल्ने, अब बुटभित्र पनि सर्प हुन्छ है, फेरि बुटलाई पनि हामीले हेर्दाखेरि बुटको तल सुनेर पल्टाउँछौँ झार्छौँ अनि त्यसपछि मात्रै हामीले बुट लगायो भने सेफ हुन्छ। मैले त बुटभित्र बिछी नै देखाएको छु, जुत्ताभित्र बिछी नै मैले कतिपटक देखाएको छु, अनि त्यही भएर चाहिँ जुत्तालाई मजाले झारेर पल्टाएर झारेर अनि त्यसलाई हेरेर अनि त्यसपछि लगायो भने चाहिँ सर्पदंशबाट बस्न एकदमै कारगर हुन्छ। कसम कदाचित बाटो हिँडिरहेछौ भने बाटो हिँड्दाखेरि पनि जुत्ता हुनुपर्छ अनि लुगा पनि अब

0: बाग्लो खालको लुगा तल लगाएको छ भने राति हिँड्दाखेरि सकेसम्म जिन्स लगाएर हिँडेको छ अथवा ट्राउजर लगाएर हिँडेको छ भने पनि अलिक प्रोटेक्टिभ हुन्छ, यिनै हुन् सर्पदंशबाट बच्ने हुने प्रयास भनेको यिनै।
1: अर्को कुरा लट्ठीले टकटक गर्नु, टर्च
0: धेरै ठुलो साथी नि, टर्च लाइट भनेको त हाम्रो साथी नै हो, त्यसलाई त साथी बनायो भने चाहिँ आजकल मोबाइलको जमाना आएपछि मान्छेले टर्च लाइट बाल्न छोडेका छन्। मोबाइलको टर्च युज गर्दा पनि भयो, त्यसमा त्यति इल्युमिनेन्स हुँदैन, जुन हाम्रो हाते टर्चमा इल्युमिनेन्स हुन्छ ब्याट्रीवाला टर्चमा, त्यसमा धेरै प्रकाश आउने हुन्छ, कडा प्रकाश हुन्छ त्यसमा। मोबाइलको टर्चहरूमा चाहिँ अलिकति सफ्ट प्रकाश हुन्छ, त्यति धेरै टिक्दा पनि टिक्दैन, अनि त्यही भएर टर्च राख्ने बानी त एकदमै जरुरी छ। र हामी बेडबाट उठ्दाखेरि पनि अब यो त तर्सिने कुरा त होइन, तर बेडबाट उठ्दाखेरि पनि हामी फेरि सुत्न गयो भने पनि आफ्नो बेडलाई टकटके हुने हेर्ने, तकिया उठाएर हेर्ने, तन्ना एकचोटि झारिदिने, अनि आफ्नो तोसकहरू जुन हुन्छ आफूले ओढ्ने जुन ब्ल्याङ्केटहरू हुन्छ कम्बलहरू त्यसलाई पनि एकटक मजाले हावामा हल्लाउने, त्यसले गर्दाखेरि सफा पनि भयो र ढुक्क पनि भइयो। र मच्छर जालीको प्रयोग चाहिँ एकदमै गर्ने, किनभने सुतेको बेलामा संसार जोगाउने त्यसैले हो। त्यही भएर म पनि घर जाँदाखेरि मच्छर जाली छैन भने मलाई सुत्न एकदम डर लाग्छ, त्यो जाली चाहिँ प्रयोग गर्नुपर्छ, त्यो पनि प्रयोग गर्ने। हजुरले भनेको एकदमै राम्रो कुरा हो, त्यो टर्च लाइट र लाठी टकटकाउने भन्छ नि, लाठी टकटकायो भने पनि आवाजले पनि उनीहरू सतर्क, सर्पको अब आवाजै कानले त सुन्दैन, तर लाठी टकटकाउँदाखेरि भाइब्रेसन हुन्छ, त्यो भाइब्रेसन सर्पले धेरै टाढासम्म फिल गर्दो रहेछ। जस्तो कि हामीले काठमा यसरी टकटक गर्यो भने लगभग तपाईँ 500 मिटर टाढो पनि एउटा लामो काठ छ भने त्यो कानमा सुनिन्छ नि, त्यस्तै भुइँमा हामीले लाठी बजायो भने त्यसको भाइब्रेसन सर्पले फिल गर्दो रहेछ, त्यो चाहिँ एकदमै राम्रो कुरा हो। त्यसले गर्दा उनीहरू आफै सतर्क हुन्छ, सर्पहरू पनि सतर्क हुन्छ, त्यो बाटो छोड्छ उनीहरूको।
1: आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्व र सरसफाई गर्ने तरिका र ध्यान दिनुपर्ने कुराहरूका बारेमा हामी सबैलाई बुझाइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर जामुन प्रसाद सिंहप्रति हामी आभारी छौ।
2: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
3: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
2: ओहो, हो त, ठ्याक्कै सम्झे, घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
3: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
2: हुन्छ बुढा, यसको बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
3: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
2: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौं।
6: आज हामी सर्पको डसाईबाट बच्न आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने विषयमा कुरा गरिरहेका छौं। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धीका विज्ञ डाक्टर जामुन प्रसाद सिंहसँगको कुराकानी सुन्यौं।
1: यति बेला भने रञ्जनी र राजीवको कहानीको दोस्रो खण्ड सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले पहिलो भागमा फेसबुक लाइभ मार्फत नेपालमा पाइने विषालु सर्पहरू र सर्पहरू सक्रिय हुने समयका बारेमा जानकारी गराएका थिए।
6: फेसबुक लाइभ सकिए लगत्तै राजीवको मोबाइलमा नथुकाकाको घरमा सर्प देखिएको म्यासेज अर्थात सन्देश आएको थियो। राजीवको छिमेकी नथुकाकाको घरमा सर्प आउनुको कारण राजीव र रञ्जनीले पत्ता लगाउलान् कि लगाउँदैनन्, नागेशले नथुकाकाकोमा गएर के गर्छन् अनि नथुकाकाको घरमा अहिले के हुँदैछ थाहा पाउन अब हामी पनि लागौ महोत्तरीतिरै।
7: नथुकाका, नथुकाका, नमस्कार है नमस्कार
8: नमस्कार नागेश बाबु
7: अनि सर्प कहाँ छ त काका
8: उत्यो दाउरा राखेको ठाउँमा
7: बेलुकाको खाना बनाउनु भनेर दाउरा लिन गएको थिएँ
8: के चलेको चलेको जस्तो लाग्यो
7: अनि यसो हेरेको त करे सर्प पो रहेछ
8: झन्नै टोकेन
7: ल ल ल नातिस काका मायाले नि नागेश आएपछि सबै कुरा ठिक हुन्छ हेरि यस्तो सर्प त कति समात्यो कति नि
8: त्यही भएर त फोन गरेर तपाईँलाई बोलाएको नि
7: ल ल तपाईँ यतै बस्नुहोस् त म सर्पलाई निकाल्छु खोइ उयो त्यो लठी दिनु त
8: मलाई
7: छिरेछ यो लट्ठी र ठोकठाक गरी छि हल्लिन्छ नि यो ज्यादै जात्रो हुन्छ जति चलाए नि थाहा नपाएको चाहिँ गरेर बस्छ ए ए ए अरे यहाँ पो छौ तिमी ल बाहिर आऊ त ल ए त होइन यता आइज न यता ल हेर्नुहोस् है ल निस्क्यो यो करे सर्प निस्क्यो ल हेर्नुहोस् हेर्नुहोस् हेर्नुहोस् ल अरे ल ओहो राजिका रञ्जनी गजबको टाइममै आएछ त तिमीहरू अहिले भर्खरै ठ्याक्कै यो परे सर्पलाई यो दाउराको चाङबाट निकालेको
9: ए हो र नागेश राम्रै समात है न त टोक्ला नि फेरि
7: यो नागेशलाई सर्पले टोक्दैन नि रञ्जनी सर्प त मेरो दोस्त पो हो त है करे दोस्त
10: यो नागेशको चाहिँ जिस्किन बारे कहिले नजरे भने
7: ये गर्ने त राजीव दोस्त अब एक बारको जुनी हो हाँसी खुसी त जिउने हो ल तिमीहरू बस्दै गर म यो करे सर्पलाई गाउँबाट टाढो लगेर छोडिदिन्छु
8: हुन्न कहाँ छोड्ने कुरा गरेको नागेश यसलाई त मार्नुपर्छ नत्र अरूलाई डस्न सक्छ यसले
7: कहाँ मार्ने कुरा गर्नुभएको नथु काका अब उसको पनि त जिउने अधिकार छ नि जसरी हाम्रो जिउने अधिकार छ उसको पनि छ नि हुन्न मार्न ल म यसलाई अलिक परै गएर छोडेर आउँछु
9: हो नि नथु काका नागेशले भनेको कुरा एकदमै सही हो फेरि सर्पले त तपाईँ हामीलाई फाइदा गर्ने त हो नि
8: कसरी फाइदा गर्छ र
10: अब कसरी हुनु नि काका तपाईँ खेतीपाती गर्नुहुन्छ अनि बाली नालीको नोक्सानी कसले गर्छ भन्नु त मुसाले होइन
9: ओ यिनै सर्पहरूले मुसा खाइदिनाले तपाईँको बाली नाली जोगिएन भन्नु त फेरि सर्पले त आफूलाई खतरा महसुस भयो भने मात्रै डस्ने त हो नि नत्र कहाँ डस्छ र
10: त्यही त त्यही भएर यो कारणले गर्दा पनि सर्पलाई मार्नुहुन्न क्या
8: ए
10: रञ्जनी हेर त नथु काकाको घर वरिपरि कति धेरै झाडीहरू अग्ला घाँसहरू अनि कसिङ्गर नै कसिङ्गर
9: त्यही त है राजीव यही कारणले गर्दा पनि सर्प आएको होला काकाको घरमा होइन त
10: हो नि त्यही भएर यो फोहोर मैलालाई व्यवस्थापन गर्नु पर्यो अनि यी झाडीहरूलाई पनि काट्नु पर्यो क्या उखेल्नु पर्यो भनेर सम्झौ क्या हामी उहाँलाई
9: हुन्छ राजीव नथु काका यता सुन्नु त
8: हजुर रञ्जनी नानी भन्नु न
9: काका अघि त्यो करेत सर्प यहाँ किन आएको थाहा छ तपाईँलाई
8: थाहा छैन
9: किनभने नि काका अहिले वर्षायामको समय छ अनि वर्षायामको समयमा सर्पहरू सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
10: र आहारा खोज्ने क्रममा जस्तै कि मुसा कुखुरा जस्ता खानाको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्
8: ए तर मेरै घर वरिपरि चाहिँ किन आएको होला त
9: हो सही प्रश्न गर्नुभयो तपाईँले किनभने नि काका हेर्नुहोस् त घर वरिपरि कति ठुल्ठुला घाँसहरू उम्रिएका छन् झाडी हेर्नु त कति झाङ्गिएका छन् त्यसमाथि यो फोहोर मैलाहरू पनि व्यवस्थापन गर्नुभएको छैन अनि त सर्प आइहाल्छन् नि
10: हो त अनि यस्तो भएपछि त सर्पहरूलाई लुकेर बस्न सजिलो पनि हुने भयो हो किन भन्नु त
8: त्यो त हो है सर्प लुकेर बसेको छ भनेर थाहा भएन र नजिकै गयो भने त डस्ने नै भयो नि है
9: त्यही भएर आफ्नो घर वरिपरि भएका अग्ला घाँस काट्नु फोहोर मैला व्यवस्थापन गर्नुहोस् किनकि घर वरिपरि खाली र सफा राख्यौँ भने सर्पले लुक्ने ठाउँ पाउँदैन र आउँदैन पनि बुझ्नुभयो
8: बुझे नानी म भोलि बिहानै यो घाँसहरू झ्याङहरू सबै काट्छु अनि फोहोर मैला पनि व्यवस्थापन गर्छु
10: हुन्छ काका अहिले चाहिँ हामी लाग्छौ पनि तर भोलि चाहिँ नबिर्सिकन सबै सफा गर्नु होला है
8: हुन्छ बाबु
9: बसे है राजीव तिम्रो बाइक को पछाडी
10: बसि नै सकेपछि सोधिराख्नु पर्छ र रञ्जनी
9: हो त नि है
10: ल ल जाउ है मैले बाइक स्टार्ट गरे
9: हुन्छ राजीव अनि तिम्रो त्यो देब्रे हातमा भएको दुईटा खटखटै सर्पले बच्चामा टोक्दाको त होइन
10: हो नि देब्रे हातमा टोकेको थियो गोलन सर्पले अझै दाग गएको छैन
9: हो रहेछ तर तिम्रो हातको ठ्याक्कै बिचमा टोकेको भएर होला कस्तो दागले पनि सुहाएको छ
10: है अब दाग खत सुहाउने हुने रहेछ है कति असोज हो कि
9: होइन साँच्चैकै भनेको हो कि राजी कसम होइन कसले फोन गर्यो ए वन्दनाले पो गरेको रहेछ हेलो वन्दना हजुर के रे सर्पले दिनेशलाई टोक्यो रे ए ल ल नाच्यो हामी आइहाल्छौ राजीव हामी त कार्यालय जानुपर्ने भयो दिनेशलाई सर्पले टोकेछ
10: ए हो र हुन्छ हुन्छ उतै जाउँ त
1: नत्थु काकाले राख्नु भएको दाउराको चाङमा करेत सर्प लुकेको रहेछ हामीले पराल सुकेको घाँस दाउरा आदि राख्दा सकेसम्म घरभन्दा केही पर राख्नु पर्ने कुरा रञ्जनी र राजीवले हामीलाई सिकाए सर्पलाई मार्नु हुँदैन सर्पले बाली खाना आउने मुसा लोखर्के आदिलाई खाइदिएर किसानलाई सहयोग गर्ने र वातावरण सन्तुलन गर्न मदत गर्ने कुरा पनि आजको छलफलबाट हामीले सिक्यौं
6: सँगसँगै रञ्जनी र राजीवले सर्पदंशबाट बस्न घर वरिपरि भएका अग्ला घाँसहरू बेला बेलामा काटेर हटाउन फोहोरको उचित व्यवस्थापन गर्न अन्न भण्डारमा सर्पलाई आकर्षित हुन नदिन हामीले गर्नुपर्ने कुराहरू पनि सिकाएका छन् अर्को कार्यक्रममा रञ्जनी र राजीव बीचको संवादमा पनि सर्पदंश सम्बन्धी थप नयाँ जानकारी पक्कै पनि पाइएला सहभागी श्रोता आज प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको यस दोस्रो खण्डबाट म अचला
1: र म उपेन्द्र विदा माग्छौं अर्को खण्डमा सर्पको डसाईबाट बस्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी लिएर आउने नै छौ
6: आजलाई विदा दिनुहोस्
1: नमस्ते
11: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन
12: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत
13: शैक्षिक सत्र 2083 लागि हिमालय मावि घियामा भर्ना खुल्यो नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना सहित शैक्षिक सत्र 2083 लागि हिमालय मावि घियामा कक्षा बाल विकासदेखि कक्षा 9 भर्ना खोलेकाले आफ्ना नानी बाबुहरूलाई समयमै भर्ना गर्न हुन सम्पूर्ण अभिभावकहरूमा हार्दिक अनुरोध गरिन्छ हिमालय मावि घियाका विशेषताहरू शान्त वातावरण सृजनात्मक तथा दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने कम्प्युटर ल्याब तथा विज्ञान ल्याबको व्यवस्था भएको प्रधानाध्यापक हिमालय मावि घिया कैलाली
14: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहक वर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्
15: सञ्चालक गुमान सिंह हिमाल लम्की खगरोला रोड टिकापुर कैलाली
16: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग इष्टमित्र शुभचिन्तक आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
17: अर्जुन वाच सेन्टर बलभद्र चौक टिकापुर कैलाली
7: लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक इष्टमित्र आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
16: सञ्चालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 98485316195, 98143608, स्थान टिकापुर 1 सिद्धार्थ चोक कैलाली।

0: वसन्त ऋतुको बहार सँगै नवीनतम सन्देश बोकेर आएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति उन्नति सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
1: हाम्रो यहाँ एनटीसी एनसेल का सिम कार्डहरू पाइनुका साथै फोटोकपी लेमिनेसन प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल UMBS MBS प्रणाली द्वारा दर्ता गरिन्छ र मोबाइल का सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
0: लकी ट्रेडर्स टिकापुर कैलाली सामुदायिक रेडियो टिकापुर FM नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली।
3: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।
5: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडि, फोन नम्बर 9968436213।
6: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
6: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म, सिट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
0: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
6: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा, सम्पर्क फोन नम्बर 9858441467 र 091 5164111।

0: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी विना स्पर्श शक्ति हेरेलको निखुन्जिना डाग देख पर्लसे हात द्वारा झमझम गर्ना तथा मास सुहाक बठिना हुइलसे कुष्ठ रोग हुइसेक्ठा।
1: कुष्ठ रोग महिला व पुरुष जेहिफे लागसेक्ठा। कुष्ठ रोग कसंका लगतेकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
0: महिला उक्र अस्पताल सम आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्ना घरक पुरुष उक्र मद्दत गरी।
1: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।
2: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
3: आया मरे नि बाबा। आया
2: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
4: ल हेर त, सर्प भाग्यो त्यता। टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
3: ल मलाई त सापले टोक्यो नि, मर्ने भए म।
2: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
4: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु। पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
2: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
4: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
5: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
10: हाम्रा विशेषताहरू
9: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
10: शान्त र अनुशासित शैक्षिक वातावरण भएको आधुनिक शिक्षण विधिको व्यवस्था भएको
9: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
10: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
9: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
10: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली, प्रधानाध्यापक भरत कुमार तिरुवा, सम्पर्क फोन नम्बर 091-560-059 र 98-485-1767।
11: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
12: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: यो ओसीएमसी भनेको के आयो फेरि?
1: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
1: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
3: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
4: अरे गहना बनैना त हो दुकान खोज्ती खोज्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाटस तर तुहार रामपुरान दिदी ये नि सामुएल ज्वेलर्स मसे गहना बना कान से के कतरा सुगर बना कान लबाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाय कहूँ सामुएल ज्वेलर्स में गर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864141208 ओ 9846939261।
5: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
6: ए त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ।
7: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
5: भनेदेखि सबै कुरा पाउने रहेछ।
9: टीकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
10: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टीकापुर।
9: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
12: जानकी गाउँपालिका वडा नम्बर 7 को जरुरी सूचना।
13: जानकी गाउँपालिका वडा नम्बर 7 का वासीहरूले कुनै पनि कार्यक्रम जस्तै विवाह कथा कीर्तन भागवत सत्संग जन्मदिन पिकनिक जस्ता कार्यक्रमहरूमा डीजे बजाउने प्रचलन भएको हुनाले उक्त क्रियाकलापले समाजमा प्रतिकूल असर पारेको हुन्छ। त्यसकारणले यस्ता कार्यक्रम गर्नु अगाडि वडा कार्यालयमा सम्पर्क गरी कार्यक्रम गर्नु हुन जानकारी गराइन्छ। यदि कार्यक्रम गर्दा जानकारी नगराई गरेको पाइएमा कानून बमोजिम सजाय भइजाने बेहोरा जानकारी गराउँदछौ।
12: जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चौक कैलाली।
14: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
1: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
0: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं, भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
2: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
3: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराइती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
4: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
8: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
9: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
9: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट, सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
8: जहाँ पाइन्छ
9: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
8: आधुनिक तथा प्रविधि मैत्री शिक्षा प्रणाली,
9: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
8: सुरक्षित, स्वच्छ र बाल मैत्री वातावरण,
10: मन्टेसरीमा एसीको व्यवस्था भएको।
9: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
8: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
9: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
8: सम्पर्क नम्बर 98 484 33 677।
11: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, झग तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: खड़क स्मृति माध्यमिक विद्यालय में भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड्क स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: खड्क स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
1: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
0: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
1: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
0: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अंग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
1: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
0: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
1: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
0: बच्चाहरूको लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
1: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको,
0: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अंग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड्क स्मृति माध्यमिक विद्यालय, टिकापुर 1, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 9848 43 50 र 9814 55 91 34।
2: आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: जितिहा मुअल सप्पा मुअल देख पर्ना सप्पा हना नंता हाथ से पकड़ा नहीं भी
12: सर नौ सप्पा देखला से आकर ना
11: सत्वा मलस देख पर्न सके जात से मुह निज स्याकट तत्वा मूलक कुछ देर पास समे सत्वा दस स्याकट वर्षे मोल अवस्था मे सत्वा हाथ से चलाए नि हुई बेन्तनिक नम्मा लट्ठी ले चला था मोल निमोल कई खजाना से दिखा
5: मोल सरपंच से सावधान रही मोलवा मार्गी सपोहना पकड़ना व खेलना जिन करी मूलक कुछ बेर बासम की सपवा दस सिट्ठा संभव हुई सम सपो फोटो खींची व पहचान कला विज्ञान से संपर्क करी
12: सर्पदंश संबंधी भर पर्द हो सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाई लाख आधिकारिक वेब पेज www.snakebitenepal.org मा ह्यार सेभिठा
13: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
14: आदरणीय अभिभावक शिक्षक कर्मचारी प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गीस होस्टेल परिवार टिकापुर कैलाली।

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज मेगाहर्ज।
1: आई बुढल्ला सुन्ठो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना उने ना पट्टा नि पैना त
2: अधि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
1: तुहार बाटास तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका आन्छे कि कत्रा सुघर बनाएकन ल बाटी
2: ए ले ले ठिके बा चल हाली भातवट खाई हो जाएका हौ सामुएल ज्वेलर्स में घर गहना बनाई
3: सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर प्रहरी सिंह सुनार
1: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864041208 ओ 9846439261।
4: आई गई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
5: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भने बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफ मि त कस्ता राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना कमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
4: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड शाखा कार्यालय नारायणपुर सहकारी संस्था नारायणपुर शाखा सम्पूर्ण शेर सदस्य ग्राहक कर्मचारी वर्ग इष्टमित्र शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ शाखा प्रमुख नवराज देवकोटा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड नारायणपुर शाखा परिवार
7: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
8: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
9: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
7: डेलिभरीका लागि
9: ड्रिंकिङ वाटर एक्वा शीतल
7: टिकापुर कैलाली
10: सम्पर्क मोबाइल नम्बर 9870106772
11: स्वास्थ्यका लागि पानी
12: जानकी गाउँपालिका वार्ड नम्बर 7 को सूचना
13: आदरणीय जानकी गाउँपालिका वार्ड नम्बर 7 वासीहरू सड़कको किनारमा पशु चौपाया ढुङ्गा गिट्टी बालुवा मल नठुपारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ यदि यस्तो गरेको खण्डमा दुर्घटना भएमा स्वयं जिम्मेवार हुनुपर्नेछ सड़क किनारमा वस्तुहरू नठुपारी दुर्घटनाबाट जोगियौ जानकी गाउँपालिका वार्ड नम्बर 7 को कार्यालय मिलन चौक कैलाली
14: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहक वर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्
15: सञ्चालक गुमान सिंह हिमाल लम्की खगरोला रोड टिकापुर कैलाली

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 98 68 56 49 59।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा खुटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै सामुदायिक वनमा अहिले पालुवाहरू पलाइरहेकोले घसाराहरूले साल, सिसम, खैर, जामुन, सिरिस लगायतका बिरुवाहरू नै काटिरहेको देखिएकोले त्यसो नगर्न पनि सामुदायिक वन सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक अनुरोध गर्दछ। वनमा गएर घाँस काट्ने बहानामा बिरुवा नै काटेको भेटिएमा कानून अनुसार कारवाही गरिनेछ।
3: अध्यक्ष भूपेन्द्र साउत, सचिव चन्द्रकला धामी, खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: व्यवस्थापक दुर्गा प्रसाद उपाध्याय, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, शाखा कार्यालय टिकापुर कैलाली।
2: लक्ष्मी आभूषण भण्डार, नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, इष्टमित्र, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
3: संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 98 4 85 36 95 98 14 63 08 10। स्थान टिकापुर 1 सिद्धार्थ चौक कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि आईटी कम्प्युटर टेक्नोलोजी, संचालक संजय चौधरी, मोबाइल नम्बर 9848 69 60 20, पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी छ जगतपुर कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड सम्पूर्ण शेर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख चन्द्रकान्त रेग्मी, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड, टिकापुर शाखा परिवार, टिकापुर एक नापी शाखा नजिकै।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: अन्तरोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091560488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97 62 48 35 28, उपेन्द्र शाह 98 21 60 24 57, र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98 57 85 63 22 खबर गर्नुहोला, वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइ राख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिड तथा फिड सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पन्छीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिड सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोपराइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष निरपप भण्डारी, व्यवस्थापक छविलाल जैसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 बासी दाजुभाइ, दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख, समृद्धि, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेयर सदस्य महानुभाव, उपभोक्ता समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गर्मी महिनामा आग लागि धेरै हुन्छ, त्यसैले जथाभावी सुरोट, सलाईका ठुट्टा, लाइटर जथाभावी नफालौ, केटाकेटीले भेट्ने ठाउँ नफालौ, आग लागिले धन जनको क्षति हुन्छ, वन जंगलको विनाश हुन्छ, त्यसैले सबै उपभोक्ताहरू ख्याल गरौ। अध्यक्ष दीर्घ बहादुर तिरुवा, फोन नम्बर 9848449752, जनशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर 2 राजीपुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
4: हाम्रा विशेषताहरू,
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: शान्त र अनुशासित शैक्षिक वातावरण भएको,
4: आधुनिक शिक्षण विधिको व्यवस्था भएको,
0: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने,
1: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको,
4: कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि।
0: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
1: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय, टिकापुर 1 कैलाली, प्रधानाध्यापक भरत कुमार तिरुवा, सम्पर्क फोन नम्बर 091560059 र 9845017267।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
1: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म। सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
0: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
1: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा, सम्पर्क फोन नम्बर 9858 41 67 र 091 5 61 411।
2: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधन सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले पूर्ण पार्षद जीवहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क 091 5 61 022 र 98 68 43 53 62। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा

साथै चाबीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछा मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684 1479 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

0: सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तँलाई?

0: फेकरा जाइ एक चोट सेवा करना मौका जरूर देवी।
1: प्रोफ राइटर राम प्रसाद रतगैया, संपर्क मोबाइल नंबर 98484223373।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट

नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाई तथा

रेलिङ बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, संचालक प्रवेश चौधरी, सम्पर्क नम्बर 9868564678, टिकापुरे कैलाली, ब्लक नम्बर 14। नयाँ वर्ष 2000

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सक्नुभयो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्र आकाशजीले मलाई संकेत गरिसक्नु भएको छ। कहाँबाट को हुनुहुन्छ उहाँसँग म कुराकानी गर्छु। हजुर नमस्कार।
1: नमस्कार
0: नमस्कार, सन्चै छु। कहाँबाट कसको आवाज सुन्दैछु होला?
1: म त धेरै टाढाबाट हो, अछाम जिल्लाको कमल बजार नगरपालिका सेराको जामाको बढी रूप चौताराबाट हो।
0: अछाम कमल बजारबाट हामीलाई सम्झिनु भयो, ठ्याक्कै नाम भन्नु पर्दा
1: मेरो नाम हो भीम खोतीवाला मायालु।
0: भीम

हजुर हजुर हुन्छ हुन्छ ल हजुर नमस्ते नमस्ते ल मिठो आवाजमा मिठो कुराकानी हुने भयो है ल के छ हाल खबर कल्पनाजी सन्चै हुनुहुन्छ हजुर हामी पनि आराम छौँ तपाईँको माया ममताले आराम छु आराम चाहन्छु अनि के छ खाना खानुभयो खाना खानुभयो कल्पनाजी

मिठो भाका मेरो श्रीमतीले मिठो गीत गाउनुहुन्छ है, म गाउन लगाउँछु भनेर उहाँले आफ्नो श्रीमती कल्पना रोकालाई मिठो गीत गाउन लगाउनुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यस्तै यस्तै रमाइला कुरा मिठो भाकाको साथमा उपस्थित हुनुहोला रामजी र कल्पनाजी भन्न चाहन्छु। र फेरि पनि कोही

0: भन्दा पहिला हजुरलाई
1: हजुर धन्यवाद
0: साथीलाई अनि जति कार्यक्रममा सहभागी भएका साथी भाइहरू बहिनी दिदी बहिनीहरूलाई अनि जति मेरो नातपात छन् नारायण चिन्न चिन्न सबैलाई बाई बाई भन्छ
1: हजुर छुट्टिन्छौ नमस्कार नारायणजी
0: हजुर
1: नमस्कार नमस्कार अहिले पनि जगतपुरबाट नारायण चौधरी आउनु भएको थियो उहाँले पनि एउटा मिठो भाका सुनाएर गइसक्नु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ हामीलाई त्यही सम्झिनुहुन्छ म सधैँ कार्यक्रम सुन्छु तपाईँको कार्यक्रम मनपर्छ साथीहरू पनि सुन्नुहुन्छ तर साथीहरू चाहिँ अलि गाउन लजाउनुहुन्छ मेरो जसरी चाहिँ गाउनुहुन्न अलि लजाउनुहुन्छ तर हामी सुन्छौँ हाम्रो गाउँघरतिर सुन्छु मनपर्छ सामुदायिक रेडियो टिकापुर एफएम भन्नुहुन्छ खुसी लाग्छ धेरैजना साथीहरू भन्नुहुन्छ सम्झि के अरे कार्यक्रम सुन्छु एफएम सुन्छु धेरै मनपर्छ भनेर भन्नुहुन्छ खुसी लाग्छ तपाईँ साथ तपाईँको माया र ममताले पो हामी यसरी अगाडि बढ़िरहेका छौं

बताउनुभयो। दिपेन्द्र कठाई जस्तै टीकापुरकै अर्की व्यापारी पुष्पराज देवकोटा पनि सरकारको निर्णयले सीमा क्षेत्रका व्यापारीहरूलाई राहतको महसुस भएको बताउनुहुन्छ। सीमा क्षेत्रमा कडाई नहुँदा यसअघि यस क्षेत्रबाट भारतको तिकुनिया जाने खकरोला नाकामा मानिसहरूको ठूलो भीड़भाड़ हुने गरेको थियो। अहिले त्यो भीड़भाड़ हटे

0: 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
0: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
1: जहाँ पाइन्छ
0: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
1: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
0: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड़,
1: सुरक्षित

पर्दा गर्ने तय छ र त्यही अनुसार खेल तालिका पनि सार्वजनिक भइसकेको छ। तर नेपाली फुटबलको आन्तरिक विवादले गर्दा मैदानमा खेल्ने खेलाड़ीका लागि भने मानसिक रूपमा असर पर्न सक्छ। यसै समाचारसँगै मध्याह खबर सकियो।

2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दैनिक उपभोग्य सामान पाइनुका साथै मसालाका विभिन्न आइटमहरू पाइन्छ, जस्तै चिया मसला, अचार मसला, चामल, दाल, तेल, नुन, कालो नुन लगायतका थुप्रै सामानहरू पाइन्छ। सेवा गर्ने मौका अवश्य दिनुहोला। रीतिका मसला उद्योग, सामुदायिक रेडियो टिकापुर एफएमको अगाडि, संचालक भक्त बहादुर तमट्टा, सम्पर्क नम्बर 98।

सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण

0: सप्लायर्स खडक चोक देखि सिद्धार्थ चोक NMB बैंक नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान सुट सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: इजा सप्लायर्स संचालक अन्जु बम, सम्पर्क नम्बर 9848 61 59 र 97 61 18 71। स्थान सिद्धार्थ चौक NMB बैंक नजिकै। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि IT कम्प्युटर टेक्नोलोजी संचालक संजय चौधरी, मोबाइल नम्बर 9848 69 60 20, पुरानो खाने पानीदेखि 100 मिटर तल।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अर्जुन वाच सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली।
1: नयाँ वर्ष 2083 सालके पावन अवसरमा सबको ग्राहक, व्यापारी, शुभचिन्तक, दाजु भैया, दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर प्रगति के हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
2: हमारे यहाँ थारू पहिरन के लहंगा, चोलिया, धोती, सिलाई कना के संगे रेडीमेड भी उपलब्ध करा जाए और कुर्ता सुरुवाल, फैशन डिजाइन के कपड़ा सिलेना और सिलाई कटाई के तालीम फे करा जाए। एक तो सेवा करना मौका जरूर देवी।
1: अभी फैशन बुटीक सामुदायिक पुस्तकालय भवन, टिकापुर, कैलाली। संचालक प्रतीक्षा चौधरी, फोन नम्बर 9868 77 08 25।
3: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी, फ्रिज, मोबाइल, कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टीभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोला। चार चौतारी इलेक्ट्रिकल्स, टिकापुर 1 चार चौतारी, सञ्चालक काशीराम चपाई, फोन नम्बर 9848443311। कृषिमा सहकार्य गरौं, कृषि उत्पादन बढाऊ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शीर्ष सदस्य, सञ्चालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष मंगल डंगौरा थारू, व्यवस्थापक मुना घरती मगर, धनसिंहपुर कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर 8 धनसिंहपुर कैलाली। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम,
2: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
1: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू,
2: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
1: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
2: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने।

0: कक्षा कोठा, खेल मैदान, स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको,
1: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने,
0: कक्षा एकदेखि पाँच सम्मका विद्यार्थीहरूका लागि स्कूल बसको व्यवस्था भएको,
1: अंग्रेजी, गणित, विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको,
0: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको,
1: शिक्षण गर्दा

0: बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुन्जिना डाग देख पर्लसे हात गुरा झमझम गर्ना तथा मास सुहाक बठिना हुलसे कुष्ठ रोग हुइसेक्ठा।
3: कुष्ठ रोग महिला व पुरुष जेहिफे लागसेक्ठा। कुष्ठ रोग कसंका लप्तेकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गरी
2: महिला उक्र अस्पताल सम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्नो घर पुरुष उक्र मद्दत गरी।
3: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ
2: ई सेवा सबै सधैँ सँगै
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: जेठ 2 गते पहिलो शनिबार
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रायसिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
5: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ
4: आउने दिन जेठ 2 गते पहिलो शनिबार
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर 9868000008 र 9825637772
5: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो
6: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो
5: मल्लिका विद्यापीठका संकल्पहरू
6: नेपाली संस्कृत र अङ्ग्रेजी भाषाको एकसाथ ज्ञान गराइने
5: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको
6: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने
5: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने
6: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको
5: वेद पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था

नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड शाखा कार्यालय नारायणपुर सहकारी संस्था

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: व्यवस्थापक दुर्गा प्रसाद उपाध्याय, किसान बहुद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार, शाखा कार्यालय टीकापुर, कैलाली।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
6: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
7: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
8: गणेश बाबा इंग्लिश बोर्डिङ स्कुलमा भर्ना खुल्यो।
9: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
9: 4 GPA ल्याउन

0: ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार
1: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22

0: सम्पर्क फोन नम्बर 9844848673 र 9814680204।
1: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड्ग स्मृति माध्यमिक विद्यालय

0: साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछा मंगलसैनको शाखा टेकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा महिला

0: रहनु भएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति उन्नति सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
1: हाम्रो यहाँ एनटीसी एनसेल का सिम कार्डहरू पाइनुका साथै फोटोकपी लेमिनेसन प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल यूएमबीएस एमबीएस प्रणाली द्वारा दर्ता गरिन्छ र मोबाइल का सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स टिकापुर कैलाली सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा संचालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 9868551000।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: व्यवस्थापक तेज बहादुर बोगटी नवजीवन सहकारी संस्था लिमिटेड टिकापुर शाखा परिवार टिकापुर कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक

0: 2083 सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभ चिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्ट मित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
1: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म

0: मा ग्राहक कार्य समिति कर्मचारी इष्ट मित्र शुभ चिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष खडक बहादुर धामी टिकापुर साना सहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्था परिवार टिकापुर कैलाली।

0: आंगर पांगर सफाई करना महत्व का कर बा कना विषय में संवाद करने बाकी
1: सापन का दसाई मसे बचा अपन घर आंजर पांजर सर सफाई करनक महत्व का करबा वो कसी का सर सफाई कर सकती था कना विषय में हमन सर्पदंश विज्ञ मध्य प्रदेश जनकपुर हॉस्पिटल में कार्यरत डॉक्टर जामुन सिंह जानकारी देने बाट
2: हम घर को वरीपरी अलिकति सकिन्छ चिप्लो बनाउ चिप्लोमा सर्पहरू त्यति जाँदैन उक्लिँदैन हिँड्न पनि सर्पलाई चिप्लोमा गाह्रो हुन्छ होइन उनीहरू जान पनि खोज्दैन उज्यालो भयो भने झन सर्पहरू भाग्छ उज्यालोबाट त्यही भएर हामीले राति एउटा बत्ती बाल्ने गर्छौँ प्राय जसो त्यस्तो ठाउँहरू छ भने बत्ती बालेर राख्यो भने सर्पहरू अलिकति लाइटबाट उज्यालोबाट टाढै भाग्न खोज्छ
0: आफ्नो घर आन्जर पान्जर सरसफाई निकर्नसे वा गर्नसे हमन कसिन सर्पदंश जोखिम उठा कना विषयमा जानकारी दिन बिन्दु वा हुन्त मारकबटको एक दोस्रो भाग फेरि हाम्रो सुनबि
3: नथु काका यहाँ सुनि त
4: हजुर बिन्दु नानी रहिन
3: काका आपि गरैचा सफवा यहाँ काका आए थाहा बात नहन
4: आहा थाहा नि गोट
3: काजे कलसे काका आजकल बर्खक समय बा जसो बर्खा दिनमा साफ सुक्खा ठाउँमा बस्न मन परै यी मौसममा अङ्कनक बैसना बिलामा पानी बैसना हुँदा कोर्सी सुक्खा ठाउँ खोजीमा बाहर निक्लछ
5: ऊ आहारा खोज्ना क्रममा जस्ता कि मुस मुर्गी जसिन खानाका खोजी गर्न ब्यालामा फे साप मानव बस्तीका लगाइसक छ
1: चलनचट्टी बोलीमा सापनका कटाई कैदिलासे फेर हाम्रो कार्यक्रम जीवन सन्देशमा यी हन सापनका दसाई हो सर्वदंश

0: एकर सरसफाईक महत्व विषयमा हाम्रा श्रोता सहभागिनका विचार। उहाँहरूका मध्ये कुछ मनै महिनामा कम्तीमा एक फेरा ओ कुछ मनै पन्ध्र दिनमा घर आँजर पाँजर सरसफाई गर्न कलक बटुल ओसियाका घर आँजर पाँजरको फोहोर व्यवस्थापन गर्न कलक घर वरहल फङ तथा भुइँ वरहल बिला चप्लुना कलक बाटफे बटुल
1: बर्खा छ्याटमा हाम्रा घरक आँजर पाँजर खाँस साङ्ख छपास बनसेक्ठा कोक्नी धान कोदो लगायतका अनाजका बालीले फे घरक आँजर पाँजर छपास बनेर सर्प ध्यान खास फोहोरका खुर्रा बनवारो

0: र उमंग सहित सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक भान्सामा प्रयोग हुने सामान यसै गरी जुत्ता चप्पल खेलौना प्लास्टिक का सामान सरसफाई का सामान र फास्ट फूड का सामान अब एकै ठाउँमा पाइन्छ।
1: सेभेन रेनबोमा टीएमसी रोड जमरापुल नजिकै टिकापुर कैलाली संचालक भेन्टीराम चौधरी मोबाइल नम्बर 98485002008।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्ला हेर्नु न साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके। छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन।
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली।
6: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
7: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।

0: संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग।

0: इत्यादिका साथ साथ विश्वभर का रोटरी फ्रेंड्स एवं पार्टनर क्लब द्वारा जनहित का लागी प्रस्तुत संदेश।
1: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गीस होस्टेल परिवार, टिकापुर, कैलाली।
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल,
2: टिकापुर, कैलाली।

0: आजलाई डाउनलोड गर्नुहोस् नेपा एप।
1: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
4: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट, सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
3: जहाँ पाइन्छ
4: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
3: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
4: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
3: सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण,
5: मन्टेसरीमा एसीको व्यवस्था भएको।
4: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँ

0: 97 61 78 56 स्थान सिद्धार्थ चौक NMB बैंक नजिकै। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि आईटी कम्प्युटर टेक्नोलोजी संचालक संजय चौधरी, मोबाइल नम्बर 98 48 69 60 20, पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार जानकी छ जगतपुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष निरप भण्डारी, व्यवस्थापक छविलाल जैसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टीकापुर कैलाली।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अर्जुन वाच सेन्टर, बलभद्र चौक, टीकापुर कैलाली।

0: अक्षा चौधरी, फोन नम्बर 9868770825।
1: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र शक्ति।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी, फ्रिज, मोबाइल, कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टीभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको उठाउनु होला। चार चौतारी इलेक्ट्रिकल्स, टिकापुर एक चार चौतारी, संचालक काशीराम चपाई, फोन नम्बर 9848443311।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय

0: मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समिति को सभा हल। समय बिहान 10 बजे। संपर्क नंबर 091561022 र 98683452। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
1: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म। सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
2: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।

0: आइगई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन को बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने, स्पर्श शक्ति हराएको र नचिला

रूपमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
1: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
0: जहाँ पाइन्छ
1: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
0: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
1: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
0: सुरक्षित स्वच्छ र बालमैत्री वातावरण,
2: मन्टेसरीमा एसीको व्यवस्था भएको।
1: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
0: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
1: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
0: सम्पर्क नम्बर 98484336777।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: जनप्रकाश आधारभूत विद्यालयमा भर्ना खुल्यो।
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बगमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8 सम्म विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू:
6: नर्सरी केजी र 1 सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
5: अनुभवी शिक्षकद्वारा पठन पाठन गराइने,
6: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने,
5: सुरक्षित भवन, पर्खाल, खाने पानी र पुस्तकालयको व्यवस्था भएको,
6: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याबको व्यवस्था भएको, तातो र चिसो खाने पानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
5: र टाई बेल्ट र आईडीको पनि व्यवस्था भएको।
6: जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बागमारा,
5: प्रधान अध्यापक रघुनाथ उपाध्याय, सम्पर्क नम्बर 98-584-33-703।
7: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधन सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क 091-561-022 र 98-68-43-53-62। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
8: के तपाईलाई थाहा छ,
9: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
8: हो र?
9: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
8: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
8: के छ त विकल्प?
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
8: विस्तारै गर्दा हुँदैन?
9: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाइ शाखा, टिकापुर कैलाली।
10: ए, भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
11: ए, त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
12: ए, एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
13: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामान।

0: पदार्थहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
2: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एडिलाट रस।
3: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेडस,
4: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
5: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खडक स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: खडक स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
6: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
5: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
6: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
5: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
6: अडियो तथा भिडियोको माध्यमबाट सिकाइ व्यवस्था भएको,
5: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
6: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
5: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको,
6: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको,
5: कक्षा नर्सरीदेखि कक्षा 3 अङ्ग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खडक स्मृति माध्यमिक विद्यालय टिकापुर 1, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98।

0: बठिना हुई से कुष्ठ रोग हुई सकता
1: कुष्ठ रोग महिला व पुरुष जेहिफे लाग सकता कुष्ठ रोग का शंका लगती की लगभग स्वास्थ्य संस्था वा साइनिंग अस्पताल INF नेपाल बाके जानकी तीन मानपुर में संपर्क करी
0: महिलाओं का अस्पताल सम एक लाख को स्वास्थ्य परीक्षण कराएक लाख आपना घर पुरुषों का मदद करी
1: कुष्ठरोग मुक्त समाज निर्माण का लाग साइनिंग अस्पताल INF नेपाल बांके से जनहित में जारी संदेश
2: टिकापुर नगरपालिका को अनाधिकृत रूप में रहेको संरचना हटाने संबंधी जरूरी सूचना नेपाल सरकार गृह मंत्रालय को परिपत्र तथा जिला प्रशासन कार्यालय कैलाली को अवैध कब्जा हटाने विशेष अभियान संचालन गर्ना नगरपालिकालाई दिएको कार्यान्वयनको जिम्मेवारी अनुसार नगरपालिकाको बजार क्षेत्रमा व्यवसायहरूले आफू खुशी आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर सार्वजनिक जग्गा बाटो नालामा पर्ने गरी संरचना निर्माण गरी व्यापारिक रूपमा समेत अन्य व्यवसायहरूलाई पनि असर पर्ने गरी काम भइरहेकाले उक्त किसिमको संरचना हटाउन 2082 चैत 25 गते 15 दिने सूचना सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौ सूचना अतेर गरी अतिक्रमित संरचना नहटाए प्रचलित कानून अनुसार नगरपालिकाले संरचना हटाउनु पर्ने भएको हुँदा यसबाट पर्न जाने असरबाट बच्न समयमै स्थान खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ नगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा बाटोको छेउछाउमा अतिक्रमण गरी घर संरचना बनाएको भए तुरन्त खाली गर्न अनुरोध गरिन्छ साथै टिकापुर नगरपालिकाले 2082 साउन 1 गतेदेखि प्लास्टिक प्रदूषण मुक्त शहर घोषणा गरेकाले यो अभियानलाई सार्थक बनाउनका लागि तोकिएको मापदण्ड विपरीतका प्लास्टिकको कारोबार नगरिदिनु हुन व्यवसायहरूमा हार्दिक अनुरोध गरिन्छ आदरणीय अभिभावक शिक्षक कर्मचारी प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति समृद्धि र सफलताको नयाँ ढोका खोलोस् हरेक दिन नयाँ आशा नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस् खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा बर्गिस होस्टेल परिवार टिकापुर कैलाली

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: खुसीको खबर खुसीको खबर
2: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा यही वैशाख 26 गते चौथो शनिबारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज थाइराइड तथा मुटु रोग विशेषज्ञ डाक्टर विकास रिजाल एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी

छुट्टो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01 5970 2174 सम्पर्क हर्या।

0: क्यामेरा द्वारा शैक्षिक गतिविधि को अनुगमन गरिने।
1: नेपाल सरकार को नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने। अंग्रेजी मीडियम मा पढाई हुने। पर्याप्त खेल सामग्री र खेल मैदान को सुविधा भएको।
0: ई पुस्तकालय तथा पुस्तकालय को सुविधा रहेको।
1: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानी को सुविधा रहेको।
0: विद्यालय को खेल मैदान मा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप संचालन गरिने।
1: स्काउट प्रशिक्षण को व्यवस्था भएको।
0: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशाला को पर्याप्त सुविधा भएको।
1: बाल मैत्री शैक्षिक वातावरण भएको।
0: विद्यालय हाता भित्र स्वास्थ्य समेना गृह सुविधा रहेको
1: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिदै आएको।
0: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली।
1: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ।

युद्धबन्दी आदान प्रदान गर्न घोषणा गर्न रहे। उहाँको रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सी व्यक्तिगत रूपमा यो प्रस्ताव गरेको दुनु नेता यहाँ सहमति हुलक बुटिलोबाट राष्ट्रपति ट्रम्प युद्ध अन्त्य गर्न उद्देश्य हाल वार्ता जारी हुलक बुटिलोबाट संयुक्त राज्य अमेरिकाकै मध्यस्थमा रूस र युक्रेन तीन दिनकै युद्ध विराममा सहमत हुलबाट जुन मे 9-11 सम्म लागू हुन बुटिलोबाट।

0: खुशीको खबर
1: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा यही वैशाख 26 गते चौथो शनिबारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज थाइराइड तथा मुटुरोग विशेषज्ञ डाक्टर विकास रिजाल एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ। समस्याहरू नयाँ पुरानो सबै किसिमको डायबिटिज थाइराइड र मुटु रोगको समस्या जोर्नी कम्मर टाउको दुखाईको समस्या बालरोगको समस्या ग्यास्ट्रिक रोग कलेजो मृगौला रोग नसा दुख्नु सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नुपर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर कैलाली। समय र मिति यही वैशाख 26 गते चौथो शनिबार दिन बिहान 10 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98-685-40-777 091-560-228 र 98-099-29-315।
0: भर्ना खुल्यो।
2: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम
2: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट
0: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू
2: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको
0: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने
2: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने
0: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको
2: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने
0: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने अंग्रेजी मिडियममा पढाइ हुने पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको
2: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको
0: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको
2: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने
0: स्काउट प्रशिक्षणको व्यवस्था भएको
2: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको
0: बाल मैत्री शैक्षिक वातावरण भएको
2: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
0: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको
2: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली
0: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
3: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
3: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
4: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
3: अब त म ढुक्क।
5: मिलन आल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
4: मोबाइल नम्बर 98-48-51-43-26 जमरापारी टिकापुर कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: महिना खुलेको सूचना।
1: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: कर्णाली मावि टिकापुरका विशेषताहरू:
0: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने,
1: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको,
0: कक्षा नर्सरीमा भर्ना हुन आउने बालबालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको,
1: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय,
0: योग्य दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिकाहरूद्वारा स्वच्छ शान्त बालमैत्री वातावरणमा पठन पाठन गराइने,
1: कक्षा कोठा खेल मैदान स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको,
0: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने,
1: कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि स्कूल बसको व्यवस्था भएको,
0: अंग्रेजी गणित विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको,
1: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको,
0: शिक्षण गर्दा प्रोजेक्टर स्मार्ट बोर्ड सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको,
1: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको,
0: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको,
1: सेनेटरी प्याडको व्यवस्था भएको,
0: विद्यालयको आफ्नै स्कूल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
1: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म, कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
2: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
0: कर्णाली मावि टिकापुर कैलाली। थप जानकारीका लागि फोन नम्बर 091-561-411 र 98-584-24-167।
3: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
4: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्र्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
7: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
8: अनि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशानाटु कहाँ बनाऊ कहाँ बनाऊ
7: तुहार बाटस तरा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका अन्से कि कत्रा सुघर बनाएका ल बाटी
8: ए ले ले ठिके बा चल हाली भात वट खाइ आऊ जाइका हुँ सामुएल ज्वेलर्स न घर गहना बनाई
9: सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर फेहरी सिंह सुनार
7: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261।
10: युनाइटेड एकेडमी टिकापुर मा नया विद्यार्थी भर्ना खुल्यो।
11: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
11: टिकापुर कैलाली।

0: मा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
1: जहाँ पाइन्छ
0: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षा प्रणाली,
0: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
1: सुरक्षित, स्वच्छ र बालमै

0: कक्षाहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने
1: अडियो तथा भिडियोको माध्यमबाट सिकाइ व्यवस्था भएको
0: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको
1: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको
0: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको
1: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको
0: कक्षा नर्सरीदेखि कक्षा तीनसम्म अङ्ग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने प्रधानाध्यापक झनक राज ओझा खडक स्मृति माध्यमिक विद्यालय टिकापुर प्रहरी कार्यालयको पश्चिम तर्फ सम्पर्क नम्बर 9848432350 र 9814551934
2: गरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
2: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
3: शिखर इन्सुरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ
3: ई सेवा सबै सधैँ सँगै
4: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो
5: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो
4: मल्लिका विद्यापीठका संकल्पहरू
5: नेपाली संस्कृत र अङ्ग्रेजी भाषाको एकसाथ ज्ञान गराइने
4: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको
5: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने
4: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने
5: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको
4: बेडपाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थी

0: ग्रीष्मा टेडस टिकापुर कैराली संचालक मदनराज देवकोटा स्थान साठी अस्पताल को ठेक्कै अगाडि सम्पर्क नम्बर 9849588080
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
2: आमा मलाई सिक्री बनाइदिनुस् न लाउन कस्तो रहर लाछ
1: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
2: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
1: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त

0: जुन चुके बाटो को लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कॉस्ट बेस्ट एक्सचेन्ज भ्यालु बेस्ट माइलेज पावरफुल परफर्मेन्स मात्र रु 2,99,900 मा
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
2: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडी फोन नम्बर 98648 36213।

0: साथी सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सत्तीमा खुलेको बेतमास उद्योगले महिलालाई गाउँमै रोजगार दिँदै गाउँमै रोजगार पाउँदा महिलाहरू खुशी। कंग्रेसका उम्मेद्वारलाई असहयोग गर्ने नेताहरूलाई जिम्मेवारीबाट हटाइने सभापति गगन थापाको भनाई। नेतृत्वले कार्यकर्तालाई जवाब दिनुपर्ने मुख्यमन्त्री शाहको धारणा। चोरी तस्करी र छाडा पशु चपाया वन संरक्षणका लागि मुख्य चुनौती रहेको भगराया वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुढामगरको भनाई। र विकास निर्माणमा विपद मैत्री योजनालाई प्राथमिकता दिँदै टीकापुर नगरपालिका। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिका वडा नम्बर 7 सत्तीमा खुलेको तिलहंगा बेदवास उद्योगले महिलाहरूका लागि गाउँमै आय आर्जनको बाटो खुलेको छ। यसबाट यहाँका स्थानीयलाई समेत फाइदा भएको छ। थप खबर सहकर्मी आकाश चौधरीबाट।
1: मलेसिया र भारतमा काम गरेर सिप सिकेका भरतलाल विश्वकर्माले बेदमा सुट्योग खोल्नु भएपछि यहाँका महिलाका लागि अवसर खुलेको हो। भरतलालले खोल्नु भएको तिलगंगा बेदबाँस उद्योगमा 31 जना महिलाले काम गरिरहनु भएको छ। 4 वर्षदेखि बेदबाँसका सामग्री बनाउने काम गरिरहनु भएकी स्थानीय शान्ति चौधरी सन्तुष्ट हुनुहुन्छ। घरेलु तथा साना उद्योग कार्यालय ढंगडीको आर्थिक सहयोगमा सत्ती कर्णाली सामुदायिक वनमा 3 महिनाको बेदबाँसका सामग्री बनाउने तालिम पाउनु भएकी शान्ति घर खर्च चल्ने गरी ज्याला पाउने गरेको बताउनुहुन्छ। काममा आउने जाने समय श्रमिकको इच्छा अनुसार भएकाले श्रमिकहरूले फुर्सदको समयमा आफ्नो इच्छा अनुसार काम गर्ने गरेका

0: जाने जति चाहिँ जेन्स। अब घरको काम भयो, अब उनीहरू बच्चाहरूलाई चाहिँ स्कुल पुर्याएर आउँछन्, बेलुकासम्म काम गर्छ।
1: सट्टी कर्णाली सामुदायिक वनमा प्रशस्तै पानी बेड उत्पादन हुने भएकाले यहाँ टिकापुर नगरपालिका, सट्टी कर्णाली सामुदायिक वन, घरेलु तथा साना उद्योग कार्यालय लगायतले युवाहरूलाई बेडबाँसका सामग्री बनाउने तालिमहरू दिएका छन्। यसरी तालिम पाएकाहरू सजिलै रोजगार पनि भएका छन्। टिकापुर नगरपालिकाको आर्थिक विकास समितिका संयोजक यज्ञ प्रसाद नेपाने यसअघि सबै कच्चा पदार्थ भारतमा बेच्नु परेकोमा उद्योग स्थापना भएपछि रोजगारी पनि सिर्जना भएको बताउनुहुन्छ।
2: विशेष गरेर हिजो यसलाई जंगली वन पैदावारको रूपमा लिइन्थ्यो भने अहिले आएर यो बेद बाँसलाई व्यवस्थित गर्दै उद्योगमा परिणत गरेर अहिले चाहिँ आय आर्जन जोड्नेदेखि लिएर बजार बाह्य बजारहरूलाई पनि आकर्षणको एउटा केन्द्र बनाएको छ यो बेद बाँसले। र हामीले यो बेद बाँस उद्योगबाट टिकापुर सात भित्र रहेको सत्य कर्णाली सामुदायिक वनले उत्पादन गर्ने बेद चाहिँ नेपालमै परिचित र इन्डियाको चाहिँ बरेलीसम्म परिचित बेद हो। तर पनि अब हामीले यसलाई व्यवस्थित गर्न नसकेको कारण हिजो हामीले सबै यसको उत्पादन इन्डियामा बेच्नु पर्थ्यो भने अहिले आएर यहाँ चाहिँ स्थानीय रोजगार लाई विशेष प्राथमिकता दिँदै यो उद्योगले स्थानीय रूपमा भएका महिला दिदी बहिनीहरू विशेष गरेर कामका लागि बाहिर जान नसक्ने दिदी बहिनीहरू आफ्नो चाहिँ समय आफ्नो बिहानको घरयासी व्यस्ततालाई पनि सबै व्यवस्थित गर्दै दिउँसो फुर्सदको समयलाई प्रयोग गर्दै आफ्नो आय आर्जनसँग जोडेको कुरा यसले ग्रामीण क्षेत्रमा रहेका एकदम विपन्न निम्न वर्गका व्यक्तिहरू अर्थात चाहिँ रोजगारसँग जोडिन नसकेका व्यक्तिहरूले रोजगार पाएर उहाँहरूको आय आर्जन अगाडि बढेको महसुस गरेका छौँ।
3: अब बाँकी खबर। टिकापुर नगरपालिका वडा नम्बर 5 स्थित भकरैया वन संरक्षण समितिले भकरैया वन संरक्षणको लागि सरकारवालालाई गुहार्ने योजना बनाएको छ। जंगली जनावरहरू रातीको समयमा गाउँमा पसेर बाली नाली र घरपालुवा जनावर खान थालेपछि उनीहरूले टिकापुर नगरपालिकालाई गुहार्ने योजना बनाएका हुन्। विशेष गरी वर्षातको समयमा राति जंगली जनावर गाउँमा पसेर पशु चौपाएर बाली नालीमा क्षति पुगाउन थालेपछि त्यसको रोकथामका लागि नगरपालिकालाई तारजालीको माग गर्ने योजना बनाएको भगरैया वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुढामगरले जानकारी दिनुभयो।
4: विशेष गरेर अब यो बरसातका बेलामा जंगली जनावरको आतंक भएको हुँदाखेरि अब यसमा चाहिँ अब यो या हाम्रा अब यो करिडा डाँडा भयो, नुक्लीपुर हो, प्रेमनगर लगायत अब यो साईपुरसम्म पनि ती समुदायमा चाहिँ अब बरसातको बेलामा राति घरै आएर चाहिँ अब चितुवाहरूले बाघहरूले बाख्राहरू चाहिँ खोरैबाट लिएर जाने अनि पछि खसी बोकाहरू खाइदिने त्यो चाहिँ अब क्षति भइराखेको हुँदाखेरि अब विशेष त हाम्रो अब सामुदायिक वनबाट अब सम्बन्धित निकायमा अब नगरपालिकामा अब हामीहरू हाम्रो माग के हुन्छ भने या चाहिँ तारबार गरिदिनु पर्यो है, व्यवस्थित चाहिँ अब तारबार गरिदिनु पर्यो। नीलगाई भयो अनि त्यस्तै अब चित्तलहरू यिनीहरू आएर बँदेलहरू आएर यो बाली नाली नोक्सानी गर्ने भएको हुँदाखेरि व्यवस्थित किसिमको तारबार चाहिँ गरिदिनु पर्यो। यसका लागि चाहिँ अब हामीहरू छिटै अब नगरपालिकासँग अब त्यो माग पनि लिएर जाने भन्ने अब कार्य समितिको चाहिँ अब सरसल्लाह भएको छ र त्यही अनुरूप हामीहरू निर्णय गरेर निवेदन चाहिँ अब दर्ता गर्ने छौँ।
3: अध्यक्ष बुढामगरका अनुसार एकातिर वनबाट आएर जंगली जनावरहरूले नोक्सान गर्ने गरेको र अर्कोतिर चोरी तस्करी र छाडा छोडिएका पशु चौपाएका कारण जंगल जोगाउन पनि चुनौती भइरहेको छ।
4: वन जंगल नजिक भएको हुँदाखेरि अब धेरै जसो सबै अब बेरोजगार र अब कृषिसँग सम्बन्धित भएका हुँदा या चाहिँ अब चोरी निकासीहरू नै हो, राति अब संरक्षण गर्नुपर्ने अब त्यो समस्या त छँदैछ होइन। सबैलाई अब वन जंगल नजिक भएको हुँदाखेरि अब अलिकति ठुलै अब रुखहरू अब ठुलै अब त्यस्तो अब चाहिने भएको हुँदाखेरि उनीहरूलाई त्यही चोरी निकासी नै समस्याको कुरो हो र अर्को कुरो वन्यजन्तु नै हो। अब वन्यजन्तुबाट धेरै प्रभावित भएको हुँदाखेरि वन जंगलमा अब छाडा पशु चौपायाहरू पनि अब या आइराख्नु पर्ने र बेला बेलामा तिनीहरूलाई चाहिँ अब गौशालामा छोड्नु पर्ने र अन्त धपाउनु पर्ने भएको हुँदा पशु चौपायालाई पनि समस्या पारेको छ।
3: 111 बिघा 6 कट्टा 17 धुरमा फैलिएको भगरैया सामुदायिक वनमा 8 गाउँका 800 उपभोक्ता रहेका छन्। वनले वन पैदावारबाट भएको आमदानीको 25% रकम टिकापुर नगरपालिकाले तिर्नुपर्ने र 25% रकम वन संरक्षण र विकासका लागि खर्च गर्नुपर्ने प्रावधान रहेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेद्वार मन नपरेको भनेर रूख बाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले क्रियाशील सदस्यहरूले रूख बाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताउनुभयो। कंग्रेसको मान्छेले चुनावको दिनमा रूख चिन्ह बाहेक अर्को चिन्हको बारेमा सोच्न पनि सक्दैन र सोच्न पनि पाउँदैन भन्ने कुरा बुझाइ राखेर आफू हुर्केको भन्दै उहाँले अहिले पनि त्यही कुरा बुझ्ने

गरेको बताउनुभयो। सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर 21 फागुनको निर्वाचनमा उम्मेद्वारलाई असहयोग गरेको नेतालाई केही समयका लागि जिम्मेवारी मुक्त गरिने पनि बताउनुभयो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कंग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश सरकार परिवर्तनको

0: परिवारको संरचना भूकम्प प्रतिरोधी बनाऊ।
1: परिवार र समुदायलाई भूकम्प सुरक्षा बारे जानकारी गराऊ।
0: भूकम्पको समयमा सुरक्षित स्थानमा बसौ।
1: आपतकालीन सामग्री, पिउने पानी, औषधि, बत्ती, खाजा तयार राखौ।
0: भूकम्पको सम्भावित जोखिमबाट बचौ र बचाऊ।
1: सुदूर पश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढी, कैलाली।
2: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार, टिकापुर, कैलाली। नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क 091-561-022 र 98-68-43-52। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
3: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। टीकापुर नगरपालिकाले विकास निर्माणका कार्य गर्दा विपद मैत्री योजनामा ध्यान दिन थालेको छ। पालिकाले योजना निर्माण र कार्यान्वयनमा विपद जोखिमलाई ध्यानमा दिएर काम गरिरहेको जनाएको छ। यसै विषयमा नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलसँग सहकर्मी दुर्गा देवकोटाले कुराकानी गर्नुभएको छ।
4: हामीले चाहिँ ओडाको मात्रै नभएर पनि नगरपालिकाबाट, केन्द्रबाट हुने सम्पूर्ण योजनाहरू, सड़क, तपाईँको ड्रेन, सिंचाइ र अन्य पूर्वाधारका विकासका कामहरू हेरिरहेको छ। पक्कै पनि अब विपद भनेको भनेर आउने चिज होइन। वर्षायाम पनि आउँदैछ नजिकै। सड़कको हकमा हामीले चाहिँ क्यानल ड्रेन बनाउन नसके पनि अर्थेन ड्रेन चाहिँ बनाइरहेका हुन्छौँ र सड़कको पानीलाई चाहिँ कसरी चाहिँ पास आउट गर्नेतिर पनि हामीले ध्यान दिएका हुन्छौँ। र हाम्रो पालिकाको मात्रै बजेटले चाहिँ स्ट्रक्चरहरू बनाउन चाहिँ अलिक सम्भव छैन। त्यही पनि हामीले चाहिँ अर्थेन त्यो ड्रेनलाई चाहिँ त्यो सड़कको पानीलाई हाम्रो चाहिँ खोल्सासम्म कसरी चाहिँ लैजाने भनेर त्यतातिर अलिक पनि ध्यान दिएका हुन्छौँ।
5: राष्ट्रिय भवन संहितालाई पनि पालना गर्नुहुन्छ?
4: एकदमै, हाम्रो राष्ट्रिय भवन मापदण्ड पनि फलो भएर नै अहिले जम्मै संरचनाहरू बनिरहेका छन्। बिल्डिङहरू जम्मै बिल्डिङ कोड फलो गरेर नै बनिरहेको हो। र भूकम्प जस्तो आएको खण्डमा पनि हामीले चाहिँ त्यस्तो बिल्डिङ कोड युज गरेर गरिरहँदाखेरि यसले चाहिँ पक्कै पनि यसले चाहिँ विपदमा चाहिँ न्यूनीकरण चाहिँ गर्ने नै छ यसको।
5: जस्तो यो विपद मैत्री योजना निर्माण गर्दाखेरि चाहिँ अब स्थानीय स्रोत साधनको प्रयोगको कुरा पनि आउँछ नि। तपाईँहरूले चाहिँ विकास निर्माणको काम गर्दा अथवा बाटो बनाउँदा, भवन बनाउँदा, कुनै ढल अथवा संरचना बनाउँदाखेरि चाहिँ स्थानीय स्रोत साधन प्रयोग चाहिँ कतिको सम्भव देखिन्छ अथवा चाहिँ के छ अवस्था?
4: स्थानीय स्रोत साधन त अब तपाईँको युज नै हुने नै हो। भएको चिजहरू जम्मै लोकल्ली एभाइलेबल मेटेरियल युज नै हुने हो। र बजेटको कुरामा र हाम्रो त्यो स्ट्रक्चर कुरामा अलिकति तालमेल चाहिँ मिल्दैन। त्यही पनि हामीले चाहिँ सकभर चाहिँ विपदको न्यूनीकरणको लागि हरेक किसिममा अलिकति ध्यान दिएकै हुन्छ र कति कुराहरू हामीले गर्न चाहेर पनि नसकेको अवस्था पनि छ। हामीले हाम्रो चाहिँ जे बजेट छ, जस्तो छ, त्यो अनुसार नै हामीले चाहिँ अलिकति र यो विपदलाई न्यूनीकरण गर्ने काम चाहिँ कार्य चाहिँ अगाडि बढाइरहेका हुन्छ।
5: कतिपय चाहिँ संरचना निर्माण गर्दाखेरि चाहिँ वातावरणमा पनि प्रत्यक्ष असर पारिरहेको पनि देखिन्छ होइन। विशेष गरी निर्माणले वातावरणमा पार्ने रोक्नका लागि के कुरामा ध्यान दिइन्छ?
4: जस्तै अब बाटो बनाउँदाखेरि तपाईँको प्रदूषणको कुरा आउँछ, त्यहाँ धुलो धुवाको कुरा आउँछ। अनि उहाँहरूलाई चाहिँ अब निर्माण व्यवसायले हामीले चाहिँ प्रत्येक काम गर्दाखेरि पानी चाहिँ बिहान सिँचाइ गरेर मात्रै काम गर्नु भनेर हामीले चाहिँ भनेका हुन्छौँ। र उहाँहरूले कतिसम्म चाहिँ गर्न सक्नुहुन्छ, कहिले गर्न सक्नुहुन्न, त्यो पनि उहाँहरूको बाध्यता होला। तर हामीले चाहिँ जहिले पनि यो निर्माणको काम गर्दाखेरि उहाँहरूलाई चाहिँ पोल्युसनको बारेमा र अन्य अरू यसको बारेमा पनि हामीले उहाँहरूलाई भनेर यसरी गर्नु भनेर भनेका नै हुन्छौँ।
5: अर्को कुरा चाहिँ अब जस्तो विकास निर्माण काम गर्दाखेरि माटो संरक्षणको सवाल पनि उठाउनु पर्छ।

0: पाइपहरू देखि लिएर कलबर्ट र अन्य संरचनाहरू निर्माण गरेका छौँ।
1: भनेपछि हरेक संरचना निर्माण गर्दा विपद चाहिँ दिमागमा हुन्छ,
0: सकेसम्म राखेरै गर्नु पर्यो। विपदसँगै यसलाई मध्यनजर गरेन भने त हामी त त्यो सडक पनि तपाईँको दिगो पनि हुँदैन र पानी सँगसँगै सडक पनि जाने सम्भावना हुन्छ, त्यसलाई मध्यनजर गरेरै गरेका हुन्छौँ।
1: जोखिम क्षेत्र पहिचान चाहिँ कसरी गरिन्छ?
0: तपाईँको लोकली हामीले त्यहाँ स्थानीय बासिन्दासँग पनि त्यो एरियाको बारेमा पनि बुझ्छौँ र टिका नगरपालिकाले त्यो चाहिँ बाढी पीड़ित एरियाको हेजार्ड म्यापिङदेखि लिएर अन्य कुराहरू पनि गरेको छ र कुन ठाउँमा बाढी आउँछ कुन ठाउँमा आउँदैन भन्ने कुराहरू पनि हाम्रो चाहिँ यहाँको चाहिँ म्यापिङले पनि गरेको छ। त्यो ठाउँमा तथा ठाउँमा चाहिँ हामीले बिल्डिङको हकमा चाहिँ कुन कतिसम्म प्लेन लेभल राख्ने, पानीको लेभलसँग कतिसम्म आउँछ उच्च हुन्छ, सडकको हकमा ड्रेनेज सिस्टम कहाँ कहाँ राख्ने भन्ने कुराहरूदेखि लिएर अन्य कुराहरू चाहिँ हेरेर नै गर्छौँ हामी।
1: जस्तो यो अनुगमन चाहिँ कसरी हुन्छ?
0: अनुगमन हाम्रो यहाँ केन्द्रीय स्तरमा चाहिँ एउटा अनुगमन समिति छ, बिचबिचमा अनुगमन त हामीले प्राविधिक रूपमा त हेरिरहेका हुन्छौँ र अनुगमन समितिबाट अन्तिममा चाहिँ उहाँहरूले चाहिँ बिचबिचमा पनि जानुहुन्छ र अन्तिममा पनि यो भयो भएन अथवा कस्तो छ अब उहाँले देख्ने भनेको आफ्नो आँखाले देख्ने कुरा हेर्नुहुने हो। हामीले प्राविधिक रूपमा चाहिँ अब हामी नै प्राविधिक टोलीले नै हेर्छौँ।
1: गुणस्तर कमजोर भएमा सुधार गर्ने प्रक्रियाहरू चाहिँ के हुन्छन्, के गर्नुहुन्छ अथवा कतिपय बाटो कुनै बाटो हेर्नुभयो यहाँले गुणस्तर कमजोर देख्नुभयो?
0: बाटोको हकमा त हामीले चाहिँ बिचबिचमा नै गुणस्तर सुधार गर्नको लागि हामीले भनिरहेका पनि हुन्छौँ र प्रत्येक सब ग्रेडदेखि नै हामीले चाहिँ त्यसको लेयर अनुसार नै ल्याब टेस्ट पनि हुन्छ, सब ग्रेड, सब बेस, बेस माथि हाम्रो चाहिँ कालो पत्रलाई प्रिमिक्स भन्ने त्यो सबै लेयर बाई लेयर हाम्रो चाहिँ ल्याब टेस्ट भएर नै ओके भएपछि मात्र अनि हामीले चाहिँ उसको चाहिँ भुक्तानीको प्रक्रिया अगाडि बढाउने हो। त्यही भएर अनुगमन चाहिँ प्राविधिक दृष्टिकोणले त भइरहेको हुन्छ तर सँगसँगै कहिलेकाहीँ उहाँ हाम्रो समितिबाट पनि भएर नै लास्टमा अन्तिम उहाँहरूको सिफारिस भएपछि भुक्तानी हुने नै हो।
2: अब बाँकी खबर। मुलुकको कुल ऊर्जा जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक 4296 मेगावाट क्षमता निर्धारण भएको हो। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4500 मेगावट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल निर्माणको क्रममा 3000 मेगावट क्षमताका आयोजना रहेका छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले बताएको छ। हालसम्म 66 केबी भन्दा माथिका करिब 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै 14323 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केबी क्षमताका करिब 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमबीए क्षमताको सब स्टेशन निर्माण भएका छन्। सरकारको पहल र सक्रियता, नेपाल विद्युत प्राधिकरणको प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानका कारण देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरण

हो आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दुधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी।

0: घरकै थिइन् त अनि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
0: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
0: ए विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
0: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
0: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब पालो जनआवाजको अहिले सरकारले अतिकारी सरकार

0: गरेको ठिकै हो कि घर नलगाएर अब कुनै नभएर बसेको पनि ठिकै हो अनि त्यस्तो चाहिँ भएको अनि सुकुम्बासीको रूपमा बसिरहेछन् भनेपछि अब तिनीहरूलाई चाहिँ खाली गरेको सब ठिकै हो भन्ने अब हाम्रो विचार त्यति नै हो। अहिलेसम्म जे जस्तो छ ठिकै छ, यहाँभन्दा पछि पनि ठिकै होस्, अरू जस्तो धोका नहोस्। अनि जो जो सुकुम्बासी छन् अब बिचल्लीमा परेका छन् अब तिनीहरूलाई चाहिँ राम्रो ठाउँको अनि बस्ने घाँसघासको सबै चिजको व्यवस्था हुनु पर्यो, राम्रोसँग उद्धार हुनु पर्यो।
1: मेरो नाम दिनेश मल्ल, टिकापुर नगरपालिका वार्ड नम्बर 1 मा बसोबास गर्छु। अहिले टिकापुर नगरपालिकाद्वारा टिकापुरमा रहेका अव्यवस्थित खोकाहरू, अव्यवस्थित संरचनाहरू जो हटाइरहेको छ, यो विषयमा मेरो धारणा के छ भने ठिकै हो, अवैधानिक र अव्यवस्थित संरचना हटाउनु बजारलाई र व्यापारलाई व्यवस्थित बनाउनु राम्रो कुरा हो। यसले गर्दाखेरि बजारको सुन्दरतामा पनि एउटा निखार आउँछ, राम्रो देखिन्छ भने व्यापार व्यवसाय पनि व्यवस्थित हुन्छ, राम्रो कुरा हो। तर बजार व्यवस्थित गर्ने न्यूमा सोझा साझा गरीबहरूले कमसेकम आफ्नो रोजीरोटी पनि चलाइरहेका थिए, कसैले मकै पोलेर, कसैले तरकारी बेचेर फुटपाथमा भने कसैले चटपटी बनाएर यावत कुराहरू, साना साना कुराहरूको पनि लगानी लगाएर आफ्नो व्यापार व्यवसाय चलाइराखेका थिए। एक्कासी यो उनीहरूलाई कुनै विकल्प नदिएर बन्द गरिदिँदाखेरि उनीहरूको रोजीरोटीको बाटो पनि समाप्त हुने र उनीहरूको मुखमा पनि पट्टी लाग्ने देखिन्छ। यो विषयमा पनि मध्यनजर गरेर उनीहरूलाई निश्चित व्यवस्थापनको एउटा विकल्प दिएर यो विषयलाई अगाडि बढाइदिएको भए राम्रो हुन्थ्यो होला जस्तो लाग्छ मलाई।
2: नमस्ते, मेरो नाम कल्पना भण्डारी, टिकापुर कैलाली। सरकारी जग्गाहरूमा धेरै अन्त नि यो कब्जा गरेर बसिरहेका थिए नि, त्योलाई चाहिँ अहिले हटायो अनि वातावरण एकदम फोहोर गर्ने अनि ठाउँ ठाउँमा बसेर अनि घरहरू लाउने यताउति भइरहेको थियो अनि तिनीहरूलाई चाहिँ निकाल्यो भन्दा पनि अब तिनीहरूलाई पनि सेवा सुविधा हुन्छ नि दिनु पर्यो, तिनीहरू पनि कहाँ जाला नि त हुन्छ नि, कहाँ जाने के गर्ने उनीहरूलाई पनि अब गरिदिनु पर्यो। त्यो काम चाहिँ ठिक गरे त्यो निकालेर हुन्छ नि गरेको, किनभने हुन्छ नि ठाउँमा हुन्छ नि कुनै राम्रो ठाउँ काम बन्ने ठाउँमा पनि तिनीहरू गएर बसिरहेको थियो नि त, अहिले तिनी गएर हुन्छ नि कुनै राम्रो सुविधा सेवा पनि आउँछ नि त, तिनीहरू आफू बसेको थिए अब अरू गएर बसी हामीहरूलाई नेपालमा के हुन्छ नि विकसित हुन्छ भने जस्तो लाग्छ। अब चाहिँ बाल्यन सरकार आएपछि अनि पहिला चाहिँ यस्तो थिएन अनि अहिले चाहिँ एकदम राम्रो भइरह राम्रो लागिरह, बट अब तिनीहरूलाई पनि त्यस्तै चाहिँ छोड्नु हुँदैन, अब तिनीहरूलाई पनि केही सेवा सुविधा दिएर चाहिँ हुन्छ नि हेल्प गरौँ सबैले मिलेर हुन्छ कि कस्तो सेवा सुविधा गराइदिनु पर्यो सरकारले पनि।
3: नमस्ते, मेरो नाम सृजना कुँवर, ब्लक नम्बर 1। अहिले चाहिँ पहिलेको भन्दा धेरै राम्रो छ, किनभने पहिला चाहिँ फोहोर जता भावी फोहोर हुन्थ्यो, अहिले चाहिँ सफा जे गरेर राख्नु भएको छ बालिन्छाले होइन, राम्रै गरेर राख्नु भएको छ अनि पहिलेको भन्दा जे होस् अहिले राम्रो नै भइरहेछ भनौँ। अहिले चाहिँ टिकापुर नगरपालिकाले पनि हटाइसके, पहिले भन्दा अहिले चाहिँ धेरै राम्रो छ, किनभने पहिला जता भावी फोहोर हुन्थ्यो, अहिले चाहिँ जस्तै टिकापुर नगरपालिकाले पनि भनौँ अहिले चाहिँ एकदमै राम्रो परिरहेछ। अहिले चाहिँ सरकारी जग्गामा व्यवस्थित देखिन्छ, पहिले चाहिँ कस्तो फोहोर हुन्थ्यो भने अहिले चाहिँ त्यो छैन, अहिले चाहिँ कस्तो राम्रो व्यवस्थित देखिन्छ। आमदानी खाइरहेको थियो भने अहिले चाहिँ बिचराहरूले होइन नपाएको मान्छेले पनि चाहिँ अब गरिरहेछन् भनौँ न, अहिले चाहिँ सबले गरेर खाइरहन्।
4: यसै जनावससँगै खुस खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सत्तीमा खुलेको बेतबाँस उद्योगले महिलाहरूलाई गाउँमै रोजगार दिँदै, गाउँमै रोजगार पाउँदा महिलाहरू खुशी। कंग्रेसका उम्मेद्वारलाई असहयोग गर्ने नेताहरूलाई जिम्मेवारीबाट हटाइने सभापति गगन थापाको भनाई। नेतृत्वले कार्यकर्तालाई जवाब दिनुपर्ने मुख्यमन्त्री शाहको भनाई। चोरी तस्करी र छाडा पशु चौपाया वन संरक्षणका लागि मुख्य चुनौती रहेको बगरैया वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुढामर्गको मंगरको भनाई। र विकास निर्माणमा विपद मैत्री योजनालाई प्राथमिकता दिँदै टिकापुर नगरपालिका। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्यू त आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भुवाको मंगलसूत्र पन भाँचि गयो।
0: यतिका लागि त सामुएल दोलत बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868 4412, 9846 39261।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेयर सदस्य मानुभाव कार्य समिति बचतकर्ता कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भरत रावल, उपाध्यक्ष ध्रुव बहादुर रावल, सचिव पुष्पराज केसी, व्यवस्थापक दीपक बहादुर थापा र टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजीवी, सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष सन्तोष खड्का, महासचिव प्रकाश तिमिल सेना, कोषाध्यक्ष टीका शाही, टिकापुर उद्योग वाणिज्य संघ, टिकापुर एक कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ग्राहक कार्य समिति कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष खड्क बहादुर धामी, टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार, टिकापुर कैलाली। त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग, शुभचिन्तक, आफन्त, इष्टमित्र, साथीभाइहरूमा नयाँ वर्ष 2083 मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा, अटोका पाठ पूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स, सशस्त्र प्रहरीगढ नजिकै टिकापुर कैलाली।
1: संचालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल। सम्पर्क नम्बर 98584 47244 र 98584 22233।
0: खड्क स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड्क स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: खड्क स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
1: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
0: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
1: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
0: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
1: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
0: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
1: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
0: बच्चाहरूको लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
1: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको,
0: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड्क स्मृति माध्यमिक विद्यालय, टिकापुर एक, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98 48 43 32 50 र 98 14 55 91 34।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शीतल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सम्पूर्ण उपभोक्ता लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: अध्यक्ष कर्ण बहादुर बुढा, सचिव पवित्र चौधरी, कोषाध्यक्ष सन्देश चौधरी, शीतल सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य संचालक समिति सल्लाहकार समिति इष्टमित्र शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष भीम बहादुर साउत, सचिव राजेश्वरी खत्री, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार जानकी नौ पाताबार कैलाली। लावा बरस 2083 साल के पावन अवसर में सबको दादू भैया दीदी बहनिया समाजसेवी बुद्धिजीवी स्वदेश तथा विदेश में रहल सबको उनमा हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
1: अध्यक्ष लौतन चौधरी, सचिव पंकज चौधरी, कोषाध्यक्ष शर्मिला कुस्मी, थारू कल्याणकारिणी सभा, क्षेत्रीय कार्य समिति, टीकापुर कैलाली।
2: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
3: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
2: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
2: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजे

0: मोबाइल नम्बर 98 48 43 35 83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, शर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
2: न्यू जीपी ट्रेड सेन्टर, टिकापुर 1, बलभद्र चोक, सञ्चालक गोपाल परियार। मोबाइल नम्बर 98 48 42 40 36।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टीकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टीकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
1: सञ्चालक नवराज गेवाली, टीकापुर कैलाली।
3: हजार 83 सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
2: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडीमेडका कपड़ा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडीमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि शर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
3: न्यू पपुलर फ्यान्सी स्टोर, टीकापुर कैलाली। सञ्चालक वासुदेव पौडेल। सम्पर्क नम्बर 98 5 84 88 148।
2: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, रोड, टीकापुर कैलाली। सञ्चालक रामप्रसाद चौधरी। सम्पर्क नम्बर 98 4 84 22 373। आरएमई स्कूल टीकापुरमा विद्यार्थी भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टीकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: आरएमई स्कूल टीकापुर कैलाली। सम्पर्क नम्बर 091561250 र 091560712।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दैनिक उपभोग्य सामान पाइनुका साथै मसालाका विभिन्न आइटमहरू पाइन्छ, जस्तै चिया मसला, अचार मसला, चामल, दाल, तेल, नुन, कालो नुन लगायतका थुप्रै सामानहरू पाइन्छ। सेवा गर्ने मौका अवश्य दिनुहोला। रीतिका मसला उद्योग, सामुदायिक रेडियो टिकापुर एफएमको अगाडि, संचालक भक्त बहादुर तमट्टा, सम्पर्क नम्बर 98484-33821। सेवा गर्ने मौका अवश्य दिनुहोला। सहकारीको सिद्धान्त हातमा हात, सामुदायिक सहकारी तपाईँको साथ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष पल बहादुर बस्नेत, व्यवस्थापक दीपक कुमार वैद्य, सामुदायिक सहकारी संस्था लिमिटेड परिवार, शक्ति कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आज भोलि हावाहुरी धेरै चल्छ, त्यसैले आगो लाग्ने सम्भावना धेरै हुन्छ। आगो लाग्ने वस्तुहरू सुरक्षित राखौ र आगो जन्ने वस्तुहरू जथाभावी नफालौ। अध्यक्ष जीत बहादुर चौधरी, शक्ति कर्णाली सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर सात, शक्ति कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमङ्ग सहित सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूड का सामान अब एकै ठाउँमा पाइन्छ।
0: सेभेन रेनबो मार्ट, टीएमसी रोड, जमरापुल नजिकै, टिकापुर कैलाली। संचालक बेन्टीराम चौधरी, मोबाइल नम्बर 98484-02008।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण सेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष भगवती दास चौधरी, व्यवस्थापक कमलेशी बोहरा, नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक एजेन्ट नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल लाइफ इन्सुरेन्स टिकापुर कैलाली शाखा प्रमुख दीपक पन्ती, सम्पर्क नम्बर 98584-22740। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज, पलङ, अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, संचालक प्रवेश चौधरी, सम्पर्क नम्बर 98-68-56-78, टिकापुरे कैलाली, ब्लक नम्बर 14। न्यू अछाम ट्रेडर्स नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्ट्स सुट, प्यान्ट कोट, नेपाली दौरा सुरुवाल, सफारी सुट, आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर, बलभद्र चौक, टिकापुर कैलाली, संचालक मीन बहादुर थनाल, सम्पर्क नम्बर 98-484-75-75।
4: गणेश बाबा इंग्लिश बोर्डिङ स्कुलमा भर्ना खुल्यो।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
5: 4 GPA ल्याउन सफल भएको,
4: SEEमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
5: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
4: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
5: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल, टिकापुर एक कैलाली, प्रधानाध्यापक गजेन्द्र बुढा, सम्पर्क नम्बर 98-48-46-63-01 र 97-42-39-0377।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण सेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष कपुर सिंह कडायत, व्यवस्थापक यज्ञराज खनाल, लक्ष्मी नारायण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार टिकापुर 6 नारायणपुर कैलाली।
4: वसन्त ऋतुको बहार सँगै नवीनतम सन्देश बोकेर आएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति, उन्नति, सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
3: हाम्रो यहाँ NTC NCL का सिम कार्डहरू पाइनुका साथै फोटोकपी, लेमिनेसन, प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल UMBS MBS प्रणाली द्वारा दर्ता गरिन्छ र मोबाइलका सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
4: लक्की ट्रेडर्स टिकापुर कैलाली सामुदायिक रेडियो टिकापुर FM नजिकै नेपाल टेलिकम जाने बाटोमा संचालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 98 68 55 100 100। नयाँ वर्ष 2083 सालको पावन अवसरमा महिला जागरण बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेर सदस्य महानुभाव कार्य समिति बचतकर्ता कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष राधा रावल महिला जागरण बहुद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारीवर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: व्यवस्थापक तेज बहादुर बोगटी नवजीवन सहकारी संस्था लिमिटेड टिकापुर शाखा परिवार टिकापुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारीवर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: व्यवस्थापक दुर्गा प्रसाद उपाध्याय किसान बहुद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार शाखा कार्यालय टिकापुर कैलाली।
3: लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक इष्टमित्र आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
4: संचालक प्रकाश भण्डारी सम्पर्क नम्बर 98 4 85 36 100 98 14 63 08 10। स्थान टिकापुर 1 सिद्धार्थ चौक कैलाली।
6: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाडी फोन नम्बर 98648 36213।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिड तथा फिड सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पन्छीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिड सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोपराइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनिर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक क्याम्पस रोड, संचालक मदन राज न्युपाने, सम्पर्क नम्बर 9848449784।
2: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
3: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सिमिट सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: कर्णाली मावि टिकापुरका विशेषताहरू:
2: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने,
3: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको,
2: कक्षा नर्सरीमा भर्ना हुन आउने बालबालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको,
3: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय,
2: योग्य, दक्ष, अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिकाहरूद्वारा स्वच्छ, शान्त, बालमैत्री वातावरणमा पठन पाठन गराइने,
3: कक्षा कोठा, खेल मैदान, स्वच्छ खाने पानी लगायत पर्याप्त भौतिक पूर्वाधार भएको,
2: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने,
3: कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था भएको,
2: अंग्रेजी, गणित, विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको,
3: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको,
2: शिक्षण गर्दा प्रोजेक्टर, स्मार्ट बोर्ड, सिसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको,
3: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा, अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको,
2: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको,
3: सेनेटरी प्याडको व्यवस्था भएको,
2: विद्यालयको आफ्नै स्कुल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
3: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म, कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
4: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
2: कर्णाली मावि टिकापुर कैलाली। थप जानकारीका लागि फोन नम्बर 0915614611 र 9854424167।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा खुटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै सामुदायिक वनमा अहिले पालुवाहरू पलाइरहेकोले घसाराहरूले साल, सिसम, खैर, जामुन, सिरिस लगायतका बिरुवाहरू नै काटिरहेको देखिएकोले त्यसो नगर्न पनि सामुदायिक वन सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक अनुरोध गर्दछ। वनमा गएर घाँस काट्ने बहानामा बिरुवा नै काटेको भेटिएमा कानून अनुसार कारवाही गरिनेछ।
5: अध्यक्ष भूपेन्द्र साउत, सचिव चन्द्रकला धामी, खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 9868569959।
2: नयाँ वर्षको शुभकामना।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड शाखा कार्यालय नारायणपुर, सहकारी संस्था नारायणपुर शाखा सम्पूर्ण शेयर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख नवराज देवकोटा, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड नारायणपुर शाखा परिवार। नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड सम्पूर्ण शेयर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख चन्द्रकान्त रेग्मी, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड टिकापुर शाखा परिवार, टिकापुर एक नापी शाखा नजिकै।
3: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा, कति मिठो! मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दूधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाऊ है।
4: यदि तपाई अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग, टिकापुर एक, ब्लक नम्बर 13, सम्पर्क नम्बर 9854899455 र 9863769622।
3: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ। यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष निरप भण्डारी, व्यवस्थापक छविलाल जैसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 वासी दाजुभाइ, दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख समृद्धि, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेयर सदस्य महानुभाव, उपभोक्ता समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। गर्मी महिनामा आग लागि धेरै हुन्छ, त्यसैले जथाभावी सुरोट सलाईका ठुट्टा लाइटर जथाभावी नफालौं, केटाकेटीले भेट्ने ठाउँ नफालौं, आग लागिले धन जनको क्षति हुन्छ, वन जंगलको विनाश हुन्छ, त्यसैले सबै उपभोक्ताहरू ख्याल गरौं। अध्यक्ष दीर्घ बहादुर तिरुवा, फोन नम्बर 9848 45 97 52, जनशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर 2 राजीपुर कैलाली।
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
5: संचालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टिकापुर, कैलाली।
3: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
7: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
3: मल्लिका विद्यापीठका संकल्पहरू:
7: नेपाली, संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
3: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
7: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
3: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
7: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
3: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
7: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
3: कुनै पनि पढाइ शुल्क नलाग्ने,
7: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता ध्वस्त हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
3: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 9484833226 र 9484843320।
7: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर, ब्लक नम्बर 2।

0: वर्षसँगै नयाँ योजना, नयाँ लक्ष्य र उज्जवल भविष्यतर्फ अघि बढौं। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हिमालयन बैंक लिमिटेड परिवार, टिकापुर शाखा, टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इजा सप्लायर्स खडक चोकदेखि सिद्धार्थ चोक NMB ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: इजा सप्लायर्स संचालक अन्जु बम, सम्पर्क नम्बर 9848 61 59 र 97 61 18 71। स्थान सिद्धार्थ चोक NMB ब्याङ्क नजिकै। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि IT कम्प्युटर टेक्नोलोजी, संचालक सञ्जय चौधरी, मोबाइल नम्बर 9848 69 60 20। पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेष सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार जानकी छ जगतपुर कैलाली।
2: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 MHz।
3: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज कानून दिवस। सरकार र न्यायालय बीचको दूरी बढ़दै दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न न्यायाधीशलाई कायम मुकायम प्रधान न्यायाधीशको आह्वान।
4: नेपाल बार एसोसिएशन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
3: सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने। सबै सरोकारवालालाई सहयोग गर्न सरकारको आग्रह।
5: पारदर्शिता भयो भने अब देशमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने।
3: युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले महासागरहरूको सतही तापक्रम हालैको उच्च बिन्दुमा रहेको चेतावनी दियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ पदमा नियुक्तिका लागि दरखास्त आह्वान।
6: आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
3: र हर्मुजमा जारी तनाव रोक्न रूस र साउदी अरबका विदेश मन्त्रीद्वारा कूटनीतिक पहल शुरू। एक दिवसीय अभ्यास खेलमा स्कटल्याण्ड डीएएस नियमका आधारमा नेपालको ए टोलीसँग 9 रनले पराजित।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: भ्रष्टाचारको मुहान राजनैतिक दलहरूको अपारदर्शी वित्त पोषण हो भन्ने कुरामा दुविधा छैन। अब चुनाव लड्न अर्बौं रूपियाँ अवैध स्रोत संकलन गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। तब सत्तामा पुगेपछि त्यसलाई उठाउने काममै नेता केन्द्रित हुनुपर्ने बाध्यताबाट नेताहरू मुक्त हुनेछन्।

0: नीतिगत भ्रष्टाचारको वैधानिक बाटो बन्द हुनेछ। यो सरकारले आफ्नै र अन्य दलहरू र नेताहरूको आमदानी तथा खर्चको अनिवार्य अडिट र त्यसको वास्तविक विवरण सार्वजनिक गर्ने आँट गर्न सक्यो भने मात्र सुशासन सम्भव हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
1: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा आज काठमाण्डुमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो। जतिसुकै काम गरे पनि त्यो संविधानको विरूद्ध छ भने क्रान्ति वा परिवर्तन नहुने भन्दै आफ्नो अधिक समय अधिकारका लागि लड्दैमा बितेको उल्लेख गर्नुभयो।
2: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। अन्यायको लडाई लडे कानून व्यवसायी हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
1: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अस्ति बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने सात दशक पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरेको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएकी मल्ल र उहाँ पछिका न्यायाधीशहरू कुमार रेग्मी, हरि र प्रसाद भुइँयालाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरेको थियो। त्यसको दुई दिनपछि आज भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नोखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भई र निर्देशकका लागि आशा भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। न्यायपालिका प्रति जन आस्था बढ़ाउन सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्नुपर्ने उहाँको भनाइरहेको छ। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन मोहरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी छ जना पदाधिकारी रहनेछन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10, राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू संयोजक रहने गरी संरचना तयार गरिएको सांसद साजिता सिद्दिकीले जानकारी दिनुभयो।
3: अनि त्यसमा चाहिँ अब संसदीय दलका नेता, उपनेता, सचेतक, प्रमुख सचेतक लगायत सानसानो समितिहरू छ, त्यो समितिको प्रमुखहरूलाई पनि राखेको अवस्था चाहिँ छ। जम्मा 21 जना हुनुहुन्छ, सदनमा पनि प्रतिपक्ष छौँ। त्यस कारणले त सरकारलाई खबरदारी गर्ने काम पनि हामीले गर्नुपर्छ। सरकार चाहिँ गलत बाटोमा जाँदैछ कि अथवा गलत काम गर्दैछ कि भन्ने खबरदारी पनि गर्नुपर्छ। त्यो कामहरू पनि अहिले लगभग हामी प्रतिपक्ष त एकदमै काम गर्नको लागि बलियो आधार बेस भन्छ नि हजुर, त्यो बेसमा काम गर्नको लागि पनि यो बोर्ड हो।
1: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6743 ओडामा क्रियाशील सदस्यता डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने कार्य तीव्र भएको अघि बढ़ाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको हो। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले अहिलेसम्म करिब 1,00,000 भन्दा बढ़ी सदस्यले अत्यावधिक गराइसकेको सीआईएनलाई बताउनुभयो।
4: अहिले यो अब हामी विस्तारै के गर्दैछौँ भने अब जसको मोबाइलबाट पनि आफ्नो क्रियाशील सदस्यले आफ्नो मोबाइलबाट पनि गर्न सक्ने, क्षेत्रीय कार्य समिति र ओडाले पनि गर्न सक्ने, अलिक प्रायोरिटी ओडाले गर्न सक्ने गरिकन विकास हुँदैछ। हाम्रो अहिले वडा र क्षेत्रमा एकदम तदाधिकारण काम भइरहेछ।
1: पार्टीको निर्णय अनुसार सदस्यता अध्यावधि कार्य जारी राखे पनि पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएका छैनन्। सो समूहले 15 महाधिवेशनको लागि सदस्यता अध्यावधि भइरहेको जिकिर गर्दै गगन थापा नेतृत्वको कार्य समितिले गराएको अध्यावधि स्वीकार नगर्ने अडान लिइरहेको छ। अनियमितता कृत्यमा मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता साप्ताह चलाउन लागि हो। दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्य वृद्धि रोक्न अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सीआईएनसँग बताउनुभयो।
5: नेतालाई चाहिँ जानकारी लिन राम्रो हुने पछि भयो होइन, त्यो हुँदाखेरि पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने, मलाई त के लाग्छ भने हिजो मात्र त्यसको जानकारी प्राप्त भयो। हामीले विभिन्न निकायहरू सम्बन्धित निकायलाई परिपत्र पनि गरिसक्यौं। अब यसमा हामी तीनवटा पक्ष हेरौं न, एउटा हामी नियामक निकाय सरकारी निकायहरू जहाँ जहाँ जो जोले यो जिम्मेवारी लिनुभएको छ अनुगमन गर्ने जिम्मा लगायत होइन उहाँहरू, अर्को चाहिँ त्यो विभिन्न चीज वस्तुहरू सेवाहरू बिक्री गर्ने पक्ष व्यवसाय पक्ष र त्यसपछि उपभोक्ताको पक्ष, यो तीनवटैलाई चाहिँ अब जिम्मेवार रहन र जागरूक रहन यसले चाहिँ सहयोग गर्छ भन्ने लाग्छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषयविज्ञ र नीति निर्माणहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सकिने जानकारी दिएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। सूचना जारी भएको 15 दिनभित्र ललितपुरको पुलचोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्यालयमा दरखास्त दिन सकिने भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
6: सहकारी ऐन 2074 दफा 103(9) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य सम्बन्धी पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ र त्यसका लागि यो आगामी जेठ 9 गते दरखास्त बुझाउने म्याद रहेको छ।
1: विश्वका विभिन्न मुलुकमा फैलिएको हन्टा भाइरस नेपाल आइपुग्ने जोखिम तत्कालका लागि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हन्टा भाइरस संक्रमित व्यक्तिहरू धेरै लामो समयसम्म र अत्यन्त नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइरहेको छ। नेपालमा आउने जोखिम कम भए पनि सावधानी अपनाउन भने मातहतका निकायमा भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
7: हाम्रो त इन्टर्नली मात्रै हाम्रो टिम छ नि, हेल्थ डेस्कको टिमहरू उहाँहरूलाई चाहिँ अब अलिअलि जानकारी चाहिँ गराइएको छ, त्योभन्दा बेग्लै चाहिँ अरू केही भएको छैन। अब जस्तो अब अहिलेको चाहिँ नेपालको केसमा कुरा गर्यो भने त्यति धेरै जोखिमको अवस्था चाहिँ होइन होइन। अब तैपनि यो डब्ल्युएचओको सिआरओको जुन डब्ल्युएचओ सिआरओ अफिस छ दिल्लीले, अब त्यो दिल्ली अफिसले पनि चाहिँ यसको जोखिमको बारेमा चाहिँ केही न केही कुराहरू चाहिँ आउँछ होला, अहिलेसम्म गरिसकेको अवस्था छैन। त्यो आधारमा चाहिँ हाम्रो दक्षिण एसियाका देशहरू तयारी अवस्थामा बस्ने हुन्छ। तर अब अहिले चाहिँ हामीले हाम्रा हेल्थ डेस्कका साथीहरूलाई चाहिँ जस्तो यो हन्टा भाइरसको चाहिँ जुन लक्षणहरू छ, रुगा खोकी अथवा चाहिँ श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू, आयो भने चाहिँ अलि बढी ध्यान दिएर हेर्नु, उहाँलाई सोध्नु कहाँबाट आएको भन्ने खालको कुरा चाहिँ गरिसकेको अवस्था छ। तर कारण जे छ, खास गरी यो मुसाहरूबाट सर्ने कुरा हो। अब यो चाहिँ अब यहाँको मुसामै पाइन्छ र मुसाहरूबाटै मुसाहरू अथवा त्यस्ता रोडेन्टहरू भन्दा टाढा बस्छ भनेर अहिले नै भन्ने अवस्था छैन होइन। तर चाहिँ अब खास गरी जहाँ फैलिएको छ त्यो फैलिएको ठाउँहरूको मानिसहरू चाहिँ मुसा घरको यो लगायतबाट टाढा रहने, सरसफाइमा चाहिँ अलि बढी ध्यान दिने होइन, फोहोरहरू यो खेतीपातीमा काम गर्दाहरू पनि अलि बढी चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ आम नागरिकहरूलाई जानकारी गराइन्छ त्यस्तो अवस्थामा।
1: साझा खबरमा अब विदेशका खबर। रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे कूटनीतिक छलफल अघि बढ़ाएका छन्। रूसका विदेश मन्त्री र साउदी अरबका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको रूसी विदेश मन्त्रालयले जनाएको छ। वार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पुनः बढ़न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। साथै दीर्घकालीन र स्थायी समाधानका लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढ़ाउन आवश्यक रहेको विषयमा सहमति जनाएको छ। दुवै मन्त्रीले हर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ।
0: सर्लाही जिल्ला सहित तराई मधेसका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित।
8: जे भने खप्नै पर्यो, व्यापार गर्नै पर्यो। मकै ढलिसकेपछि व्यापारीले पनि कम दाम लाउँछ, वेट पनि घटी हुन्छ, पानी परेको परै गर्छ, कसरी टिप्नु सक्नुसक्यो।
0: धानपछि सुर्ती र त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किए। रिपोर्टसँगै नेपाल भाषाका गीत संगीतमा आकर्षण बढ़ेपछि लगानी कम, विशेष संवाद सहितको शनिवार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ़ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार, टिकापुर, कैलाली।
10: मन्दित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: रामे, यो के चलाएको हो? यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
14: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: बाली अवशेष नजलाउ, वातावरण र स्वास्थ्य जोगाउ।
13: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी खबर। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बादल लागेर केही स्थानमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा अहिले पनि पानी परिरहेको छ। त्यस्तै गरी थोरै स्थानहरूमा कोशी प्रदेशको तराईका भूभाग, मा एक दुई स्थानमा अहिले पनि मेघ गर्जन सहित चट्याङ र मध्यम खालको पानी परिरहेको छ र आज राति पनि पानी पर्नेछ। उच्च पहाड़ी हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
3: बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा चाहिँ अहिले अब यो मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ होइन। अहिलेलाई अब बेलुकाको कुरा गर्दाखेरि चाहिँ बेलुकालाई अब बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा चाहिँ भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको अब वर्षा हुन सक्ने सम्भावना रहन्छ होइन। त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत त्यस्तो तराई भूभागको चाहिँ एक दुई स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको चाहिँ सम्भावना रहेको छ। भोलिलाई पनि हजुर अब कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागहरूमा भोलिलाई पनि सम्भावना छ होइन। र बाँकी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्कासम्मको वर्षाको सम्भावना छ। प्री मनसुन भयो अब यो सँगसँगै अब मेघ गर्जन चट्याङ होइन त्यो सम्भावना चाहिँ रहन्छ।
0: तराई मधेसमा मकै खेती खासै प्राथमिकतामा पर्दैन तर पछिल्लो समय सर्लाही जिल्लासहित तराईका विभिन्न जिल्लाहरूमा मकै खेतीतर्फ आकर्षण बढ़िरहेको छ। पहिले धान त्यसपछि सुर्ती त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किएका छन्। यो वर्ष बेमौसमी वर्षाले भने 30% उत्पादनमा क्षति पुर्याएको अनुमान छ।
17: सर्लाही जिल्लाका बर्थुवा नगरपालिका र बागमती नगरपालिकालाई समेटेर मकै सुपर जोन घोषणा गरिएपछि यहाँका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। यहाँ करिब 9,248 हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ तर यस वर्ष बेमौसमी वर्षाले मकै बालीमा क्षति पुर्याएपछि किसानलाई लगानी उठाउने चिन्ता बढ़ेको छ। किसान स्टिक शेख
18: सुरुमा त पानी नै हावाहुरी आयो हावाहुरी आएर मकै ढाल्यो मकै ढालेपछि अब पानी परिरहन्छ बेला बेलामा त्यो भएर मकैहरू सबै पानीले कुहिएर अनि नोक्सान भयो।
17: मकै खेती सुपरजोन क्षेत्रमा मात्र होइन जिल्लाभरि फैलिएको छ। किसानहरूले नगदे बालीका रूपमा मकै रोजेका छन् तर रोपाईको समयमा परेको वर्षाले ढिला भएको थियो भने अहिले भित्राउने बेला पनि पानीले समस्या थपेको किसान रोजादिन मनसुर बताउनुहुन्छ।
19: मकै रोप्नु बेला पानी अब मकै भाँच्ने बेलामा पानी परिरहेछ कसरी छन्क्याउने भएर त्यही चिन्तामा हामीहरू बसिरहेछ फेरि मकै भाँच्ने बेलामा कसरी छन्क्याउने।
17: पछिल्लो समय दैनिक जस्तो परेको वर्षाले खेतमै पाकेर तयार भएको मकै बालीमा ठूलो क्षति पुगेको छ। किसानहरू लगानी जोगाउने चिन्तामा छन्। किसान श्यामभक्त मैनाली
20: मकै ढलेर साफ छ ट्रेक्टरको जोताई अति मगो किसानले कसरी उपाय के उपायले बाँच्ने के क्षतिपूर्ति पाउने त भन्नु कसले के दिन्छ यसको उपाय केही छ हाम्रो यहाँ हामी किसान त खतम हुने पानी परेर व्यापक छ सधैँ।
17: धान काटेपछि एकै समयमा मकै रोपिएको थियो जसका कारण अहिले एकै पटक जस्तो मकै भित्राउने अवस्था आएको छ तर बिजेको मकैलाई बजारमा राम्रो मूल्य नपाउँदा किसान थप मारमा परेको मकै उत्पादन गर्ने किसान सुभद्रा मैनालीको दुखेसो छ।
21: मकै ढलेपछि वेट पनि कम हुन्छ आउँछ अब हामी किसानलाई जताबाट गरे पनि दुई पैसा आउँदैन कसरी व्यवहार गर्नु त्यही त हो नि के गर्नु सकिँदैन जे जे भने खप्नै पर्यो व्यवहार गर्नै पर्यो मकै ढलिसकेपछि व्यापारीले पनि कम दाम लाउँछ वेट पनि घटी हुन्छ पानी परेको परै छ गर्छ कसरी टिप्नु सब मरिसक्यो।
17: नेपाल कृषि प्रधान मुलुक भए पनि मल खाद गुणस्तरीय बिउ सिंचाईको अभाव अझै समस्या बनेको त्यसमा पनि बेमौसमी वर्षाले किसानलाई दोहोरो मारमा पारेको छ। सुपरजोन कार्यक्रमका प्रमुख डाक्टर सुरेन्द्र यादवका अनुसार यस वर्षाले करिब 30% क्षति पुर्याएको अनुमान गरिएको छ। किसानहरू सरकारको राहतको पर्खाईमा छन्। प्रकाश मैनाली सीआईएन सामुदायिक रेडियो एकता लालबन्दी सर्लाही।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल भाषाका गीत संगीतमा आकर्षण बढ़े पनि लगानी कम।

0: शनिबार विशेष बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
2: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
2: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
1: एकै परिवारका 3 एकजनालाई निशुल्क छात्रवृत्ति दिइने,
2: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको सुनिश्चितता भएको,
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
2: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
2: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
2: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
2: बाल मैत्री शैक्षिक वातावरण भएको,
1: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
2: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: फोन नम्बर 0915602020 र मोबाइल नम्बर 98584223220 र 98678809011।
3: तर मलाई चाहिँ इच्छा लाग्यो होइन, एउटा भए पनि अब एउटै मात्रै त होइन, अरू पनि गर्दैछु होइन, अब आउँछ होला सायद चाँडै नै, तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन, एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि, एउटा इटा भए पनि थपिन्छ कि, अब सबैले यसमा किन लगानी गर्ने त, रिटर्न नै छैन भने भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त, अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम चाहिँ।
4: त्यो गीत सुनौ न सुरुमा चाहिँ।
3: बहनिया मिला धसा जोरे जीता

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ। यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझिदिएको कारणले होला सायद अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार सागर, उहाँले जब नेवारी गीत गाउनुभयो, अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हिट भइरहेको छ नि, यसले पनि धेरै टेवा दिइरहेको छ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ 10 वटा रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? कुरा गरिरहेको नेपाल भाषाका गीतहरूका लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ? अहिले छ,
1: धेरै छ, अहिले धेरै छ, मेरो बच्चा पनि होइन भनौँ, मेरो छोरा
0: छ। अहिले चाहिँ नेपाल भाषाका गीत संगीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको छ, सृजना चाहिँ छैन? फेरि
1: सृजना त कमै छ, छैनै चाहिँ नभनौँ,
0: केही सीमित मात्रै देखिन्छ,
1: सीमित छ होइन, अलिक बढाउन पर्यो आफ्नो जीवनकालमा, यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस्, आफ्नो भाषाको लागि पनि केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ? समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषाभाषीका गीतहरू ल्याउँदा चाहिँ?
1: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन तर पनि भन्छु आज होइन, धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ। अनि हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ, अनि म त एकदमै निराश भएँ त्यो गीतबाट होइन,
0: एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न?
1: अर्ना लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ, कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो गीतले।

कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र माओवादीको डर मुक्त भएर न्यायाधीशहरूलाई काम गर्न आह्वान गर्नुभएको छ। एमाले संसदीय दलको बैठकले सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। अनियमितता नियन्त्रण गर्नको लागि सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ र रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जल सन्धिको कूटनीतिक छलफल अगाडि बढ़ाएका छन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एक्ला सुकाए हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग इष्टमित्र शुभचिन्तक आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
8: अर्जुन वाच सेन्टर बलभद्र चौक टिकापुर कैलाली
9: नयाँ वर्ष 2083 सालके पावन अवसरमा सबको ग्राहक व्यापारी शुभचिन्तक दाडु भैया दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर प्रगति के हार्दिक मंगलमय शुभकामना व्यक्त करती
8: हमारे यहाँ थारू पहिरन के लहंगा चोलिया धोती सिलाई कना के संगे रेडीमेड भी उपलब्ध करा जाए और कुर्ता सुरुवाल फैशन डिजाइन के कपड़ा सिलेना और सिलाई कटाई के तालीम फे करा जाए एक चो सेवा करना मौका जरूर देवी
9: अभी फैशन बुटीक सामुदायिक पुस्तकालय भवन टिकापुर कैलाली संचालक प्रतीक्षा चौधरी फोन नम्बर 9868770825
10: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष टोप बहादुर केसी नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती
9: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ हाम्रो यहाँ एसी फ्रिज मोबाइल कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ याद राख्नुहोला है टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ समयमा सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोला। चार चौतारी इलेक्ट्रिकल्स, टिकापुर एक चार चौतारी, संचालक काशीराम चपाई, फोन नम्बर 9848443311। कृषिमा सहकार्य गरौं, कृषि उत्पादन बढाउं। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शीर्ष सदस्य, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष मंगल डंगौरा थारू, व्यवस्थापक मुना घरती मगर, धनसिंहपुर कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर आठ, धनसिंहपुर कैलाली।
11: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरु चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरु चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
12: संचालक नारायण तिमिल्सिला, सिद्धार्थ होटल अगाडि, टिकापुर कैलाली।
7: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाडा र्याक पाइन्छ।
9: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, संचालक कमला देवकोटा, सम्पर्क नम्बर 9848951808।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष टेकेन्द्र बहादुर धामी, व्यवस्थापक धन बहादुर बुढा मगर, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अर्जुन वाच सेन्टर, बलभद्र चौक, टिकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालके पावन अवसरमे सबको ग्राहक, व्यापारी, शुभचिन्तक, दादु भैया, दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगति के हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
3: हमारे यहाँ थारू पहिरन के लहंगा, चोलिया, धोती, सिलाई करना के संगे रेडीमेड भी उपलब्ध करा जाए और कुर्ता सुरुवाल, फैशन डिजाइन के कपड़ा सिलेना और सिलाई कटाई के तालीम भी करा जाए। एक तो सेवा करना मौका जरूर देवी।
1: अभी फैशन बुटीक, सामुदायिक पुस्तकालय भवन, टिकापुर कैलाली। संचालक प्रतीक्षा चौधरी। फोन नम्बर 9868770825।
4: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र शक्ति।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी, फ्रिज, मोबाइल, कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको फाइदा उठाउनु होला। चार चौतारी इलेक्ट्रिकल्स, टिकापुर एक चार चौतारी। संचालक काशीराम चपाई। फोन नम्बर 9848443311। कृषिमा सहकार्य गरौं, कृषि उत्पादन बढाऊ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष मंगल डंगौरा थारू, व्यवस्थापक मुना घरती मगर, धनसिंहपुर कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर 8, धनसिंहपुर कैलाली।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरू चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
0: संचालक नारायण तिमिल्सिना, सिद्धार्थ होटेल अगाडि, टिकापुर कैलाली।
2: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री पंखा बिजुली तार घर वायरिङका सामान पूजाको सम्पूर्ण सामग्री प्लास्टिकको सामान कुर्सी टेबल भाँडाकुँडा स्टील काँस तामा पित्तल ग्यास सिलिन्डर भाडा ऱ्याक पाइन्छ।
1: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक सञ्चालक कमला देवकोटा सम्पर्क नम्बर 9848

0: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क 0915610022 र 9868543562। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: जेठ 2 गते पहिलो शनिबार
1: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
0: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: आउने दिन जेठ 2 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828।
3: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
7: मै नै जाइ, उहाँ आफ्नो अनुहार बिगारके घर से बाहर नै निकर छु।
3: उहे मारे तो तुहिन उहाँ पठाइदो। यहाँ हेर, ई पत्रिकामे लिखल बा मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई तवई तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाई।
7: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं, तब तुमै अब भी जाइम।
0: याद करबी, मनिष मेडिकल हल टिकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमाडौं के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टिकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाग, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव, खटीरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा। सम्पर्क मनिष मेडिकल हल अस्पताल रोड टिकापुर, फोन नम्बर 9860071024 ओ 9806477।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: भएको आधुनिक शिक्षण विधिको व्यवस्था भएको
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
0: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
1: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
0: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली प्रधानाध्यापक भरत कुमार तिरुवा सम्पर्क फोन नम्बर 091-560-059 र 98-485-17267।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट,
3: मोबाइल नम्बर 98-48-51-43-26, जमरापारी टिकापुर कैलाली।
5: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
6: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
5: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
6: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
7: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदन राज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588800।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
6: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट, सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
5: जहाँ पाइन्छ
6: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
5: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
6: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
5: सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण,
7: मन्टेसरीमा एसीको व्यवस्था भएको।
6: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
5: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
6: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
5: सम्पर्क नम्बर 9849483677।
8: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम्म हाम्रो सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सक्कु जाने सहयोग गरी।
9: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
10: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा, कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दूधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु, अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ। अमूल्य ब्रान्डको आइसक्रिमहरू एकचोटि खोजी खोजी खाऊ है।
11: यदि तपाईँ अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग, टिकापुर 1, ब्लक नम्बर 13, सम्पर्क नम्बर 9854899455 र 9863769622।
10: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ, यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।
0: गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कुलमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
1: 4 GPA ल्याउन सफल भएको,
0: एसईईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
1: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
0: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
1: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर कैलाली, प्रधानाध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 9848463061 र 9742349377।

0: कबू का पिए रही था, कबू पेंसिल ले रही था, कबू झोले फटाका आजी था, काकना हो काकना हो। बाबा फिर उस टपाटीन गटीलो ठाउं से झोला आनले से तो लड़का सामान नहीं हरे।
1: ओहो, ये बुढ़ालिक में का हुई थी, जलम भर भर भर आई थी रहत।
0: का हुई? कबू लड़का कॉपी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाउं से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से ना नाम था?
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरास गोर झोला आनला बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस कटरास बाटी ये बुरहक ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब नहीं जाइबू रट गई झोला उद्योग में रट गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगा के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमत फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-2373
3: उपभोक्ता वर्ग में टीकापुर नगरपालिका को अनुरोध
4: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
3: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
3: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
3: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
3: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
3: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ
3: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय वडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका
5: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी समाजसेवी बुद्धिजीवी शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ खड़क स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि भर्ना खुलेको जानकारी गराइन्छ
5: खड़क स्मृति माध्यमिक विद्यालयका विशेषताहरू
6: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको
5: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने
6: विद्यालयमा दिवा खाजा व्यवस्था भएको
5: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अंग्रेजी माध्यममा सिकाइ कार्य गरिने
6: अडियो तथा भिडियोको माध्यमबाट सिकाइ व्यवस्था भएको
5: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको
6: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको
5: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको
6: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको
5: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अंग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने प्रधान अध्यापक झनकराज ओझा, खड़क स्मृति माध्यमिक विद्यालय टीकापुर एक प्रहरी कार्यालय को पश्चिम तर्फ। सम्पर्क नम्बर 9848443250 र 9814551934।
7: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
8: जेठ 2 गते पहिलो शनिबार
7: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
9: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
8: आउने दिन जेठ 2 गते पहिलो शनिबार
7: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
10: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
11: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 1 देखि कक्षा 9 अंग्रेजी तथा कक्षा 6 देखि 9 नेपाली माध्यममा सिमिट सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: कर्णाली मावि टिकापुरका विशेषताहरू।
10: बाल विकासदेखि कक्षा 8 अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने।
11: कक्षा 9 देखि 12 नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको।
10: कक्षा 9 भर्ना हुन आउने बाल बालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको।
11: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय।
10: योग्य, दक्ष, अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिकाहरूद्वारा स्वच्छ, शान्त, बालमैत्री वातावरणमा पठन पाठन गराइने।
11: कक्षा कोठा, खेल मैदान, स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको।
10: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने।
11: कक्षा 1 देखि 5 विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था भएको।
10: अंग्रेजी, गणित, विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको।
11: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको।
10: शिक्षण गर्दा प्रोजेक्टर, स्मार्ट बोर्ड, सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको।
11: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा, अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको।
10: नर्सरीदेखि कक्षा 5 सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको।
11: सेनेटरी प्याडको व्यवस्था भएको।
10: विद्यालयको आफ्नै स्कुल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
11: भर्ना कार्यक्रम 2083 वैशाख 15 बिहान 10 बजेदेखि 4 बजेसम्म, कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
12: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
10: कर्णाली मावि टिकापुर कैलाली। थप जानकारीका लागि फोन नम्बर 091561411 र 9584

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: नमस्कार, सम्पूर्ण साहित्यिक मनमुटुहरूमा साहित्यको अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीका एफएम 101 मेगाहर्जको छन्द कविता विशेष कार्यक्रम मृदुलेको एउटा अर्को नयाँ अङ्क लिएर म कार्यक्रम प्रस्तोता अलक खेन्जेलोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नजीले। यहाँहरूले कार्यक्रम मृदुलय www.tikapraefm.org र मोबाइल एप्स टीकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मृदुलेको पहिलो कविता प्रस्तुत गर्दैछु। हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा कवि विमलाचन्द सानुजीको छारो बनाई घर शीर्षकमा रहेको शार्दूल विगडी छन्दको यो कविता।
1: गर्मी या मछ पोल्छ आतसिर यो

हाल काठमाडौँमा कार्यरत बैतडकी स्रष्टा कवि विमलाचन्द सानुजीलाई शार्दूल विकृति छन्दमा रहेको छारो बनाई घर शीर्षकमा रहेको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। काठमाडौँकी स्रष्टा कवि इन्दिरा प्रयासज्यूको मन्दाक्रान्ता छन्दमा रहेको सिर्जना मगमगावस शीर्षकमा रहेको यो कविता।

काठमाडौँकी स्रष्टा कवि इन्दिरा प्रयासज्यूलाई सिर्जना मगमगाओस् शीर्षकमा रहेको मन्दाक्रान्त छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। पञ्चेश्वर छ बिजुल बैतडीका स्रष्टा कवि हीरा भट्ट बदमाश नम्बर 2 को डिग्रीको बाघ शीर्षकमा रहेको शार्दूल बिक्री छन्दको यो कविता।

पञ्चेश्वर छ बिजुल बैतडीका स्रष्टा कवि हीरा भट्ट बदमाश नम्बर दुईलाई डिग्रीको बाघ शीर्षक मारेको शार्दूल विकेटी छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि कलानिधि दाहजूको अनुष्टुप छन्दमा रहेको बुद्ध विश्वास हो सच्चा शीर्षकमा रहेको यो कविता। बुद्ध विश्वास हो सच्चा भित्र सम्म पुगी बुझे, बुद्ध प्रकाश हो सच्चा नसा नसा मिली सुझे, बुद्ध आस्था छ यो सच्चा मनस्पति।

दिलभित्रपसी बुद्ध बल्दछन् ज्योति झिलमिल दिलभित्रपसी बुद्ध बल्दछन् ज्योति झिलमिल सुके छाला सुके हड्डी सुके विचारका बल बुझे यो जिन्दगी होइन ज्ञानमा ज्ञान झल

धड़कना तन यो भोग को निम्ति भोग नै पर्छ सके जते खुला आकाश झै बन्दा देखिन्छन् दिव्य आकृति त्यता अड्चन कोही

0: अहिंसा तिमी उफ्रन्छौ हिंसामा शुद्ध छन् यिनी बोधि वृक्ष तिमी खोज्छौ रक्त पिपासु छन् यिनी तिमी उद्यान चेताको एउटै गर्छु म चाहना सरोस उत्कर्षको चेत सुम्पन्छु शुभकामना सरोस उत्कर्षको चेत सुम्पन्छु शुभकामना।
1: काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूलाई बुद्ध जयन्ती सन्दर्भको बुद्ध विश्वास हो सच्चा शीर्षकमा रहेको अनुष्टुप छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। विदुर चार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्तागरीज्यूको मातृशक्तिमा हजार लाख वन्दना शीर्षकमा रहेको पञ्चचामर छन्दको यो कविता।
0: अनेक श्रेष्ठ कर्म छन् सशक्तम

0: सुरम्य गान आसिका मुमासुदा छ सम्झना समस्त मातृशक्तिमा हजार लाख वन्दना समस्त मातृशक्तिमा हजार लाख वन्दना
1: विदुर चार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्तागरीजीको मातृशक्तिमा हजार लाख वन्दना शीर्षकमा रहेको पञ्चजामर छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु काठमाडौँका स्रष्टा कवि छत्रपति दाहालज्यूको जिन्दगीको कहानी शीर्षकमा रहेको मालिनी छन्दको यो कविता।

0: मालिनी छन्दमा रहेको मिठो कविताका लागि काठमाडौँका स्रष्टा कवि छत्रपति दाहजूलाई हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेलज्यूको शार्दूलो बिक्री छन्दमा रहेको लेख्ने गरौं सार्थक शीर्षकमा रहेको यो कविता।
1: पहिले लेख्न सिकेर सानो कविता उद्देश्य राखे कवि, धेरै लेख्न प्रयास

सकियोस् राम्रा बनुन् सिर्जना त्यो श्रृंगार सँगै अलंकृत बनुन् सौन्दर्यको भावना भित्री तत्व समेट्न सक्रिय बनुन् निष्कर्ष

चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेज्यूलाई शार्दूल विक्री छन्दमा रहेको लेख्ने गरौं सार्थक शीर्षकमा रहेको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि कल्पना अधिकारीज्यूको मालिनी छन्दमा रहेको घर स्वर्ग हुन्छ शीर्षकमा रहेको यो कविता। अनुपम

भाछ ऐश्वर्य चैनम पतकर बिनु मानौ वृक्ष को हाल हुन्छ घर घर जब छोरी रम्दछन्

0: मालिनी छन्दमा रहेको घर स्वर्ग हुन्छ शीर्षकको मिठो कविताका लागि काठमाडौँकी स्रष्टा कवि कल्पना अधिकारीज्यूलाई हार्दिक आभार व्यक्त गर्दै आजको मृदुलयको अन्तिम कविता प्रस्तुत गर्दैछु। पोखराका स्रष्टा कवि गोविन्द प्रसाद बराज्यूको श्रमिक शीर्षकमा रहेको आटोसँग भुल्छौ शीर्षकको यो कविता।
1: चपलकै पसिना छ ल्याप जिउमा भिज्दो छ मैलो धरो भारी बोझ छ थिच्ची दैलो रुलुरो हिँड्दै कठै निम्छरो।

खपदो प्यास छुदा थकान रहितै छन् शान्त भु निर्मल उसकै कर्मठ बाहुले कति बने अग्ला अटालीहरू बाटा पुल।

कुद्ध छ गई कुनै बगरको देउता बनाई दिन लोहा पीर छ पगाल छ धाबु बलिया औजार पारे लिन नाम्लो हम्मर वा कुची र फरुवा गैची छिनो साथका टुट्दैनन् यिनी नै अमूल्य निधि हुन् सर्वस हुन् गाथका टुट्दैनन् यिनी नै अमूल्य निधि हुन् सर्वस हुन् गाथका मार्सी धान मिठो झुला बुन कतै माटो सँगै घुल्छवो कौवा छै भई बेल छोड्छ बिचरा आटो सँगै भुल्छवो तारे होटलमा यिनै विषयका लिन्छन् अजेन्डाहरू खान्छन् बेल फुटाल्दछन् रमजुमी नेता र गुण्डाहरू खान्छन् बेल फुटाल्दछन् रमजुमी नेता र गुण्डाहरू आटोसँग भुल्छौ शीर्षकमा रहेको श्रमिक शीर्षकको मिठो कविताका लागि पोखराका स्रष्टा कवि गोविन्द प्रसाद ब्राजुलाई हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नजीले समयले नेटो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका कविजीहरू हाल काठमाडौँमा कार्यरत वैजन्ती स्रष्टा कवि विमला चन्द सानु, काठमाडौँकी स्रष्टा कवि इन्दिरा प्रयास, पञ्चेश्वर छ बिजुल बैतडीका स्रष्टा कवि हीरा भट्ट बदमाश नम्बर दुई, रातो काठमाडौँका स्रष्टा कवि कलानिधि दाहाल, विदुर चार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरे, काठमाडौँका स्रष्टा कवि छत्रपति दाहाल, चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेल, काठमाडौँका स्रष्टा कवि कल्पना अधिकारी र पोखराका स्रष्टा कवि गोविन्द प्रसाद ब्राजीहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका कविताहरू मृदुलयमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मृदुलयबाट म कार्यक्रम प्रस्तुता अलकेन्द्र लोहार र मेरो आवाजलाई यहाँहरू समक्ष पुर्याउन प्रविधि साथ दिइरहनु हुने प्राविधिक मित्र रत्नजीलाई पनि विदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर FM 101 MHz। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडि, फोन नम्बर 98648 36213।
1: जानकी गाउँपालिकाको अत्यन्त जरुरी सूचना।
2: नेपालको संविधानको भाग 3 मौलिक हकको धारा 39 अन्तर्गत बालबालिकाको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउन 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराइएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकोले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउन हुन हार्दिक अनुरोध गर्दछौ। 18 वर्ष मुनिका बाल बालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर, ग्यारेज, होटल, कारखाना, गिट्टी, बालुवा, घरेलु कामदार, गाड़ीमा सहचालक नलगाउन

0: साथै धूम्रपान मध्यपान सुर्तीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई संलग्न नगर्न हुन हार्दिक अनुरोध छ। यदि कसैबाट कानून विरुद्धका कार्यहरू भए वा गरे गराइएमा कानून बमोजिम कार्यवाही हुने बेहोरा सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
1: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका जानकी कैलाली।
2: सीतापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
3: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
4: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गर्नुहोस्।
3: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मद्दत गर्नुहोस्।
4: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: खुशीको खबर
4: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा यही वैशाख 26 गते चौथो शनिबारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज, थाइराइड तथा मुटुरोग विशेषज्ञ डाक्टर विकास रिजाल, एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण, उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ। समस्याहरू: नयाँ पुरानो सबै किसिमको डायबिटिज, थाइराइड र मुटु रोगको समस्या, जोर्नी कम्मर टाउको दुखाईको समस्या, बाल रोगको समस्या, ग्यास्ट्रिक रोग, कलेजो, मृगौला रोग, नसा दुख्नु, सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नुपर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं। स्थान: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर कैलाली। समय र मिति: यही वैशाख 26 गते चौथो शनिबारका दिन बिहान 10 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98-685-40-770, 091-560-228 र 98-099-29-315।
5: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टीकापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान: मूलकुला समितिको सभा हल। समय: बिहान 10 बजे। सम्पर्क नम्बर 091-561-022 र 98-68-43-53-62। अध्यक्ष: कुमार राज शाही। सचिव: परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टीकापुर कैलाली।
6: छोरीलाई भुकेर आएको छौ त?
7: हेर्नुहोस् काका, छोरी फुलटिप्ने बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
6: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
8: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
6: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
9: बाबा
8: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
6: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश तयार भएर छिट्टो बाहिर आउ त।
10: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
11: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टिकापुर नगरपालिका वार्ड नम्बर 5 स्थित भगरैया वन संरक्षण समितिले भगरैया वन संरक्षणका लागि सरकारवालाहरूलाई गुहार्ने योजना बनाएको छ। जंगली जनावर रातिको समयमा गाउँमा पसेर बाली नाली र घरपालुवा जनावरलाई खान थालेपछि उनीहरूले टिकापुर नगरपालिकालाई गुहार्ने योजना बनाएको छ। विशेष गरी वर्षातको समयमा राति जंगली जनावरहरू गाउँमा पसेर पशु चौपाए र बाली नालीमा क्षति पुगाउन थालेपछि त्यसको रोकथामका लागि नगरपालिकालाई तारजाली माग गर्ने योजना बनाएको भगरैया सामुदायिक वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुढा मगरले बताउनु भएको छ। अध्यक्ष बुढा मगरका अनुसार एकातिर वनबाट आएको जंगली जनावरले नोक्सान गर्ने गरेको र अर्कोतिर चोरी तस्करी र छाडा छोडिएका पशु चौपाएका कारण जंगल जोगाउन पनि चुनौती भइरहेको बताउनु भएको छ। 111 बिघा 6 कट्ठा 17 धुरमा फैलिएको भगरैया सामुदायिक वनमा 8 गाउँमा 800 उपभोक्ता रहेका छन्। वनले वन पैदावारबाट भएको आमदानीको 25% रकम टिकापुर नगरपालिकालाई दिनुपर्ने र 25% रकम वन संरक्षण र विकासका लागि खर्च गर्नुपर्ने प्रावधान रहेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेद्वार समेत मन नपरेको भनेर रोग बाहेकका अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताउनु भएको छ। कैलालीको दनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तहमा केन्द्रित प्रदेश स्तरको भेलालाई सम्बोधन गर्दै उहाँले क्रियाशील सदस्यहरूले रोग बाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताउनु भएको छ। कांग्रेसको मान्छेको चुनावको दिन रोग चिन्ह बाहेक अर्को चिन्हको बारेमा सोच्न पनि सक्दैन र सोच्न पनि पाउँदैन भन्ने बुझाई राखेर आफू हुर्केको भन्दै उहाँले अहिले पनि त्यही कुरा बुझ्ने समेत गरेको बताउनु भएको छ। सभापति थापाले पार्टीका जिम्मेवारमा बसेका 21 फागुनको निर्वाचनका उम्मेद्वारलाई असहयोग गरेका नेताहरूलाई पनि केही समयका लागि जिम्मेवारीबाट मुक्त गरिने पनि उहाँले बताउनु भएको छ। मुलुकको कुल ऊर्जा जडित क्षमताको 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेको आयोजनामा र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादन बाहेकका 4,296 मेगावाट क्षमता निर्धारण गरेको हो। आगामी सोमबारदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले सोमबारदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न थालेको हो। यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी भएको प्रधानमन्त्री तथा मन्त्री परिषदका कार्यालयका शाखा अधिकृत सुवर्ण बजाचार्यले जानकारी दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालन गर्नुभएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्न शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले डिजिटल समेट प्लेटफर्मको शुरूआत गरिएको बताउनु भएको छ। यस पोर्टलको माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषय विज्ञ र नीति निर्माण तहले समेत बजेट निर्माण र विकासमा प्राथमिकता सम्बन्ध आफ्ना महत्वपूर्ण राय सुझाव समेत सिधै सरकार समक्ष पेश गर्न सक्ने बताउनु भएको छ।
र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले होर्मुज जल क्षेत्रमा इरान र अमेरिका बीचको व्याप्त गोलाबारीको बारेमा चिन्ता व्यक्त गर्दै आगामी दिनमा तनाव बढ़न नदिन संयमता अपनाउन आग्रह गर्नुभएको छ। आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कोल्हापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराउ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउँ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिउँ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

महाराज परीक्षित लय सुखदेव स्वामी ने बताउन भय से प्रसंग मासवन का दृषि प्रणाली भगवान परमात्मा नारायण हरि के करने होला बनेर प्रार्थना कर रही थी। अनि यो पृथ्वी लयो के करने बनेर सोद्धाखेरी में हेर्दा हेर्दै में आज छ्यों आयो ब्रह्माजीलाई। ब्रह्माजी को नाक को पालबाट सानो बच्चा पैदा भो, त्यो बालक पैदा भएको देखना साथ अल्ली खेरमा मुसा जत्रो देखियो, अल्ली खेरमा बदेल जत्रो त्यति मात्र होइन हात्ती जत्रो र पहाड़ जत्रो भो। त्यही व्यक्ति को नाम हो बराहा, जे बोलो बराहा अवतार भगवान को। आकाशवाट बराहा अवतार प्रभु को प्रार्थना, आकाशवाट फूलमाला गुच्छा लाभ्रेको वृष्टि भगवान जलमय संसार में खोज्दै सुंग्दै सवारी हुई बग्छु। अनि हिरण्यक्ष नाम गरेको दानव लिएर सातलमा पृथ्वी लिएर राखेर रहेछ, चिया पर सातलमा गएर पृथ्वीलाई पक्राउ गर्नुभएको थियो भगवानलाई। भन्यो हो जलभित्र सुगुर हुँदो रहेछ भन्यो भगवानलाई, तै जस्ता कुत्तालाई सिद्ध्याउने सुगुर भने म भगवानले आज्ञा भयो। ए मेरो राष्ट्रमा आएर यदवा तदवा बोल्छस् भनेर गधाको झटारो छोडेको थियो, च्यापै समातेर परमात्माले त्यसलाई दनक दिन थाल्नुभयो। अनि पर्यो कृति घम संग्राम लडाई, लड्दा लड्दा लड्दा लड्दा लड्दा हिरण्यक्ष नाम गरेको दानवले डर लाग्दो रगत र पीतको धारा पाथीबाट दिन थाल्यो मायायुद्ध। अनि त्यसपछि त्यो मायायुद्धलाई शूद्र संचक्रले प्रभुले काट दिनुभयो र कहाँ गयो हिरण्यक्ष भनेर हेर्दाखेरि मतलब भगवानलाई बाप फुकाएर हान्न कोसिस गरिराखेको रहेछ। एक झप लगाइदिनु भएको थियो परमात्माले गण्डस्थलमा गालामा, जब छ धनु पछाडि गएर हटो जुरुक्क उठो, फेरि गएर प्रभुमाथि आक्रमण गरेको थियो, फेरि कसेर परमात्माले जब त्यसका जुल्फीमा समातेर तानेर त्यसकै हातको खड्ग तानेर पड्काइदिनु भएको थियो हिरण्यक्षको मर्यो। हिरण्यक्षको तेज भगवानमा प्रवेश भयो, भगवान परब्रह्म परमात्मा बराको जय जय भो। अनि त्यसका नौ भाइ छोरा जन्मिसकेको रहेछ, जसमध्येमा जेठो छोराको नाम हो शकुनी। शकुनी भनेको महाभारतको जुवाडे होइन, अर्को चाहिँ शकुनी है त। हिरण्यक्षको छोराको नाम शकुनी, शकुनीको छोराको नाम वृकासुर। जले शिवजीलाई शिरमा हात राख्न दौडाउँछ पछि छैटौं दिनको दिनमा सुन्नु होला। अनि हिरण्यक्षको नाम गरेको दानवलाई मारेर आफ्नो दाराले टपक्की टिपेर पृथ्वी भगवान परमात्माले निज ठाउँमा ल्याएर राखी बक्स्यो। निज ठाउँमा ल्याएर पृथ्वी राखी बक्सेको कारणले गर्दाखेरिमा बराबतार परमात्माले ल्याएको पृथ्वी हुनाको कारणले यो कल्पको नाम हो सेतो बराबतार। प्रभुले ल्याएको हुनाले श्री सेत बराह कल्प भन्ने नाम रह्यो। सेतो बराबतार भगवानले ल्याएको पृथ्वी हुनाले श्री सेत बराह कल्प भन्ने नाम रहेको हो सेतो बराबर। त्यसै भएर सेतो बराह पाइन्छ नि अहिले बाहुन र छेत्री नाम फेरि फेरि खान थालेका छन् नि बुङ्गुर भन्ने, सुँगुरै हो के को बुङ्गुर हुन्, बरु बुङ्गुर होइन डुङ्गुर होला धेरै हुन्छ त्यो चाहिँ मान्न सक्छु, नत्र भनेदेखि सुँगुरै हो। कालोबाट भए सेतो, सेतोबाट भए कालोले बच्चा पैदा गर्छ। जात नमिलेसम्मका लागि बच्चा प्रजनन हुँदै, एउटै जात कालो मान्छे र गोरे मान्छे भने जस्तै हो, कालो सुँगुर र सेतो सुँगुर। सुँगुर भने चाहिँ खानुहुने भने त्यो सेतो चाहिँ सुकिलो हुँदो रहेछ, मोटो हुँदो रहेछ, बाहुन र छेत्री चाटेका चाटै। दसैँ पनि त्यसरी माने, खानेले दुई कुरा खानु, नखानेले कुनै नखानु, बस त्यही त्यसले सुँगुरै हो यसले सुँगुर, यसमा फरक नै। महाराज परीक्षित यसै कारणबाट यसलाई भनिन्छ श्री श्वेत बराहकल्प वैक स्रोत मन्वान्तरे अष्टाविंशति तमयुगे भनेर संकल्प पढ्ने गरेको थिए पढिन्छ। सेतो बराह कल्प भगवान प्रभुको भयो, अनि सेतो बराह अवतार परमात्माले पृथ्वीको रक्षा गर्नुभएको छ। लोक कल्याणकारी ईश्वरको ध्यान मन कीर्तन गरेर यो पृथ्वी ल्याइदिनु भयो परमात्माले, र त्यहाँबाट ब्रह्माजीले सारा सृष्टिको मुहान तयारी गरी ब्रह्माजीले पुनः सृष्टिको प्रारम्भ गरिबस्यो, सृष्टि गर्नुभएको छ। स्वयं नारायण अवतार भगवान बराह पनि हुनुभयो प्रभुलाई, तब भक्तको लागि कम कठिन त भएन होला। कहिलेको माछा, कहिलेको कछुवा, कहिलेको सुँगुर, कहिलेको बाघ, कहिलेको यस किसिमबाट हयग्रीव इत्यादि परमात्माले धारणा गरिबस्यो। तर लोकमा प्रभुले गरिबसेका सारा वैभवहरूको उपाख्यान महाराज परीक्षित हजुरलाई मैले प्रस्तुत गरेँ। अब तपाईँ के सुन्न चाहिबस्नुहुन्छ भनेको सौन कादिका हजुरमा पौराणिक सुदले श्रीमद भागवतको महिमाको यथार्थ जानकारी आत्मशुद्धिको प्रकरण प्रमाण गराइबस्छु। र संसारमा संसार लजा राजाले यस किसिमबाट जितिबक्सु र हरिभजनको प्रभाव प्रचुर रूपमा अगाडि बढाउनु भयो। आज भन्यो भोलि भन्यो, जिन्दगी हो बित्यो नि हरि।

0: हरे भजन करे न बोला हरे प्रभु भजन करे न बोला हरे भजन करे न बोला।
1: महाराज परीक्षित सुखदेव ने बताउनु भयो यसै प्रसंगमा लौ त सबका आदरणीय शेषहरु अब यहाँहरुलाई म बताउँछु सृष्टि सम्बन्धीको प्रकरण केही पाँच-सात अध्यायहरू किएको थियो हिरण्यकश्यपको उपाख्यानले। अब फेरि सृष्टि सम्बन्धीको उपाख्यानले राजा परीक्षितलाई सुखदेव बडो प्रेम प्रभु सृष्टि सम्बन्धी उपाख्यान फेरि बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराण।

महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो सौनकादृशी प्रणाली यसै प्रसंगको बीचमा एक दिन के भएछ भने भगवान श्रीहरि परब्रह्म परमात्मा नारायण वासुदेव प्रभुले डुल्दै जाँदा प्रयागराज सवारी भइबस्यो। प्रयागराजमा दुई पौष मातेर कर्दम प्रजापतिले बिन्ती चढाई बस्यो, भगवान नारायण आज मैले दर्शन पाए, बडा खुशी लाग्यो, धन्य प्रभु अद्य मे सफल जन्म अद्य मे तारितम कुलम, मेरो जन्म सफल भयो, कुलको उद्धार भयो, ईश्वर दर्शन पाए, सकल मनोभावनाको विकास भयो, चरणमा सेवा गरे थिए, ठिक छ महाराज, अब अरू कुरा केही छैन, अब अरू कुरा कोही कुराको आवश्यक छैन, चिन्तन छैन, अप्ठ्यारो छैन, बाधा छैन, तर तिमीलाई म एउटा कुरा भन्छु है भन्नु, के कुरा ईश्वर भनेर सोद्धा सबै कुरा ठिकै छ, तर एउटा कुरा के परमात्मा भनेर सोधिबसेको थियो, बाँकी अंशहरू केही पनि होइन, मैले भनेको मान्छौ कर्दम प्रजापति भन्नुभयो, हजुर मान्नुहोला प्रभु, तिमी विवाह गर है भनिबस्यो भगवानले, ईश्वर यो त आश्चर्य कुरा हो, मलाई विवाह गर्न त कल्पनै छैन ईश्वर, किनभने छोरी मान्छेका नाममा काँचका पुतली छुन्न भन्ने प्रतिज्ञा भन्नुभयो कर्दम प्रजापतिले, किनकि आफ्नो शरीरमा कफपित्त ज्वरा वायुले भरिया छ, शरीर दुर्गन्धै दुर्गन्धले भरिएको हाम्रो शरीर हो, कसैको पनि सफा छैन, भित्री सफा कसैको हुन सक्दैन, यहीँबाट रगत, यहीँबाट पित, यहीँबाट बरिय, यहीँबाट पित्त, यहीँबाट बोसो, यहीँबाट मासु, यहीँबाट विष्ठा, यहीँबाट मूत्र, यहीँबाट राल खकार सिगान आदि सबको भण्डार न हो, यो त मलै मलको भण्डार, शरीरभित्र त मलै मलको भण्डार न हो, यहाँ बाहिरको जब कुकुरले चाड्छ भनेर छालाले मरिदिएछ र अलि राम्रो भए त, नत्र यहाँ कुकुर झम्टेर आउँथ्यो उहिले चाड, तर यहाँ जब जतिसुकै मेकअप गरेर बाहिर हुनार जे गरून्, त्यसै कारणले भित्र गन्धै गन्धले पूर्ण भएको यसलाई भन्छ मलको भण्डार, दुर्गन्धको खाडल भन्छ यसलाई, तर त्यो दुर्गन्धको खाडल दुर्गन्धको भण्डारले सत् वस्तुको नीतिगत कार्यमा अप्नाएर लिएर जानुपर्ने भएको कारणले अब त्यसभित्र म त यो दुर्गन्धले पूर्ण भएको शरीर छ त फेरि पत्नी बेहोरेर त्यो दुर्गन्धको संग्रह मैले किन गर्ने भगवान, म विवाह गर्दिन कर्दम प्रजापतिले हुकुम भएको थियो। यस्तो कर्दम प्रजापतिको वचन सुनेर श्रीहरि जगतका नारायण परब्रह्म हुकुम हुन्छ आज्ञा हुन्छ, हेर बाबु कर्दम प्रजापति सृष्टि हो, सृष्टि मलैबाट हो, जब फक्रन्छ बुझेनौ, मल नभएको ठाउँमा फक्रँदैन, न त कोमलको फुल मल नभइकन, न त तुलसी मल नभइकन, न त पारिजात मल नभइकन फक्रनै सक्दैन नि, यसै कारणले विश्व ब्रह्माण्डमा सारा श्रमणमा मलको आवश्यक छ, सृष्टिको मध्यमा मलको भण्डारले सृष्टिको उत्पादन गर्ने हो, तेडियो विवाह गर भन्ने बक्ष भगवान्, प्रभु म विवाह नगरौँ होला भन्नुभयो, मैले भने नमान्ने मैले बक्सेको थियो, हजुरले भनेको नमाने कसले भने मान्ने, त्यसो भने आजै विवाह गरे मेरो आज्ञा गरिबस्यो, हस्त बरु केटीको भन्दाखेरिमा रोजाई गर न भन्दा म रोज्दिन प्रभु, एउटै कुरा रोज्न चाहन्छु, मैले बिहा गरे कि मेरी श्रीमतीबाट एउटा छोरो भएपछि त्यो पत्नी छोड्ने, म जोगी भएर जङ्गल जाने हुन्छ, त्यो मैले बिहा गरे कि पत्नीबाट एउटा छोरोसम्म पाउने, त्यो छोरो पाएको भोलिपल्ट म हिँडिहाल्ने त्यसलाई छोडिदिने, त्यसो हो भने बिहा गर्छु भने छोरो नपाउन्जेल त बसौला नि भन्नुभयो, बस्छु त नि भने, ल त्यसो भने भइगो, ल तिमीलाई केटी व्यवस्था मिलाउने मेरो भाग भयो भनेर श्रीहरि जगतका नारायण सवारी भइबस्यो रे। महाराज स्वयम्भू मनु भन्नुभयो, हजुर प्रभु तिम्रो तिनटा छोरी होइन, हो जेठी छोरी कसलाई दिऊ, आकुति रुचिलाई दिए, कान्छी छोरी प्रसुति दक्ष प्रजापतिलाई दिए, अब माइली छोरी दिए बहुती कर्दम प्रजापतिलाई, लौ त मेरो भगवान त्यत्रो प्रकाण्ड विद्वान संसारले पूज्य भएको मानिएको व्यक्तिले म जस्ताको छोरी बिहा गर्नु होला र भन्नुभएको थियो, त्यो कुरा केही होइन मैले मिलाइसकेको छु, बरु अन्त नभन सरासर गएर छोरी लगेर प्रयागराजमा देऊ भन्नुभयो पुष्करा व्रतकमा भगवान श्रीहरिबाट, धन्य नारायण म ज्यादै रमाइलो लाग्यो मेरी छोरी त्यस्तो प्रकाण्ड विद्वानलाई दिन पाउनु, विश्वले मानिएको व्यक्तिलाई मैले ज्वाइँ साहेब भन्न पाउनु, आज लिएर दिन्छु भनेर सरासर छोरी लिएर जानुभयो कर्दम प्रजापति।
त्यहाँ पासमा स्वयम्भू भन्नु महाराज स्वयम्भू कहाँबाट भन्नुभयो कर्दम प्रजापतिले प्रभु हजुरलाई मेरी माइली छोरी उत्तनपाद र प्रेवृत्ति बहिनी दिन आएको हजुर भन्नुभयो कैसरी यिनै हुन् यता भन्नुभयो छोरी चाहिँलाई बस बस्यो तिमी मसँग बिहा गर्ने भन्नुभएको थियो डरले थरर बोल्नै सकेन बुवाले दिए भने दिने त भइहाल्यो नि अब एउटा कुरा गर्छु तिमीले छोरो पाएपछि म बस्दिन नि तिमीसँग तिमीले छोरो नपाउन्जेलसम्म मात्र तिमीले छोरो पाएपछि म त तुरन्तै छोडिदिने छोरो नपाउन्जेलसम्म तिमीलाई म पत्नी भनेर बस्ने छोरो पाइसकेपछि तिमीलाई म छोड्ने मेरो स्वामी म पनि पछि पछि जान्छु म त जाने हो भन्दै कुम झर्काउन पाइँदैन नि पछि देखि जगल्टै खाली छोरी भनिदिएछ त्यसो नगर है त भन्दा मेरो भगवान् हजुरसँग दिनचर्य बिताउन पाउँछु भने मेरो ईश्वर मलाई केही मतलबै छैन म विवाह गर्छु भने लाउ त ससुरा लौ छोरी देऊ छोरी दिनु हो जाऊ ससुरालाई बिदाई दिनुभयो दुलैपट्टि आज्ञा भयो लौ त दुलै साहेब तिमी मेरो पत्नी भागो म जतिको पति पागो तिमीलाई जे जे इच्छा छ त्यो मैले पुर्याउनु पर्ने मेरो पतिको पूर्ण दायित्व नआउँछ मैले तिम्रो इच्छा पूर्ण गर्नैपर्छ गृहस्थी जीवनमा तब म तिम्रो सुखी जीवन भयो भने मेरो आनन्द हुन्छ मैले आनन्द दिलाउन पाएँ भने मलाई सन्तोष हुन्छ ल भन तिमी जे माग्छौ म त्यही दिनुपर्छ मैले पूर्णै गर्नुपर्ने हुन्छ किनभने तिमी भरोसामा मेरो आधारमा पूर्ण विश्वास लिइसकेकी हुनाको कारणले म पति पाएपछि तिमीलाई पूर्ण विश्वास अवश्य सफल हुन्छु भन्ने विश्वास अब सफलको घडी के हो त्यही भन त्यही पुर्याइदिन्छु भन्नुभएको थियो भगवान् म हजुर जस्तो स्वामी पाएपछि मलाई अरू कुरा सब आनन्द छ विश्व भ्रमण गर्नेको प्रबल आशा राखेको छु यो विश्व ब्रह्माण्ड डुल्नलाई बहुत इच्छा छ भनेपछि लैन भनेर योग मार्गबाट त्याडी भएको विमानको निर्मित गराएर भगवान्ले टक विमान बनाउनु भयो चल यसै विमानमा चढेर जाउँ संसार डुल्नुभयो डुल्दै डुल्दै डुल्दै डुल्दै डुल्दै जान कहीँ गएर रोकिएको छैन सरकार विमान आकाशमा उड्न पाएको आजै बिहा भएको श्रीमती श्रीमान दुई दाम्पत्य नवजीवन प्राप्ति भएको हुन हारी रमाइलो अघि कति भन्ने खै क्या जब दिनमा भेटाएछु मेरो परमेश्वर क्या पति पाएछु भनिन्छ भैमान भाँडा भएर हिँडाइछ यसै कारणबाट संसार सारा भ्रमण गर्दै गर्दै गर्दै आकाशमा जाँदाखेरिमा सहित रत्नामगिरी गोपाल श्रीशैल विकण्ठ कामकोष्ण श्रीशैल आदि गरिएका सारहरू सारा सम्पूर्ण कनजब डुल्दै जाँदा अयोध्या मथुरा माया काशी कान्छी अवन्तिका आदि गरिएका सहरहरू सारा सम्पूर्ण भ्रमण गर्दै गर्दै जाँदा आकाश अभिमानमा जब गएको वायु एनको प्रभावबाट हावाको गतिमा प्लेन उडेको विमान उडेको निर्मित राम गरेको विमान इच्छा दिनको विमान योग मार्गबाट निर्मित भएको विमान जुनै तिनी किसिमको दबाईलाई तेल चाहिँदैन पेट्रोल चाहिँदैन डिजल चाहिँदैन कुनै प्रकारको घोल चाहिँदैन केही चाहिँदैन सारा सम्पूर्ण संसार डुल्दै डुल्दै गएको हे मेरो नारायण हे मेरो हरि हजुरलाई मेरो कोटि प्रणाम छ हजुरका प्रतिमा मेरो दण्डवत प्रणाम छ मेरो ईश्वर म माथि क्षमा गर्नुहोस् म माथि दया बाबा राखी बक्सु ईश्वर बनिकन बारम्बार गर्न परमात्माको प्रार्थना भयो भजन भयो मनन भयो कीर्तन भयो प्रभुको चरण रूपी कमलमा ध्यान मनन कीर्तनको प्रभावबाट दिनचर्या सारा सम्पूर्ण प्रगतिको पदमा लम्काएर गइरहेका थिए त्यसै बेलाका बीचमा लौ त मेरो ईश्वर जाँदा जाँदा जाँदा जाँदा अहिले डर लाग्दो प्रकारको बिन्दु शरणामृगको तलाउ नगिचमा आइपुग्न आँटु भन्ने समनको कथा हे सद्य

0: खुसीको खबर खुसीको खबर।
1: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा यही वैशाख 26 गते चौथो शनिबारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज थाइराइड तथा मुटुरोग विशेषज्ञ डाक्टर विकास रिजाल एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ। समस्याहरू नयाँ पुरानो सबै किसिमको डायबिटिज थाइराइड र मुटु रोगको समस्या जोर्नी कम्बर टाउको दुखाईको समस्या बाल रोगको समस्या ग्यास्ट्रिक रोग कलेजो मृगौला रोग नसा दुख्नु सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नुपर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर कैलाली। समय र मिति यही वैशाख 26 गते चौथो शनिबारका दिन बिहान 10 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98685740777 091560228 र 98089929315।
2: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
3: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
2: मल्लिका विद्यापीठका संकल्पहरू
3: नेपाली संस्कृत र अङ्ग्रेजी भाषाको एकसाथ ज्ञान गराइने
2: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको
3: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने
2: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने
3: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको
2: वेद पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको
3: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद संस्कृत दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने
2: कुनै पनि पढाइ शुल्क नलाग्ने
3: संस्कृत हराए संस्कार हराउँछ संस्कार हराए संस्कृति हराउँछ संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस् शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
2: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट सम्पर्कका लागि फोन नम्बर 98484333226 र 98484343320
3: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
4: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू
6: नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो
5: हटब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली सञ्चालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठेक्कै अगाडि सम्पर्क नम्बर 98485818।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
7: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
8: महिनाको महिनावारी गडबडीको समस्या
7: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
8: पेट सम्बन्धी सम्पूर्ण समस्या
7: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
8: ईसीजी सेवा
7: डिजिटल एक्सरे सेवा
8: र प्रयोगशाला ल्याब सेवा
7: फोन नम्बर 98484273359 र 98842473959 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सम्पूर्ण समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकाउ एफएम 61 मेगाहर्जमा हरेक हप्ताको आइतबार बिहान 5:00 बजेदेखि 5:45 सम्म प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म धन्दा साईको तर्फबाट हार्दिक स्वागत साथै ख्रिस्टी अभिवादन जय मसीह तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाज्यूहरूबाट बाइबलीय आध्यात्मिक प्रवचनका साथै सुमधुर भजन क्रोस प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको शुरूआत गरौं एउटा भजनबाट।

0: परमेश्वर पवित्र आत्मा परमेश्वर तेरी एक परमेश्वर हामी तपाईको आदर गर्दछौ तपाईको सम्मान गर्दछौ तपाईले हामीलाई आजसम्म राम्रो राख्नु भएको लागि धन्यवाद चाहन्छौ पिता सबै कुराको लागि एकदमै धन्यवाद चाहन्छु आजको दिन कति असल दिन रमाइलो दिन तपाईले सृष्टि गर्नुभएको दिन आइतबारको दिन हामी हृदय खोलेर तपाईलाई धन्यवाद चाहन्छौ परमेश्वर पिता तपाई एकमात्र सत्य परमेश्वर हुनुहुन्छ तपाईले हामीलाई डोराई राख्नु भएको छ त्यसको लागि धन्यवाद चाहन्छौ टीकापुर सामुदायिक मेगाहर्ज 101 परिवारको लागि विशेष प्रार्थना गर्छौं परमेश्वर पिता यहाँ सहभागी हुने सबै कर्मचारी कमिटी सबैको लागि तपाईँसँग विन्ती गर्छौं तपाईँले सबैलाई आशिष अनुग्रह खनाइराख्नु भएको छ अझै खनाउनुहोस् हामी प्रार्थना गर्छौं टीकापुरवासीहरूको लागि हामी विन्ती गर्दछौं परमेश्वर पिता यस क्षेत्रमा भएका सबै व्यापारी साहु सन्त महन्त सबैको लागि प्रार्थना गर्छौं र हामी प्रार्थना गर्छौं यस टीकापुर क्षेत्र नगरपालिकाभित्र भएका अस्पताल विभिन्न सरकारी गैर सरकारी संघ संस्था अफिसहरू धार्मिक संघ संस्थाहरू सबैको लागि प्रार्थना गर्छौं सबैलाई तपाईँले आशिष दिनुहोस् नयाँ वर्षको प्रारम्भ वैशाख महिनामा छौं तपाईँले सबैलाई अनुग्रह आशिष गर्नु 2083 साल एकदम सफलताको साल भएको होस् नेपाल सरकारको लागि प्रार्थना गर्दछौ हामी प्रार्थना गर्छौं शाही सेनाको लागि प्रार्थना गर्छौं शाही कर्मचारी मन्त्रालयमा भएका सबैको लागि प्रार्थना गर्छौं परमेश्वर यस्तै गरेर नगर प्रहरीको लागि प्रार्थना गर्छौं नगरपालिका गाउँपालिकाको लागि प्रार्थना गर्छौं यस क्षेत्रमा भएका एक देखि नौ नम्बरसम्मका अस्पतालमा भएका सबै बिरामीहरूको लागि प्रार्थना गर्छौं डाक्टर नर्स कर्मचारी सबैलाई तपाईँको चरणमा राख्छौं यस्तै गरेर हामी विनम्र अनुरोध गर्दछौं यस ठाउँमा भएका सबै तपाईँका सृष्टि मानिस जातिको लागि तपाईँले सबैलाई आशिष अनुरोध खनाउनुहोस् बिजनेस व्यापार गर्ने विभिन्न पेशामा लागेका विद्यार्थी वर्गहरू सबैलाई तपाईँले सुख शान्ति समृद्धि दिनुहोस् भनी प्रार्थना गर्दछौं र हामी प्रार्थना गर्छौं परमेश्वर पिता कि तपाईँले साना नानीहरूलाई धेरै आशिष दिनुभएको छ एकदमै नयाँ शिक्षा अब प्रारम्भमा छ सबै स्कूलहरूको लागि हेड सरहरूको लागि अनि म्यानेजमेन्टको लागि प्रार्थना गर्छौं परमेश्वर पिता बोर्डिङ स्कूल सरकारी स्कूल उच्च प्राथमिकताका साथ सबैलाई तपाईँको चरणमा राखिदिन्छौ पिता तपाईँले सबैलाई आशिष दिनुहोस् पिता हाम्रा भूल घटी कमी छन् भने क्षमा गर्नुहोस् हामीलाई तपाईँले आशिष दिनुभएको छ अझ धेरै आशिष दिनुहोस् टीकापुरवासी एकदम खुशी खुशी उमङ्ग भएर अगाडि बढ़िराख्न सकुन् विकासको मूल फुटेको होस् परमेश्वर पिता यहाँ हाम्रो देशको लागि प्रार्थना गर्दछौ परमेश्वर पिता तपाईँले सबैलाई आशिष दिनुहोस् यो विनम्र निवेदन हामीलाई मुक्ति दिने हामीलाई शान्ति दिने हामीलाई यस आशिष दिनुहुने यसु मसीहको नाउँद्वारा माग्दछौ स्वीकरण ग्रहण गर्नुहोस् आमेन धन्यवाद फेरि पनि बाइबल सम्बन्धी केही चाख लाग्दा कुराहरू मैले भन्न गइरहेको छु यो पुस्तक बाइबलमा चाख लिने र बाइबलले के भन्दछ भनेर जान्न इच्छुक व्यक्तिहरूको लागि हो बाइबल एक आश्चर्यजनक र अद्वितीय पुस्तक हो यो विश्वमा सबैभन्दा बढी बिक्री हुने प्रसिद्ध पुस्तक हो बाइबलको पूरा वा केही अंश 2300 वर्षहरूमा अनुवाद गरिएको छ र प्रत्येक जाति र देशबाट का मानिसहरूको हृदयलाई परिवर्तन पारिसकेको छ यसको सन्देशको सामर्थ्यद्वारा मतवालाहरू सुमार्गमा चोरहरू इमान्दारहरू हत्याराहरूले आफ्नो हतियार त्यागेका र नास्तिकहरू परमेश्वरलाई विश्वास गर्नेहरू र बाइबलका घोर विरोधीहरू परमेश्वरको आराधनाको साधनको रूपमा परिवर्तन भएका छन् बाइबल 66 पुस्तकहरूको सम्मिश्रणबाट बनेको ठूलो पुस्तक हो यो 40 जना मानिसहरूले 1600 वर्षको अवधिमा लेखेका थिए ईसा पूर्व 1500 शुरू भएको लेखन कार्य ईस्वी सम्बत 95 सकिएको थियो जसले एउटै वास्तविक कुरा दर्शाएको छ र यसका शिक्षा वा तथ्यमा एकले अर्काको खण्डन गरेको पाइँदैन यो पुस्तक यो महान आश्चर्यकर्म हो जब एउटै समय अवधिमा बाँचिरहेका मानिसहरूले आफूले देखेका र भोगेका कुराहरू वर्णन गर्छन् भने त्यहाँ जहिले पनि धेरै खण्डनहरू हुन्छन् आफ्नो जीवनमा घटेको उही घटनाहरूलाई उल्लेख गर्दा पनि मानिसका गवाहीहरूमा असहमति पाइन्छ तर बाइबल लामो समयको अवधिमा लेखिएको भए तापनि कुनै एक खण्ड अन्य बाँकी खण्डहरूसँग सहमत भएको पाइन्छ त्यहाँ तलमाथि वा एकले अर्कालाई खण्डलाई काटेको पाइँदैन यो मानिस जातिको लागि परमेश्वरको सुन्दर कार्ययोजना हो यो अकाट्य सत्य हो कि बाइबल मानिसको ज्ञान र बुद्धिद्वारा लेखिएको होइन यो परमेश्वरको पुस्तक हो यो कार्यको लागि परमेश्वरले पवित्र व्यक्तिहरूलाई चुन्नुभयो र ईश्वरीय प्रेरणाद्वारा लेखाउनुभयो तसर्थ बाइबल परमेश्वरको सिद्ध र पवित्र पुस्तक हो
1: साथै

0: यो एक आश्चर्यकर्म नै हो। बाइबलका मुख्य मुद्दाहरू चाहिँ मानिसको सृष्टि, मानिसको पाप र मानव जातिको मुक्ति हो। बाइबलको मुख्य व्यक्ति येशु ख्रीष्ट नै हुनुहुन्छ। बाइबलमा दुई मुख्य खण्डहरू समावेश छन्। पुरानो नियम 39 पुस्तकहरूले बनेको छ र नयाँ नियम 27 पुस्तकहरूले बनेको। पुरानो नियमले मानिसको पापको निम्ति मर्न आउनु हुने प्रभु येशु ख्रीष्टको आगमनको बाटो बनाएको थियो। नयाँ नियमले ख्रीष्टको जन्म, जीवन, मृत्यु, बौरी उठाई र स्वर्ग प्रस्थानको विषयमा बताएको छ। साथै यसले पहिलो ख्रिस्टियन चर्चहरूको स्थापना र ख्रिस्टियनहरूको लागि परमेश्वरको शिक्षाको विषयमा पनि बताउँछ। कोही व्यक्तिहरू बाइबल र ख्रिस्टियन विषय विदेशी धर्म वा पश्चिमेली धर्म भनी भन्छन् सोच्दछन्, तर वास्तवमा बाइबलका घटनाहरू मध्य पूर्वमा घटेका थिए र पहिलो ख्रिस्टियन चर्चहरू इजरायल र एसियामा थिए। त्यहाँबाट नै ख्रिस्टियन चर्चहरू संसारभरि छरिए। के आधारमा बाइबल परमेश्वरको वचन हो भन्ने एक कारण हामीले हेर्यौं, जुन चाहिँ यसको अचम्मको एकता र संयोजनको हो। अर्को कारण चाहिँ यसका भविष्यवाणीहरू हो। बाइबल सयौं भविष्यवाणीहरूले भरिएको अद्वितीय पुस्तक हो। यसका भविष्यवाणीहरू खगोल शास्त्रीहरू र ज्योतिषहरूले भन्ने जस्तो स्पष्ट भविष्यवाणीहरू होइनन्। बाइबलका भविष्यवाणीहरू स्पष्ट र तोकिएका छन्। बाइबलको भविष्यवाणीहरूका मानिसहरूका नामहरू र ठाउँहरू साथै मितिहरू र विवरणहरू समेत उल्लेखित छन्। धेरै भविष्यवाणीहरू पूरा भइसकेका छन् र ती सबै अक्षरश पूरा भएका छन्। उदाहरणको लागि बाइबलमा येशु ख्रीष्टको पहिलो आगमनको बारेमा सयौं भविष्यवाणीहरू छन्। आउनुहोस् ती मध्ये केहीलाई हेरौं। बाइबलले येशु कहिले जन्मनुहुन्छ भनी निश्चित भविष्यवाणी गरेको थियो। त्यो भविष्यवाणी दानियल 9:22-27 छ। यो भविष्यवाणी येशु यस संसारमा आउनुभन्दा 530 वर्ष अघि लेखिएको थियो। भविष्यवक्ता दानियलले मसीह येशु ख्रीष्ट चाहिँ यरूशलेम पुनर्निर्माणको आज्ञा दिएपछिको 483 वर्षपछि आउनुहुने थियो भन्ने भविष्यवाणी गरेका थिए र पछि त्यही समयमा उहाँको जन्म भयो। बाइबलले येशु ख्रीष्टको जन्म इजरायल देशको यहुदियामा प्रान्तको सानो शहर बेतलेममा हुन्छ भनेर भविष्यवाणी गरेका थिए। यो अचम्मको भविष्यवाणी येशु ख्रीष्ट जन्मनुभन्दा 700 वर्ष अघि लेखिएको थियो र अक्षरश नै यो पूरा भयो। बाइबलले येशु आफ्नै जाति इजरायलद्वारा इन्कार गरिनुहुने भनेर भविष्यवाणी गरेको थियो। यो भविष्यवाणी येशु ख्रीष्ट जन्मनुभन्दा 710 वर्ष अघि भविष्यवक्ता यसैयाले लेखेका थिए। इजरायल देशले प्रतिज्ञा गरिएको मुक्तिदाताको बाटो हेरिरहेको थियो अनि जब उहाँ आउनुभयो तब तिनीहरूका हृदय कठोर र आत्मिकी आँखा अन्धा भए, जसको कारण तिनीहरूले येशूलाई ग्रहण गरेनन्, जुन घटना भविष्यवाणी मुताबिक नै पूरा भयो। बाइबलले येशु क्रुसमा झुण्डिएर मर्नुहुनेछ भनी भविष्यवाणी गरेको थियो। मानिसलाई हात र खुट्टामा किला ठोकेर नमरुन्जेलसम्म काठको क्रुसमा एउटा काठ तेस्रो र अर्को ठाडो पारेर बनाइएको झुण्ड्याएर मारिने सजायलाई क्रुसिफिकेसन वा क्रुसको दण्ड भनिन्छ। यो कुरा येशु ख्रीष्ट जन्मनुभन्दा 1000 वर्ष अघि भजन संग्रह 22 अध्यायको 14-16 उल्लेखित गरिएको छ। म त पानी झैं पोखिएको छु र मेरा सारा हड्डीका जोर्नीहरू फुटेका छन्। मेरो मुटु मयन जस्तै भइसकेको छ। मेरो छातीभित्र यो पग्लेको छ। माटोको खपटो झैं मेरो बल सुकिसकेको छ र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईँले मलाई मृत्युको धुलोमा मिलाउनु भएको छ। तिनीहरूले मेरा हात र मेरा खुट्टा छेडेका छन्। यो आश्चर्यजनक छ। सिद्ध क्रुसको मृत्युको विवरण हो र भविष्यवक्ता दाउदले यो खेल लेख्दा क्रुसमा दण्ड दिने चलन नै थिएन। यो क्रुसमा हुनुहुँदा सिपाहीहरूले उहाँका वस्त्रलाई चिट्टा हाल्नेछन् भनेर बाइबलले भविष्यवाणी गरेको थियो। 700 वर्ष अघि पछि त्यो भविष्यवाणी येशु ख्रिस्ट क्रूसमा झुण्डिनु हुँदा पूरा भयो। तिनीहरूले मेरा वस्त्र आपसमा बाँड्छन् र मेरो पोसाकको निम्ति तिनीहरूले चिट्टा हाल्छन्। उहाँ क्रूसमा हुनुहुँदा सिपाहीहरूले यो त्यही गरे। बाइबलले येशु क्रूसमा मर्नुहुँदा उहाँका कुनै पनि हड्डीहरू भाँचिने छैन भनी भविष्यवाणी गरेको थियो। यो भजन संग्रह 34:20 विद्यमान छ, जुन येशु ख्रिष्टको जन्म हुनुभन्दा 1000 वर्ष अघि भविष्यवाणी गरिएको थियो अनि यो येशुको मृत्युमा पूरा भएको थियो। यद्यपि उहाँलाई हिर्काइयो, पिटियो, क्रूसमा किला ठोकी झुण्ड्याइएको तापनि उहाँको एउटा पनि हड्डी भाँचिएन। आमेन। धन्यवाद।
1: आदरणीय श्रोता मित्र, अहिले हामीले बाइबलीय खण्डबाट प्रवचन सुनेका छौं। यसको लागि म आजको वक्ताजीलाई धेरै धन्यवाद दिन चाहन्छु। हस् त आदरणीय श्रोता मित्र, आजलाई यस कार्यक्रम यति नै। अर्को हप्ता फेरि भेट्ने आशा गर्दै यसपछि यहाँहरूले भजन सुन्दै गर्नुहोला। म प्रस्तुता धनराज साई पनि बिदा हुन्छु। यहाँहरूको आजको दिन आशिषमय रहोस्। धन्यवाद।